सुप्रभात अनि हार्दिक स्वागत श्रोता एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानको 6:25 अनि 39 सेकेन्ड भइरहेछ। आज हो मंगलबार, विक्रम सम्वत 2083 सालको असार 23 गते, साथै सन् 2026 सालको 7 तारिक जुलाई महिना। सर्वप्रथम त आकाशवाणी खरसाङ केन्द्र सुनिरहनुभएका सबै श्रोतामा प्राविधिक मित्र सेल ब्राह्मीण, प्रसारण सहयोगी लासङ लामा अनि तपाईँकै सहयात्री म रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। हाम्रो प्रसारणहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज लगायत न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ।

भक्तिले मानिसको अहङ्कारलाई नष्ट गर्छ र मनमा शान्ति तथा पवित्रता ल्याउँछ। त श्रोता, अधिवेशनको आरम्भमा प्रस्तुत छ कार्यक्रम अर्चना।

ईश्वरको एकमात्र अस्तित्व बोधले नै जीवनको लक्ष्य तय गर्ने गर्दछ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले हाम्रो पुस्ता र मानसिक स्वास्थ्य विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जसलाई प्रस्तुत गर्नको निम्ति आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ मङ्पु निवासी रूपास तामाङज्यू। त श्रोता, अबको प्रस्तुति स्वीकार्नुहोस्, रूपास तामाङको प्रस्तुति।

आकाशवाणी खरसाङको शुभ बिहानीमा प्रस्तुत हुने अर्चना कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म रूपास तामाङ मङ्पूबाट सप्रेम नमस्कार एवं शुभ प्रभात टक्राउँदछु। आजको मेरो चिन्तनको विषय छ हाम्रो पुस्ता र मानसिक स्वास्थ्य। शीर्षकको पहिलो पुस्ता शब्दमाथि घोत्लिँदा तथा परिभाषित गर्नुपर्दा भारतको राष्ट्रिय युवा नीति 2014 अनुसार 15 देखि 29 वर्षको माझ आयु वर्गकाहरूलाई युवा पुस्ता मानिन्छ। यो समूह भारतको जनसङ्ख्याको 27% भन्दा अधिक छ भने दोस्रो शब्द मानसिक स्वास्थ्य भन्नाले मानवको त्यो समग्र स्वास्थ्यको महत्त्वपूर्ण पक्ष हो अनि मानसिक स्वास्थ्य वास्तवमा शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। जहाँ स्वास्थ्य मनले स्वास्थ्य जीवन निर्माण गर्न सहयोग मिल्दछ, मानसिक स्वास्थ्यको अर्थ केवल रोगहरूको विषयमा वा अभावमा मात्र सीमित छैनन्, तथापि व्यक्तिको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपले पनि स्वास्थ्य हुन अति आवश्यक छ। असल मानसिक स्वास्थ्यको अर्थ नै तनावको सामना गर्नु, सही निर्णय लिनु, सकारात्मक सम्बन्ध कायम राख्नु र जीवनलाई सन्तुलन बनाएर राख्नु सहयोग गर्दछ। यद्यपि आजका युवा पुस्तालाई भने धेरै जीवनका चुनौतीहरूका सामना गर्न परिरहेछ। जस्तै आजको तीव्र प्रतिस्पर्धा, बेरोजगारी, शिक्षा आर्जनमा दबाव, सामाजिक अपेक्षाहरू, पारिवारिक समस्याहरू तथा सामाजिक सञ्जालहरूको बढ्दो प्रभावको कारण मानसिक तनावहरू प्रतिक्षण प्रतिदिन वृद्धि भइरहेछ। यस्तो प्रतिस्पर्धात्मक स्थितिमा पुस्ताको मानसिक स्वास्थ्य पहिलाको तुलनामा दोब्बर तेब्बर हुन अति आवश्यक देखिन्छ। नत्र त यस्ता मत

महत्वपूर्ण चुनौतीहरूले युवा पुस्तामा चिन्ता, तनाव, निराशा र आत्मविश्वासमा कमी ल्याउन सक्छ। युवा पुस्ताका चुनौतीहरू, समस्याहरू, दबाउहरू, अभावहरू, प्रभावहरू निम्न प्रकारले छलफल गर्न सकिन्छ। मानसिक स्वास्थ्यको चुनौती। यस प्रकारको चुनौतीभित्र तनाव, चिन्ता, अवसाद तथा एक्लोपनको अभाव आदि पर्दछ। आजका पुस्ताको महत्त्वपूर्ण चुनौती भनेको नै मानसिक स्वास्थ्य हो। हामीलाई अध्ययनको आँकडाले बताउँदछ कि 67% युवा पुस्ता मानसिक स्वास्थ्यका शिकार भएका छन्, जसमा अत्याधिक दबाव, अनिश्चित भविष्य, सामाजिक अवधारणाहरू प्राथमिक चुनौतीहरू हुन्। यसबाहेक पनि मानसिक चुनौतीका अन्य स्रोतहरू छन् जसले युवा पुस्तालाई निरुद्देश्य र अन्योलमा पारेका छन्। बेरोजगारी तथा रोजगारको अभाव। यस अन्तर्गत युवाले शिक्षा अध्यापन पुरा गरे पनि उक्त रोजगारी नपाउनु जस्ता चुनौती पर्दछ। साथै यस्ता रोजगारको अभावले युवा पुस्ता विचलित भई बाहिर प्रदेशतिर पलायन हुने तथा निरुद्देश्य भई स्वदेशमै जीवन यापन गर्ने निर्णय लिदछ। शैक्षिक दबाव। यस शैक्षिक दबाव अन्तर्गत युवा पुस्ताले राम्रो भन्दा राम्रो परिणाम ल्याएर शैक्षिक प्रगति गर्न पर्ने तथा आफ्नो अभिभावक र समाजले अपेक्षा गरे अनुरूपको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने शैक्षिक दबाव युवा पुस्ताले झेलिरहेछ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको विषयमा हामीले प्रस्तुत गरिरहेका छौँ हाम्रो पुस्ता र मानसिक स्वास्थ्य विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ रूपास तामाङ ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

आर्थिक चुनौती। यस आर्थिक चुनौतीको परिधिभित्र बढ्दो महँगाई, सीमित आम्दानी र आर्थिक असुरक्षाहरू छन्, जो हाम्रो पुस्ताको मनस्थितिको अर्को महत्त्वपूर्ण कारक तत्व हुन्। बजारको मूल्य वृद्धिले आर्थिक तनाव बढाएको छ, जहाँ धेरै युवा पुस्ताले आफूलाई आर्थिक स्वतन्त्रता प्राप्त गर्ने योग्यको सक्षम बनाउने प्रयत्न गर्दछ। मौसमको तनाव। यस प्रतिदिनको बढ्दो मौसमको तनावले पनि युवा पुस्ताको मानसिक स्वास्थ्यमा पूर्ण प्रभाव पारेको छ। धेरै पुस्तालाई पृथ्वीको भविष्य तथा यहाँको प्राकृतिक स्रोतहरूको नाशमाथि, बढ्दो भूमण्डलीय तापक्रमको समस्यामाथि, जलवायु परिवर्तन, प्रदूषण, प्राकृतिक स्रोतको क्षय जस्ता आपदाहरूले तनावग्रस्त, चिन्ताग्रस्त छन्। साथै प्राकृतिक सौन्दर्य र बढ्दो पर्यावरणको घट्दो स्तरले त्रस्त, चिन्ता बढाइरहेका छन्। सामाजिक सञ्जालको प्रभाव। आजको युवा पुस्ताको जीवनमा यस बढ्दो सामाजिक सञ्जालले दुई धारे भूमिका खेलेको तथा प्रभाव पारेको स्पष्ट देखिन्छ। जहाँ एकातिर यसले आफ्नो विचार व्यक्त गर्ने आधार तयार पारेको छ भने अर्कोतिर अत्याधिक सञ्जालको प्रयोग गर्ने क्षेत्रहरू बढाइरहेको छ, जसले युवा पुस्तालाई चिन्ता, अवसाद, तनाव आदिले युवा मस्तिष्क भरिँदैछ। विश्व स्वास्थ्य संगठनले यसको शिकार युवाहरू भन्दा युवतीहरू अधिक भएको पुष्टि गरेका छन्। जहाँ गलत सूचना, समयको दुरुपयोग, साइबर बुलिङ, जसमा सञ्जाल, इमेल, अनलाइन गेम वा अन्य डिजिटल माध्यमहरू प्रयोग गरी व्यक्तिलाई दुःख कष्ट दिने, अपमानित गर्ने, धम्काउने, अफवाह फैलाउने, मानिसलाई यातना दिने जस्ता कार्यहरू भइरहेछन्। दुर्व्यसन। यस दुर्व्यसनमा पर्ने सुर्तीजन्य पदार्थ, गुटखा आदि अन्य नशालु पदार्थको बढ्दो प्रयोग युवा पुस्तामा प्रभावशील देखिन्छ। आज समाज, देश र विश्व नै यस दुर्व्यसनको शिकार प्रति चिन्तित रहेको समाचारले बताइरहेको छ, किनकि ती तीनै समाज, देश र विश्वलाई नै यसले बङ्गोपसागरमा धकेलिरहेछ।

भविष्यप्रतिको अनिश्चितता। यस अन्तर्गत युवा पुस्ताको आर्थिक अवस्था, करियर, जीवन दिशाबारे अन्योलता छाएको छ। पुस्ताको मानसिकतामा धेरै डिग्री, धेरै पैसा, धेरै आनन्द, धेरै स्वाधीनता, धेरै यात्रा भ्रमण, धेरै असीमित चाहना इच्छाको विपरीत पूर्ण नहुँदा भविष्यप्रतिको अनिश्चितता बढेर गएको देखिन्छ। सांस्कृतिक पहिचानको चुनौती। यस अन्तर्गत पुस्ताले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रशस्त कठिनाइहरूको सामना गर्न परिरहेछ। विभिन्न प्रविधिहरूको प्रयोग, आभूषण, खिचडी संस्कारले युवा पुस्ताको अघि सांस्कृतिक पहिचानको चुनौती प्रष्ट देखा परिरहेछ। त्यस्ता प्रविधिहरूको अत्याधिक प्रयोगले प्रत्यक्ष सामाजिक सम्बन्धमा कमी, वैचारिक आदान प्रदानको कमी, डिजिटलको बढ्दो लत आदिले पनि

जाहेर गर्दै सकारात्मक परिवर्तनको निम्ति प्रदर्शन गरिरहेछन्। मानसिक स्वास्थ्य बारेमा सजग सबल आशा भरोसासित आजकै पुस्ताले भविष्यको यात्रा गर्ने सङ्कल्प लिइरहेछन्। वास्तवमा पुस्ताको मानसिक र शारीरिक स्वास्थ्य नै स्वास्थ्य जीवन जिउन र निर्माण गर्न सहयोग गर्दछ। उल्लेखित चुनौती र समस्याहरूको सामना गर्न पुस्ताले आफ्नो शिक्षा कला कौशलको विकास गर्दै मानसिक स्वास्थ्य प्रति सचेत बन्दै एकाअर्का प्रति सामाजिक सहयोग र सकारात्मक सोच राख्न अति आवश्यक ठहर्दछ। मानसिक रूपले शक्तिशाली पुस्ताले अधिक सोचाइमा समय व्यतीत गर्दैन न त नकारात्मक सोचसित नै सम्पर्क राख्दछ। त्यो सोचले शक्तिशाली पुस्ताले सदैव सकारात्मक विचार राख्न पर्छ। संसारका सफल मानिसहरूले आफ्नो मानसिक शक्ति प्रयोग गरेर नकारात्मक सोचदेखि टाढो रहेर समयलाई सदुपयोग गर्दै सफल कार्यतिर अग्रसर भएको इतिहास पाइन्छ। मानसिक शक्ति शारीरिक शक्ति प्रति सजग बन्दै योग्या व्यायाम खेलकुद आदिलाई समय प्रदान गर्दछ र सुगठित शरीर निर्माण गर्दछ। साथै परिवार साथी र आत्मीयजनसित खुलेर बहस गर्ने नियमित व्यायाम र पर्याप्त निन्द्रा लिन पर्दछ। बढ्दो सामाजिक सञ्जालको प्रयोग सन्तुलित गर्दै आफ्नो रुचिको गतिविधिमा समय दिने र स्वास्थ्य विशेषज्ञसित परामर्श लिने गर्नुपर्दछ। यसबाहेक सधैँ मानसिक स्वास्थ्यलाई र स्वाभाविक र महत्त्वपूर्ण जीवनको पक्षको रूपमा लिन पर्दछ, जो अति बुद्धिमानी कदम साबित हुँदछ। मानसिक रूपले स्वास्थ्य पुस्ता नै स्वास्थ्य समाज र समृद्ध राष्ट्रको आधार हुने गर्दछ। निष्कर्षमा युवा पुस्ताले देशको भविष्यलाई मात्र प्रतिनिधित्व गर्दै बरु ती पुस्ता त देशलाई प्रगति दिशातिर लैजाने मुख्य कारक बन्दछ। साथै देशको अर्थनैतिक उन्नतिलाई नै उचो पार्दछ। फेरि पुस्ताले समाज परिवर्तनको भूमिका निर्वाह गर्दछ, जसमा आफ्नो कर्मक्षेत्रदेखि लिएर नियमित र व्यवहारिक कुनै पनि कार्यमा नयाँ अनुभवी अवधारणाहरू थप्दै लगेर सारा समाजलाई सम्भावित मार्ग प्रशस्त गर्दछ। धन्यवाद।

एटिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो हाम्रो पुस्ता र मानसिक स्वास्थ्य विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मङ्पू निवासी रूपास तामाङ ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हौस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरू लिएर आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हौस् त।

समय यस बेला बिहानको 7:05 अनि 12 सेकेन्ड भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब समय भएको छ कार्यक्रम शुभ प्रभातको, जसमा यहाँहरूलाई जानकारी गराउनेछौँ खेतीपातीबारे सल्लाह अन्तर्गत सुन्तलामा मल प्रयोग विषयबारे जानकारी अनि सुनाउनेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीत। त कृषक दाजुभाइहरूलाई आज हामी सुन्तलाको बोटमा मल कति लगाउनुपर्छ त्यस विषयमा जानकारी दिइरहेका छौँ। सुन्तलाको बोटमा मल लगाउँदा बोटको फेददेखि करिब 1 फुट टाढोदेखि जहाँसम्म हाँगा फैलिएको छ त्यही परिधिमा मल छरेर हल्का गरी काँटाले खनेर मल माटोसित मिलाउनुपर्छ। यसरी खन्दा बोटको जराहरू नकाटियोस्, जमिनमा आद्रता नभए सिँचाइको व्यवस्था मिलाउनुपर्छ। 1 वर्ष पुगेको बोटलाई लगाउन पर्ने मलको परिमाण यस प्रकार छ। गाईको मल 20 किलो, नाइट्रोजन 50 ग्राम, युरिया 110 ग्राम, फस्फेट 100 ग्राम, सुपर फस्फेट 625 ग्राम, पोटास 50 ग्राम अनि म्युरेट अफ पोटास 83 ग्राम। कृषक दाजुभाइहरूले ध्यान दिनुपर्ने कुरा के छ भने गाईको मल र रासायनिक मलको परिमाण वर्षौपछि 10 वर्षसम्म बढाउँदै लानुपर्छ। अर्थात् 10 वर्षमा 200 किलो गाईको पाकेको मल नाइट्रोजन 500 ग्राम, फस्फेट 1 किलो र पोटास 500 ग्राम प्रति बोटको दरले प्रयोग गर्नुपर्छ। रासायनिक मललाई आधा आधा गरी 2 पल्टमा प्रयोग गर्नुपर्छ। प्रथम आधा भाग फुल फुल्न अघि अथवा मार्च अप्रेल महिनामा र दोस्रो आधा भाग अगस्त सेप्टेम्बर महिनामा। हिउँदो महिनामा मल र जल लगाएपछि अदुवा बारीमा चाहिँ बोटको वरिपरि जहाँसम्म लगाउँदा खनिएको छ त्यही परिधिमा छोपाई गर्न सके जमिनमा आर्द्रता ठिक राख्न सकिन्छ। यसबाहेक बगैँचामा झार उम्रन पाइँदैन, सोत्तर कुहेर मलमा परिणत हुन्छ र बोटलाई फाइदा पुग्छ। फागुन चैत महिनामा वर्षा नभए बगानमा माटोको आर्द्रता विचारेर सिँचाइको व्यवस्था मिलाउनुपर्छ। त्यस समय सिँचाइ गर्न नसके फुल र फलका मसिला चिचिलाहरू सुखारो लागेर झर्ने गर्छन्, जसले गर्दा फलनमा कमी आउँछ अनि पानीको अभावले गर्दा बोटको स्वास्थ्यमा असर पर्न जान्छ।

खेतीपातीबारे सल्लाहमा सुन्तलाको बोटमा मल कसरी लगाउनुपर्छ यस विषयमा छोटो जानकारी यहाँ समक्ष राख्यो र अब भने यहाँ समक्ष राखिरहेछौँ कुमार सुब्बा अनि अरुणा लामाको स्वरमा यो आधुनिक गीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब पनि यहाँ समक्ष राखिरहेछौँ विविध कलाकारको स्वरमा भजन।

0: भजनपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको बताउनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्कर अनि बहराइनमा राजा हमद बिन इसा अल खलिफाले द्विपक्षीय साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभएको छ। जनजातीय मामला मन्त्रालयले आजदेखि उडिसाको भुवनेश्वरमा दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ अनि फिफा विश्वकप फुटबलको राउन्ड अफ 16 एक रोमाञ्चक म्याचमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। दिनको सुरुवात बिहान 10:30 औपचारिक स्वागत र अतिथि पुस्तकमा हस्ताक्षरसँग गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समिति बैठक गर्नेछन्। त्यसपछि द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न र प्रमुख क्षेत्रहरूमा सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरू छलफल गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नेछन्। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउने उद्देश्यले समझदारी ज्ञापन पत्र एमओयूको आदान प्रदान पनि देख्नेछन्। प्रधानमन्त्रीको सम्मानमा राष्ट्रपति प्रबोवो सुबियान्तोले आयोजना गरेको राज्य भोजसँगै दिनको भेटघाट समाप्त हुनेछ। पछि प्रधानमन्त्री मोदीले कम्प्लेक्स पार्लियामेन्ट रिपब्लिकन इन्डोनेसिया इन्डोनेसियाली संसद परिसरमा कार्यक्रमहरूमा भाग लिनुहुनेछ, जहाँ उहाँले दुई राष्ट्रहरू बीचको संसदीय सहयोगको महत्त्वलाई प्रकाश पार्नुहुनेछ। उहाँ भारतीय समुदायको सदस्यहरूसँग अन्तर्क्रिया गर्न सामुदायिक कार्यक्रममा पनि भाग लिनुहुनेछ। यो भ्रमणले भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने र दुई देशहरू बीचको लामो समयदेखिको मित्रतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। यससँगै भारत र इन्डोनेसिया आफ्नो विस्तृत रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न तयार छन्। एक निजी समाचार च्यानलसँग कुरा गर्नुहुँदै चक्रवर्तीले यो भ्रमणले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीको भ्रमणले समुद्री र आर्थिक सम्बन्धहरूलाई बलियो बनाउनेछ र उदयमान क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउनेछ। भारत र इन्डोनेसिया बीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको र प्रधानमन्त्रीको भ्रमणले यो प्रवृत्तिलाई अझ बलियो बनाउने राजदूत श्री चक्रवर्तीले बताउनुभयो। उहाँले भन्नुभयो, दुई देशहरूले 5 प्रमुख क्षेत्रहरूमा सहयोगका पहलहरूको घोषणा गर्ने सम्भावना छ। यसमा रक्षा र समुद्री सुरक्षा, व्यापार र लगानी, खाद्य सुरक्षा र मल सहयोग, ऊर्जा सुरक्षा र महत्त्वपूर्ण खनिजहरू, शिक्षा र स्वास्थ्य सेवाहरू समावेश छन्। दुई देश बीचहरूको घनिष्ठ सम्बन्धहरूले उल्लेख गर्नुहुँदै श्री चक्रवर्तीले भन्नुभयो, भारत र इन्डोनेसिया सामरिक साझेदार हुन्। यी दुई देश एकअर्काको निकै नजिक छन्। उहाँले भन्नुभयो कि भारतको निकोबार द्वीप समूह इन्डोनेसियाको आचेह प्रान्तबाट मात्र 160 किलोमिटर टाढा छ, जसले हिन्द प्रशान्त क्षेत्रमा समुद्री सम्बन्धको महत्त्वलाई दर्शाउँदछ। केन्द्रीय सहकारी मन्त्री अमित शाहले विगत 5 वर्षमा सहकारी मन्त्रालयले सहकारी क्षेत्रसँग सम्बन्धित लगभग 30 करोड मानिसहरूको जीवनमा नयाँ ऊर्जा भरेको बताउनु भएको छ। नयाँ दिल्लीमा सहकारी मन्त्रालयको 5 स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो कि 2021 प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्थापित मन्त्रालयले सहकारी पारिस्थितिक प्रणालीलाई आधुनिक, पारदर्शी, प्रविधि सञ्चालित र प्रतिस्पर्धी पारिस्थितिक प्रणालीमा रूपान्तरण गरेको छ। उहाँले उल्लेख गर्नुभयो, मन्त्रालयले सहकारी क्षेत्रको सामना गरिरहेका प्रमुख चुनौतीहरू पहिचान गरेको छ। यसको विकास र समस्याहरूको समाधानको लागि एक व्यापक रोडम्याप तयार गरेको छ र सम्पूर्ण पारिस्थितिक प्रणालीलाई आधुनिकीकरण गर्ने सुविधाहरू लागू गरेको छ। उहाँले भन्नुभयो, जब देशले 2047 आफ्नो स्वतन्त्रताको शताब्दी मनाउँछ, सहकारी आन्दोलनले समृद्ध भारतको लागि बलियो जगको रूपमा काम गर्नेछ। जुलाई 6, 2021 मन्त्रालयको गठनको सम्झना गर्नुहुँदै श्री शाहले भन्नुभयो, यो निर्णयले सहकारी क्षेत्रसँग सम्बन्धित लाखौँ मानिसहरूको 75 वर्ष लामो प्रतीक्षाको अन्त्य गरेको छ।

विदेश मन्त्री डाक्टर एस जयशंकरले बहराइनमा राजा हमद बिन इसा अल खलिफासँग भेट गर्नुभयो। दुई नेताले द्विपक्षीय साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभयो। डाक्टर जयशंकर चार खाडी देशहरूको भ्रमणको दोस्रो चरणको रूपमा कतारबाट बहराइन पुग्नुभयो। उहाँको यस भ्रमणमा कुवेत र ओमानको भ्रमण पनि समावेश छ। विदेश मन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना राजा हमद बिन इसा अल खलिफालाई सुनाउनुभयो। डाक्टर जयशंकरले बहराइनमा प्रवासी भारतीयहरूको सुरक्षा र कल्याण सुनिश्चित गरेकोमा धन्यवाद दिनुभयो। श्री जयशंकरले बहराइनमा रहेका भारतीय समुदायका सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। आफ्नो भ्रमणको क्रममा डाक्टर जयशंकरले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र क्षेत्रीय विकास र पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्न चारै खाडी देशका आफ्ना समकक्षीहरू र शीर्ष नेताहरूसँग भेट गर्दै हुनुहुन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khersaong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जनजातीय मामिला मन्त्रालयले आजदेखि ओडिसाको भुवनेश्वरमा दुई दिने राष्ट्र कार्यशाला आयोजना गर्दैछ, जुन जनजातीय अनुसन्धान संस्थानहरूलाई सुदृढ पार्न केन्द्रित हुनेछ। केन्द्रीय जनजातीय मामिला मन्त्री जुअल ओरामले कार्यशालाको उद्घाटन गर्नुहुनेछ, जसमा लगभग 200 प्रतिनिधिहरूको सहभागिता हुनेछ। यस अवसरमा जनजातीय मामिला मन्त्रालय र वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय बीच एक सम्झौता ज्ञापनमा हस्ताक्षर हुनेछ। कार्यक्रमको क्रममा ट्राइबेक्स नामक डिजिटल लर्निङ प्लेटफर्म पनि सुरु गरिनेछ। यो प्लेटफर्म आदिवासी कला, संस्कृति, भाषाहरू र परम्परागत ज्ञान र सिप विकासमा समर्पित हुनेछ। कार्यशालाको उद्देश्य देशभरका जनजाति अनुसन्धान संस्थानहरूको कार्यप्रणालीको समीक्षा गर्नु र तिनीहरूलाई जीवन्त ज्ञान संस्था, सांस्कृतिक स्रोत केन्द्र र विकासको लागि नीति समर्थन केन्द्रमा रूपान्तरण गर्न व्यापक एजेन्डा विकास गर्नु हो। सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नेसनल हाइवेज लजिस्टिक्स म्यानेजमेन्ट लिमिटेडको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। उहाँले देशभरका बहुमोडल लजिस्टिक पार्क, रोपवे, अन्तरमोडल स्टेसनहरू र वेबसाइट सुविधाहरू समावेश गर्ने परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुभयो। बैठकको क्रममा मन्त्रीले भविष्यको लागि तयार र एकीकृत यातायात इकोसिस्टम सिर्जना गर्न यी क्रान्तिकारी पहलहरूको रणनीतिक महत्त्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, यी परियोजनाहरूले बहुमोडल कनेक्टिभिटीलाई सुदृढ पार्ने, नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने, सन्तुलित क्षेत्र विकासलाई बढावा दिने र भारतको समग्र लजिस्टिक प्रतिस्पर्धात्मकता बढाउनेछन्। श्री गडकरीले परियोजना कार्यान्वयनमा बाधा पुर्याउने प्रमुख चुनौतीहरूको पनि मूल्याङ्कन गर्नुभयो र सबै सम्बन्धित सरकारवालाहरूलाई प्राथमिकताका आधारमा अवरोधहरू समाधान गर्न र कामको गतिलाई तीव्र पार्न निर्देशन दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतको छाला र जुत्ता उद्योगको निर्यात लगभग 4.5 अरब डलर रहेको बताउनु भएको छ। 38 विकसित देशहरूले स्वतन्त्र व्यापार सम्झौता मार्फत आफ्नो बजार खोलेकोले वृद्धिको अपार सम्भावना छ। यी देशहरूमा ब्रिटेन, ओमान, युएई र अन्य समावेश छन्। नयाँ दिल्लीमा छाला निर्यात परिषद राष्ट्रिय निर्यात उत्कृष्टता पुरस्कार 2024-25 समारोहमा बोल्नुहुँदै श्री गोयलले उल्लेख गर्नुभयो, इक्वेडर सहित धेरै देशहरू भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्न इच्छुक छन्, जसले गर्दा भारतीय निर्यातकर्ताहरूका लागि नयाँ अवसरहरू सृजना हुनेछन्। शनिबार भारतीय नौसेना ले विशाखापट्टनममा आफ्नो 6 स्वदेशी प्रोजेक्ट 17A स्टिल फ्रिगेट महेन्द्रगिरी F-38 जल अवतरण गर्नेछ। रक्षा मन्त्रालयले यो स्टिल फ्रिगेट भारतीय नौसेनाको युद्धपोत डिजाइन ब्युरोद्वारा आन्तरिक रूपमा डिजाइन गरेको र मुम्बईस्थित माझगान डक सिप बिल्डर्स लिमिटेडद्वारा निर्माण गरेको बताएको छ। जहाजको नाम पूर्वी घाटमा रहेको राष्ट्रिय महेन्द्रगिरी पर्वत श्रृङ्खलाको नाममा राखिएको छ। मन्त्रालयले उल्लेख गरेको छ, यो जहाज लचिलोपन, शक्ति र अटल सङ्कल्पको प्रतीक हो। फिफा विश्वकप फुटबलको राउन्ड अफ 16 एक रोमाञ्चक म्याचमा स्पेनले पोर्तुगललाई 1-0 पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। स्पेनका मिकेल मेरिनोले 90 मिनटमा निर्णायक गोल गरेर तागेर जित पक्का गरे। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको माग प्रशस्त गर्ने अपेक्षा गरिएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अनि बहराइनमा राजा हमद बिन इसा अल खलिफाले द्विपक्षीय साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभएको छ। अनि फिफा विश्वकप फुटबलको राउन्ड अफ 16 एक

रोमाञ्चक म्याचमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 9 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँहरूको साथमा छु म उपसिका रेबिना। अबको समय हो कार्यक्रम सङ्गीत प्रभाको, जस अन्तर्गत सुनाइरहेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीत। त प्रथममा स्वीकार्नुहोस् गायिका प्रकृति गिरीको स्वरमा यो प्रथम कोसेली

अब कार्यक्रमको यो तेस्रो प्रस्तुति राखिरहेछौ गायक थुपदेन भुटियाको स्वरमा, शब्द कमल रेग्मीको अनि सङ्गीत रहेको छ दीप वैभको।

हामी सायदै समयलाई रोक्न सक्दैनौँ, तर एउटा गीतले हामीलाई बितेका ती अतीत पलहरूमा सजिलै पुर्याउन सक्छ। त आउनु श्रोता, कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् लाक्पा छिरिङ तामाङको स्वरमा। शब्द छ दिलकश विद्याभूषण तामाङको अनि सङ्गीत रहेको छ रविन्द्र सुन्दासको।

0: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय आतंकवाद विरुद्धको शून्य सहनशीलता नीति अन्तर्गत भारत सरकारले थप 23 जनालाई आतंकवादी घोषित गर्यो। आलेख, विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। आतंकवाद विरुद्धको मोदी सरकारको शून्य सहनशीलता नीति अन्तर्गत अर्को महत्त्वपूर्ण कदम चाल्दै केन्द्रीय गृहमन्त्री अमित शाहको मार्गदर्शनमा गृह मन्त्रालयले थप 23 जनालाई आतंकवादी घोषित गरेको छ। श्री शाहले भन्नुभयो, भारत सरकार भारत देशका जनताको सुरक्षा सुनिश्चित गर्न प्रत्येक आतंकवादी मोड्युललाई ध्वस्त पार्न प्रतिबद्ध छ। घोषणा गरिएका 23 आतंकवादीहरूमध्ये 17 जना पाकिस्तानी नागरिक हुन्। यद्यपि तिनीहरू हाल पाकिस्तान र पाकिस्तानले कब्जा गरिएको जम्मू कश्मीरबाट आतंकवादी गतिविधिहरू सञ्चालन गर्ने गर्दछन्। 2019 केन्द्र सरकारले गैर कानुनी गतिविधि रोकथाम ऐन 1967 युएपिएमा संशोधन गरेपछि उक्त ऐनको धारा 35 अन्तर्गत हालसम्म 57 जनालाई आतंकवादी घोषित गरिएको छ र यसको 4 अनुसूचीमा सूचीबद्ध गरिएको छ। केन्द्र सरकारले अब माथि उल्लेखित 4 अनुसूचीमा यी 23 थप व्यक्तिहरूलाई पनि आतंकवादी घोषित गरेको छ। सूचीमा पाकिस्तानी नागरिकहरू मसुद इलियास काश्मीरी, मुफ्ती मसुद इलियास अबु मोहम्मद वा एम मसुद इलियास, मोहम्मद मुसद्दिक उर्फ डाक्टर अब्दुल मनान, सज्जाद हमजा, वाहिद खान, मुफ्ती मोहम्मद आसगर खान उर्फ अबु सात, हाफिज अब्दुल सकुर उर्फ कारी जरार, अब्दुल्ला जिहादी उर्फ सहनवाज उर्फ अल हिजामा, गुलाम फरीद उर्फ गुलशन कुमार, अब्दुल रफ हाजिफ अब्दुल रफ, अशफाक अहमद उर्फ इशफाक अहमद, हाजिफ खालिद वलिद उर्फ हाजिफ खालिद नाइक खालिद वलिद, मौलाना इमदाद उल्लाह मक्की, मौलाना इमदाद इमदाद भाई वा मौलाना इमदादुल्लाह, मौलाना सेफुल्लाह खालिद उर्फ वलीउल, मोहम्मद सलीम वा वाजिद, मोहम्मद याकूब उर्फ अबू सुमामा, मौलाना अली मोहम्मद युफ अली मोहम्मद, समास अली, कारी याकूब शेख, राणा इख्तखार, राणा वलिद आतिफ, राणा इख्तखार हैदर र वसिम नूर काउरी जट अली रहेका छन्। तिनीहरू जैस ए मोहम्मद, हरकत उल मुजाहिदिन, लश्कर ए तैयबा र प्रतिरोधी मोर्चा जस्ता विभिन्न आतंकवादी संगठनहरूसँग सम्बन्धित छन्। उनीहरू युवाहरूलाई आतंकवादी बनाउने काममा सक्रिय छन् र सामाजिक सञ्जाल मार्फत समूहहरू र आतंकवादको लागि कोष जुटाउने, सुरुङहरू मार्फत सीमा पार गरेर घुसपेटलाई सहज बनाउने, लागु औषधको तस्करी गर्ने, ड्रोन प्रयोग गरेर हतियार र गोला बारुदहरू खेप भारत पठाउने र भारतमा रणनीतिक स्थानहरूको खोजी गर्ने काममा संलग्न छन्। फिरदौस अहमद भट्ट, हारुन रसिद गनी उर्फ सुनु, बिलाल अहमद मिर उर्फ अहमद भाई, आबिद कयुम लोन, नाजिर अहमद गुजर उर्फ अबु मनाजिल र ओवेस फारुज उर्फ ओवेस अहमद मिर ओवेस फारुज मिर भारतीय नागरिकहरू हुन् जुन लश्कर ए तैयबा र द रेजिस्टेन्स फ्रन्ट जस्ता विभिन्न आतंकवादी संगठनसँग सम्बन्धित छन्। सीमापार पीओकेबाट सञ्चालित गर्ने तिनीहरू कश्मीर उपत्यकामा हतियार, गोला बारुद र रसदको अवैध आपूर्ति श्रृङ्खला
1: घरों अफिसों में रेन वाटर हार्वेस्टिंग तकनीक अपनाए, रिचार्ज पिट और शाफ्ट बनवाए, अनुपयोगी बोरवेलों को ठीक करें, जलाशयों से गाद निकालें, अधिक से अधिक पेड़ लगाएं। इस बारिश आइए जुड़े कैच द रेन अभियान से।
2: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं विशाल शर्मा। मुख्य समाचार।

ईश्वरले यो संसारलाई अत्यन्तै सुन्दर बनाएका छन्। हरियो वन जंगल, नीलो आकाश, सेतो हिमाल र थरी थरीका रंगीचंगी फूलहरूले यो धरतीलाई सजाएको छ। यो प्राकृतिक विविधता नै रंग

निरंको संसारको पहिलो परिचय हो। त श्रोता, आजको कार्यक्रममा हामी यहाँहरूलाई लगेर जानेछौ गुजरातको श्री सोमनाथ मन्दिर तर्फ। श्री सोमनाथ मन्दिर भारतको गुजरात राज्यको सौराष्ट्र क्षेत्रमा अवस्थित एक अत्यन्तै पवित्र ऐतिहासिक हिन्दू मन्दिर हो। यो भगवान शिवका 12 पवित्र ज्योतिर्लिङ्ग मध्ये सर्वप्रथम र सबैभन्दा महत्वपूर्ण ज्योतिर्लिङ्ग मानिन्छ। यस मन्दिरको पौराणिक मान्यता अनुसार चन्द्रमा सोमले आफ्ना ससुर दक्ष प्रजापतिको श्रापबाट मुक्ति पाउनका लागि यसै स्थानमा भगवान शिवको कठोर तपस्या गरेका थिए। चन्द्रमाको तपस्याबाट प्रसन्न भई शिवजीले उनलाई श्रापमुक्त गरिदिए। त्यसपछि चन्द्रमाले यहाँ सुनको मन्दिर बनाएर शिवलिङ्गको स्थापना गरे र यस ठाउँको नाम सोमनाथ वा चन्द्रमाका देवता रहन गयो। यो मन्दिर कपिला, हिरण र सरस्वती नदीको पवित्र संगम वा त्रिवेणी संगमको नजिक अरब सागरको किनारमा अवस्थित छ। यहाँ पुराना सोमनाथ मन्दिरका प्राचीन मूर्तिहरू, शिलालेखहरू र विदेशी आक्रमणकारीहरूले भत्काएका कलाकृतिहरू सुरक्षितसँगले राखिएका छन्। यसले सोमनाथको वास्तविक र ऐतिहासिक वैभवलाई नजिकबाट बुझ्न मद्दत गर्छ। प्रवास पाटन संग्रहालय, यदि तपाईँलाई इतिहासमा रुचि छ भने यो संग्रहालय अवश्य घुम्नुहोला। यहाँ पुराना सोमनाथ मन्दिरका प्राचीन मूर्तिहरू, शिलालेखहरू र विदेशी आक्रमणकारीहरूले भत्काएका कलाकृतिहरू सुरक्षित राखिएका छन्। यसले सोमनाथको वास्तविक र ऐतिहासिक वैभवलाई नजिकबाट बुझ्न मद्दत गर्छ। अनि यदि तपाईँ थप समय छ भने सोमनाथ नजिकैका अन्य प्रसिद्ध ठाउँहरू अवश्य घुम्नुहोला र ती ठाउँहरू रहेका छन् गिर राष्ट्रिय निकुञ्ज। सोमनाथबाट करिब 50-60 किलोमिटरको दूरीमा यो निकुञ्ज अवस्थित छ। यो विश्वभरि एसियाली सिंह पाइने एक मात्र प्राकृतिक वासस्थान हो जहाँ जंगल सफारीको आनन्द लिन सकिन्छ। सोमनाथबाट करिब 80 किलोमिटर टाढा रहेको सुन्दर केन्द्रशासित प्रदेश हो। यहाँका सफा समुद्री किनार, पोर्चुगिज शैलीका किल्ला घुम्नका लागि यो ठाउँ निकै लोकप्रिय छ। तपाईँ सोमनाथको धार्मिक यात्रासँगै यी ठाउँहरू मिलाएर एउटा राम्रो भ्रमण तालिका बनाउन सक्नुहुन्छ। सोमनाथ र यसको आसपासको क्षेत्र पर्यटकीय हिसाबले निकै धनी छ। यदि तपाईँसँग समय रहेको छ भने अझ धेरै स्थानहरू घुम्न सक्नुहुन्छ। त्रिवेणी महासंगम र हरिहर मन्दिर। त्रिवेणी घाटको नजिकै अवस्थित हरिहर मन्दिर एक विशेष आध्यात्मिक केन्द्र हो। यहाँ पुग्दा मनमा एक किसिमको अद्भुत शान्ति मिल्ने गर्छ। नदीको किनारे किनार बनाएको घाटमा बसेर स्थानीय संस्कृति र आध्यात्मको गहिरो अनुभव लिन सकिन्छ। चोरवाड बीच, यदि तपाईँलाई शान्त, सफा र कम भीड़भाड भएको समुद्र किनार मनपर्छ भने सोमनाथबाट करिब 25 किलोमिटर टाढा रहेको चोरवाड बीच जान सक्नुहुन्छ। यो ठाउँ इतिहासमा जुनागढका नवाबहरूको आराम गर्ने थलो थियो। यहाँको चट्टानी किनार र छालहरू हेर्न निकै आकर्षक छन्। सोमनाथको जुम्ल्याहा शहर मानिने 5 किलोमिटरको दूरीमा अनि एउटा ठूलो बन्दरगाह चौपाटी बीच रहेको छ। साँझको समयमा वेरावल चौपाटीमा स्थानीय गुजराती खाना र खाजाहरूको स्वाद लिने यो ठाउँ निकै राम्रो रहेको छ। धार्मिक रूपमा चासो राख्नेहरूका लागि यो एक महत्वपूर्ण स्थल हो। यसलाई माता सतीको 51 शक्तिपीठहरू मध्ये एक मानिन्छ। पौराणिक मान्यता अनुसार यहाँ माता सतीको उदर वा पेटको भाग खसेको थियो। यो मन्दिर निकै प्राचीन र सिद्ध पीठ मानिन्छ। यदि तपाईँ सोमनाथबाट अलि अगाडि बढेर गुजरातका अन्य प्रमुख आकर्षणहरू हेर्न चाहनुहुन्छ भने जुनागढ सोमनाथबाट करिब 90 किलोमिटरको दूरीमा रहेको यो एउटा ऐतिहासिक सहर हो। यहाँ रहेको उपरकोट किल्ला, अशोकका शिलालेखहरू र 10,000 भन्दा बढी सिँढीहरू भएको पवित्र गिरनार पहाड मुख्य आकर्षण हुन्। अनि अर्को रहेको छ माधवपुर घेट। सोमनाथबाट द्वारका जाने बाटोमा करिब 70 किलोमिटर टाढा पर्ने यो एउटा अत्यन्तै सुन्दर समुद्र किनार हो। पौराणिक मान्यता अनुसार यही स्थानमा भगवान श्रीकृष्ण र रुक्मणीको विवाह भएको थियो। सोमनाथको वरपर ठाउँहरू छन् जुन इतिहास, संस्कृति र प्रकृतिका हिसाबले निकै सुन्दर छन्।
यदि तपाईँ आफ्नो यात्रालाई अझ विस्तृत बनाउन चाहनुहुन्छ भने अझ

केही स्थानहरूमा पनि भ्रमण गर्न सक्नुहुन्छ। सोमनाथबाट करिब 25 किलोमिटरको दूरीमा पितृहरूको मोक्षका लागि गया विहार भन्दा पनि प्राची तीर्थको महत्व बढी मानिन्छ। यहाँ माधव रायजी भगवान श्रीकृष्णको एउटा ऐतिहासिक मन्दिर छ। भनिन्छ यहाँ अवस्थित पिपलको रुखको फेदमा जल अर्पण गर्नले पितृदोषबाट मुक्ति मिल्छ। जाम्बुवान गुफा, यदि तपाईँलाई साहसिक र रहस्यमय ठाउँहरू मनपर्छ भने सोमनाथबाट अलि अगाडि पोरबन्दर जाने बाटो नजिकै यो गुफा अवस्थित छ। यो त्यही ऐतिहासिक गुफा हो जहाँ रामायण र महाभारत कालका प्रसिद्ध पात्र जाम्बुवान बस्दथे। यहाँ लगभग 62 गुफाहरूको समूह छ जहाँ प्राचीन समयमा बौद्ध भिक्षुहरूले ध्यान गर्ने गर्दथे। यहाँका स्तूप चैत्य र पानी जम्मा गर्ने प्राचीन प्रणाली हेर्न लायकका छन्। श्री सोमनाथ मन्दिर हिन्दू धर्मका सबैभन्दा पवित्र तीर्थस्थलहरू मध्ये एक हो। यो भगवान शिवका 12 ज्योतिर्लिङ्ग मध्ये पहिलो ज्योतिर्लिङ्ग मानिन्छ। यो मन्दिर गुजरात राज्यको प्रभास पाटनमा अरब सागरको किनारमा अवस्थित छ। सोमनाथ मन्दिर कसरी पुग्ने? यदि तपाईँ पश्चिम बंगाल वा दार्जीलिङ क्षेत्रबाट जानुहुन्छ भने रेल मार्गबाट नयाँ जलपाइगुडी वा सिलगढीबाट अहमदाबादसम्म रेलमा अनि अहमदाबादबाट भरवलसम्म भरवल स्टेशनबाट सोमनाथ मन्दिर करिब 7-8 किलोमिटर टाढा छ। त्यसपछि त्यहाँ अटो ट्याक्सी वा बस सजिलै मिल्ने गर्छ। हवाई मार्गबाट यदि तपाईँ सवार गर्नुहुन्छ भने राजकोट वा अहमदाबाद त्यहाँबाट रेल वा सड़क मार्ग हुँदै सोमनाथ सड़क मार्ग अनि राजकोट जुनागढ़ सोमनाथ हुँदै उत्कृष्ट सड़क सुविधा उपलब्ध रहेको छ। सोमनाथ नाम किन रह्यो भन्दा पुराण अनुसार चन्द्रदेव सोमले यहाँ भगवान शिवको कठोर तपस्या गरेका थिए। शिव प्रसन्न भएर चन्द्रदेवलाई श्रापबाट मुक्ति दिनुभयो। त्यसपछि चन्द्रदेवले यहाँ सुनको मन्दिर निर्माण गरे, त्यसैले यसको नाम सोमनाथ रह्यो। पौराणिक कथा अनुसार चन्द्रले दक्षका 27 छोरीसँग विवाह गरेका थिए, तर उनले रोहिणीलाई मात्र बढी माया गरे। अनि त्यसपछि क्रोधित दक्षले चन्द्रलाई क्षीण हुने श्राप दिए। त्यसपछि चन्द्रदेवले प्रभास क्षेत्रमा भगवान शिवको कठोर तपस्या गरे। शिवले श्राप पूर्ण रूपमा हटाउन नसके पनि वरदान दिनुभयो कि चन्द्र महिनाको एक पक्षमा घट्ने र अर्को पक्षमा बढ्ने छन्। यही कारण हिन्दू पात्रोमा कृष्ण पक्ष र शुक्ल पक्ष हुने विश्वास गरिन्छ। सोमनाथ मन्दिर भारतको इतिहासमा धेरै पटक ध्वस्त पारियो र पुनर्निर्माण गरियो। सोमनाथ मन्दिरका विशेषता बारे भन्नुपर्दा 12 ज्योतिर्लिङ्ग मध्ये पहिलो अनि अरब सागरको किनारमा अवस्थित छ। चालुक्य शैलीमा निर्मित भव्य वास्तुकला मन्दिरको दक्षिण दिशामा समुद्र पारी सिधै आन्टार्क्टिकासम्म कुनै भूभाग नरहेको दावी वान स्तम्भमा उल्लेख गरिएको छ। दैनिक आरती र साँझको प्रकाश बिहान करिब 6 बजे खुल्ने गर्छ भने राति करिब 9:30 बजे बन्द हुने गर्छ। बिहान दिउँसो र साँझ नियमित रूपमा आरती हुने गर्छ। नजिकै घुम्न मिल्ने स्थानहरू त्रिवेणी संगम, देवोत्सर्ग तीर्थ जहाँ श्रीकृष्णले देह त्याग गर्नुभएको विश्वास छ। श्री सोमनाथ मन्दिर भ्रमण गर्दा शालीन पोसाक लगाउनु पर्ने हुन्छ अनि मोबाइल क्यामेरा आदि मुख्य मन्दिरभित्र लैजान प्रतिबन्ध छ। सोमनाथ ज्योतिर्लिङ्गको दर्शनले मानसिक शान्ति, रोगबाट मुक्ति तथा आध्यात्मिक उन्नति प्राप्त हुने विश्वास गरिन्छ। विशेष गरी महाशिवरात्रि, श्रावण महिना र सोमबारका दिन यहाँ लाखौं भक्तजन दर्शन गर्न पुग्छन्। हवस् त श्रोता, आजको कार्यक्रम रंग बिरंगको संसारमा हामी यहाँहरू समक्ष श्री सोमनाथ मन्दिर बारे कुराकानी गरिरहेका थियौं। त आजले भने कार्यक्रम रंग बिरंगको संसारबाट कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म उद्घोषिका रेबिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानको 8:46 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम योजना, अनि साथमा राख्नेछौँ विविध हिन्दी चलचित्रका गीतहरू। त आजको कार्यक्रम योजना अन्तर्गत हामी यहाँ समक्ष जानकारी दिनेछौँ भारत सरकारको उडान योजनाबारे जानकारी। उडानको पुरा नाम रहेको छ उडे देशका आम नागरिक। यो केन्द्र सरकारको क्षेत्रीय सम्पर्क योजनाको एउटा प्रमुख हिस्सा हो। यसको मुख्य उद्देश्य हवाई चप्पल लगाउने सामान्य नागरिकले पनि हवाई जहाजको यात्रा गर्न सकोस् भन्ने रहेको छ। यो योजनाको परिकल्पना सन् 2016 गरिएको थियो र आधिकारिक रूपमा पहिलो उडान 27 अप्रेल सन् 2017 सिमला र दिल्ली बीच सुरु भएको थियो। यसलाई भारतको नागरिक उडान मन्त्रालयले सञ्चालन गर्दछ र यस योजनाको मुख्य उद्देश्यहरू रहेको छ साना शहरहरू बीचको हवाई भाडालाई नियन्त्रणमा राख्नु, ताकि मध्यमवर्गीय परिवारले पनि यसको लाभ लिन सकोस्।

यसरी नै उडान योजनाको अर्को उद्देश्य रहेको छ क्षेत्रीय सम्पर्क अर्थात् ठूला सहर जस्तै दिल्ली मुम्बई बाहेक टियर टू र टियर थ्रीका साना सहरहरूलाई हवाई सञ्जालमा जोड्नु अर्को रहेको छ नयाँ विमानस्थलको विकास अर्थात् बन्द अवस्थामा रहेका वा कम प्रयोगमा आएका विमानस्थलहरूलाई पुनः जीवित र आधुनिक बनाउनु त्यस्तै अर्को रहेको छ पर्यटन र व्यापारको प्रवर्धन दुर्गम र पहाडी इलाकामा हवाई सेवा पुग्दा त्यहाँको पर्यटन व्यापार र आकस्मिक स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउनु त यस योजनाको मुख्य विशेषता रहेको छ भाडाको सीमा अर्थात् यो योजना अन्तर्गत करिब 500 किलोमिटरका लागि हवाई भाडा अधिकतम रु 25 रुपियाँ तोकिएको छ यसले गर्दा लामो दूरीको यात्रा पनि निकै सस्तो हुन जान्छ अनि अर्को रहेको छ आर्थिक सहयोग सस्तो भाडा दरका कारण विमान कम्पनीहरूलाई हुने घाटा पूर्ति गर्न केन्द्र र राज्य सरकारले मिलेर VGF आर्थिक अनुदान प्रदान गर्छन् उडानका 50% सिटहरू सस्तो दरका लागि आरक्षित हुन्छन् जसको बदलामा सरकारले विमान कम्पनीलाई अनुदान दिन्छ अनि यस योजना अन्तर्गत उडान भर्ने विमान कम्पनीहरूलाई विमानस्थलमा लाग्ने अवतरण शुल्क पार्किङ शुल्क र टर्मिनल नेभिगेसन शुल्कहरूमा भारी छुट दिइन्छ यो योजनाका कारण अहिलेसम्म 1,60,00,000 भन्दा बढी सर्वसाधारण नागरिकले सस्तो दरमा हवाई यात्रा गरिसकेका छन् भारतभरि 100 नयाँ हवाई मार्ग सञ्चालनमा आइसकेका छन् र कयौं नयाँ विमानस्थल हेलिपोर्ट र वाटर एरोड्रमको विकास भएको छ अब फेरि यहाँहरू समक्ष राखिरहेछौ अर्को साङ्गीतिक कोशीले कविता कृष्णमूर्ति अनि मोहम्मद सलामतको युगल शर्मा

0: विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउने नै छौँ। तर अहिलेलाई भने समय भएको छ मुख्य समाचारको।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्च स्तरीय बैठकहरू गर्नुहुनेछ। दिनको सुरुवात बिहान 10:30 औपचारिक स्वागत र अतिथि पुस्तिकामा हस्ताक्षरसँगै सुरु हुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक सीमित बैठक गर्नुहुनेछ। जनजातीय मामला मन्त्रालयले आजदेखि ओडिसाको भुवनेश्वरमा जनजातीय अनुसन्धान संस्थानहरूको सुदृढीकरणमा 2 दिवसीय राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। जनजातीय कार्यमन्त्री जोएल ओरामले कार्यशालाको उद्घाटन गर्नुहुनेछ। जम्मू कश्मीर सरकारले घातक रोगबाट पीडित आर्थिक रूपमा कमजोर परिवारलाई राहत प्रदान गर्न निर्वाचित क्षेत्र विकास कोष CDF स्थापना गरेको छ। योजनाको निर्देशिकामा संशोधन गरिएको छ। नयाँ प्रणाली अन्तर्गत प्रत्येक विधायकले आफ्नो CDFबाट 20 लाख रुपियाँसम्म प्रदान गर्न सक्नेछन्। पिओकेमा बढ्दो राजनीतिक तनावको बीचमा जम्मू कश्मीर संयुक्त अवामी कार्यसमिति JASCले इस्लामाबाद सरकारलाई 48 घण्टाको अल्टिमेटम दिएको छ। भेनेजुएलाको

नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या 3,535 पुगेको छ भने 16,740 जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघको नयाँ अनुमान अनुसार भेनेजुएलामा गएको दुई विनाशकारी भूकम्पबाट 37 अरब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ। फिफा विश्वकप फुटबलमा बेल्जियमले सिएटलमा चलेको राउन्ड अफ 16 म्याचमा अमेरिकालाई 4-1 पराजित गरेर क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अटलान्टामा आज राति राउन्ड अफ 16 को एक अन्य म्याचमा वर्तमान च्याम्पियन अर्जेन्टिनाको भिडन्त इजिप्टसँग हुनेछ। म्याच भारतीय समयअनुसार राति 9:30 सुरु हुनेछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 9:25 प्रादेशिक समाचारले पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

मुख्य समाचारपछि पुनः यहाँ समक्ष राखिरहेछौ विविध हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् चलचित्र वो लम्हेबाट श्रेया घोषालको स्वरमा, शब्द छ साकिल आजमीको अनि सङ्गीत रहेको छ रूप कुमार राठौरको।

अघिल्लो सांगीतिक प्रस्तुति स्वीकार्नुहोस्। के को स्वरमा शब्द छ निलेश मिश्रको अनि सङ्गीत रहेको छ प्रीतमको।

0: को पुनर्निर्माणतर्फ यो एक महत्वपूर्ण कदम भएको बताउनुभयो। श्री अमित शाहले भन्नुभयो, लामो समयपछि डाक्टर श्यामाप्रसाद मुखर्जीको जन्म जयन्ती पश्चिम बङ्गालमा आधिकारिक सम्मानका साथ मनाइँदैछ। यो पहलको प्रशंसा गर्नुहुँदै उहाँले डाक्टर मुखर्जीको सम्मानमा उहाँको गृह राज्यमा एक भव्य स्मारक निर्माण भइरहेको उल्लेख गर्नुभयो, जसले भावी पुस्तालाई राष्ट्रवाद र राष्ट्र सेवातर्फ प्रेरित गर्नेछ। उहाँले प्रस्तावित मूर्ति नजिकैको राष्ट्रिय सुरक्षामा अनुसन्धानका लागि श्यामाप्रसाद मुखर्जी संस्थान स्थापना गर्ने योजनाको पनि घोषणा गर्नुभयो। केन्द्रीय गृहमन्त्रीले डाक्टर श्यामाप्रसाद मुखर्जीले भारतीय जनसङ्घको स्थापना मार्फत रोपेको सांस्कृतिक राष्ट्रवादको बिउ आज भारतीय जनता पार्टीको विशाल वर्गतमा परिणत भएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले आत्मनिर्भरता र राष्ट्रिय हितमा आधारित नीतिहरू मार्फत त्यही विचारधारालाई पछ्याउँदैछ। श्री शाहले जोड दिनुभयो, पश्चिम बङ्गालको भाजपा सरकारले धेरै छोटो समयमै जनतालाई दिएका चुनावी वाचाहरू पूरा गर्न ठोस कदम चालेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले कोलकाता भ्रमणको क्रममा हिजो दिग्गज अभिनेता प्रसेनजित च्याटर्जीलाई उहाँको बालीगञ्ज निवासमा भेट गर्नुभएको छ। यो भेट उहाँको पूर्व निर्धारित सार्वजनिक कार्यक्रमको हिस्सा नभएकोले यसले राजनीतिक तथा सामाजिक वित्तमा विभिन्न अड्कलबाजीहरू निम्ताएको छ। कोलकाता आइपुग्नु भएपछि श्री अमित शाहले पहिले इको पार्कको भ्रमण गर्नुभयो, जहाँ उहाँले डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 फिट अग्लो मूर्तिको शिलान्यास गर्नुभयो। त्यसपछि उहाँले डाक्टर मुखर्जीको पुर्खौली घर भवानीपुरको भ्रमण गर्नुभयो र त्यहाँ केही समय बिताउनुभयो। उहाँ सिधै प्रसेनजित च्याटर्जीको निवासमा गएर उहाँलाई भेट्नुभयो। यद्यपि दुवै पक्षले आधिकारिक रूपमा कुराकानीको बारेमा विवरण साझा गरेका छैनन्। यस भेटले राजनीतिक वित्तभित्र विभिन्न अड्कलबाजीहरूलाई जन्म दिएको छ। बङ्गालको दक्षिण 24 परगना जिल्लाको बरैपुरमा एक नाबालिग बालिकाको कथित बलात्कार र हत्याको घटनाले पुरै राज्यलाई हलाएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी आफै आज त्यहाँ जानुहुनेछ। उहाँले यो सम्पूर्ण मामिलामा जो कोही दोषी भए उसलाई जहाँबाट भए पनि खोजी निकाल्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, पुलिसको लापरवाहीदेखिमा सजाय भोग्न पनि तयार हुनुपर्छ। यो भाजपा सरकार हो, यसमा कुनै प्रकारको लापरवाही सहने छैन। पोस्टमार्टम रिपोर्टमा चकित पार्ने खुलासा भएको छ। बरैपुरको सूर्जापुर हाट नजिकैको पोखरीमा बलात्कारपछि हत्या गरिएकी 12 वर्षीय छात्रको शव फेला परेको थियो। चर्को दबावपछि पुलिसले हिजो मुख्य अभियुक्तलाई पक्राउ गरेपछि घटनामा पक्राउ परेको संख्या 3 पुगेको एक वरिष्ठ पुलिस अधिकारीले जानकारी दिनुभएको छ। भारतको एकता र प्रगतिमा समर्पित महान राष्ट्रवादी विचारक डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जन्मजयन्ती हिजो खरसाङमा मनाइयो। पश्चिम बङ्गाल सरकारको सूचना तथा सांस्कृतिक विभाग खरसाङको आयोजनामा पार्क लोकेसन स्थित सार्वजनिक भवनमा आयोजित कार्यक्रममा खरसाङका विधायक सोनाम लामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। डाक्टर श्यामाप्रसाद मुखर्जीको जीवनसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरूको पनि कार्यक्रममा अवलोकन गरिएको थियो। डेपुटी मेजिस्ट्रेट लार्डिन लेप्चाले स्वागत सम्बोधन राख्नुभएको थियो भने कार्यक्रममा लोक प्रसार प्रकल्पका कलाकारहरूले लोक सांस्कृतिक नृत्य र गीतहरू प्रस्तुत गरेका थिए। राष्ट्रिय राजमार्गमा अवैध रूपमा ई रिक्सा चलाएको आरोप उठेको छ, जसको विरोधमा हिजो फुलबारीमा सिटी अटो चालकहरूले प्रदर्शन गरे। सिटी अटो चालक ओनर्स युनियनका सदस्यले चालकहरूसित फुलबारी बोर्तला मोडमा केही समयसम्म सडक जाम गरेर प्रशासनसित कारवाही गर्ने माग गरे। सूचना पाएर फुलबारी हाइवे ट्राफिक आउटपोस्ट र न्यू जलपाइगुडी थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसको हस्तक्षेप पश्चात प्रदर्शनकारीले जाम हटाएर जसबाट यातायात सामान्य भयो। प्रदर्शनकारीहरूको आरोप छ, सिलगढीदेखि जोडियाकालीसम्म राजमार्गमा केही टोटोहरूले वैध रुट परमिटलाई पालन नगरी यात्रीको परिवहन गरिरहेको छ। उनीहरूको भनाइ छ, यसबाट सडक दुर्घटना हुने खतरा बढिरहेको छ भने अर्कोतिर वैध परमिट भएका सिटी अटो चालकहरूलाई आर्थिक नोक्सानी खप्न परिरहेको छ। अहिले सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पुरा भयो। अब अघिल्लो समाचार अहिले 10 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम स्वर्णिम भेष।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब प्रस्तुत छ एक सङ्गीतमय रूपक नेपाली संस्कृतिमा नौमती बाजा।

0: संस्कृति एउटा यस्तो शब्द हो जसलाई यही हो भनेर शब्दहरूमा परिभाषित गर्न गाह्रो हुन्छ, कारण संस्कृति भित्र धेरै थोक संश्लिष्ट रहेको हुन्छ।
1: भाषा, साहित्य, कला, रीतिरिवाज, धार्मिक विश्वास, खानपिन, चलन चाँदोदेखि लिएर नाचगान एवं बाजागाजाहरूसहित अरू धेरै थोक संस्कृतिको विशाल भित्तभित्र अटाइएको हुनाले कुनै एक परम्पराको पालनालाई मात्र संस्कृति भन्न मिल्दैन। अथवा हामी यसो भन्न सक्छौँ, अनेक थोकहरूको समावेशद्वारा बनेको हुन्छ एक संस्कृति।
0: तर संस्कृति मुख्यतः दुई प्रकारका हुन्छन्, एक लोक संस्कृति अनि दुई लौकिक संस्कृति। यी दुई संस्कृतिमा ठुलो अन्तर पाइन्छ। लोक संस्कृति लोकले अथवा एक विशेष जातिभित्रको एक विशेष समुदायले आफ्नै निम्ति आफैद्वारा आफै आफ्तायर पारेको संस्कृति हो। यसो हुँदा लोक संस्कृतिमा जातीय जीवनको प्रति छाया हुन्छ, यसैले यो अरूभन्दा केही छुट्टै, भिन्नै

यस्तै मौलिकता बोकेका अनेक सांस्कृतिक अवयवहरू मध्ये नेपाली लोक बाजा गाजा पनि नेपाली लोक संस्कृतिमा पर्दछन्। अत नेपाली लोक संस्कृतिलाई चिन्याउने थुप्रै लोक बाजा गाजा छन्, जस्तै मादल, पूर्वीय र पश्चिमा, डम्फु, च्याब्रुङ, खैजडी, मुजुरा, मुरली, बाँसुरी, टुङ्गना, मुर्चुङ्गा, बिनायो, एकतारे, ढ्याङ्ग्रो, कठताल, खी, झ्याम्टा र नौमती।

अहिले भर्खरै सुन्नुभयो नौमती बाजा बजेको। हो त, यसरी नौमती बाजा बजेको सुन्दा कुन श्रोताको हृदय आनन्द र उल्लासले भरिँदैन र? नेपाली हृदय त झन् नौमती बाजा बज्दा आफै आफ एक तमासले प्रसन्न हुने नै हो। यसैमा पाइन्छ जातीय माया मोहको अदृश्य तर न्यानो मिठो स्पर्श। यसै सांस्कृतिक तत्त्वले जातीय रङ्गलाई बाक्लो पार्दै एउटै चिनारी स्वरूपलाई टड्कारो पार्दछ। कुनै पनि जातिको संस्कृतिको दुखदुखी यसरी बाँचेको हुन्छ।

चाहिने नौवटा बाजाको नाम हो नौमती बाजा। यो बाजालाई नौजना कलाकारले सुर र तालमा मतु मिलाएर बजाउने हुनाले नै नौमती बाजा भनिएको हो। यी नौवटा बाजाका नाम यस प्रकार छन्: सहनाई अथवा सनै दुईवटा, दमाहा, बाउताल, ट्याम्को, ढोलकी, नरसिंह, कर्नाल र झ्याम्को।

नौमती बाजालाई उहिले उहिले नेपाली जाति एवं समाजका दमाई जातकाहरूले मात्र बजाउने हुनाले दमाई बाजा पनि भनिन्थ्यो। तर संस्कृतिको सही अर्थमा यो दमाई जात विशेषक पेवा मात्र नभएर नेपालीहरूको एक साझा सांस्कृतिक लोकबाजा हो। यो लोकबाजा बिहे बटुल, व्रतबन्ध, पूजा आजा, चाडपर्व, न्वारन, अन्नप्राशन, देव कार्य, गण्य मान्यका स्वागतदेखि लिएर धान रोपाई अनि दाई गराई र सबै प्रकारका उल्लास उत्सवहरूमा बजाइन्छ।

र कतिपय अवसरमा नौमतीका सहनाई, ट्याम्को, दमाहा र झ्याली पाँचवटा बाजा मात्र उपयोग गरिन्छ। त्यसबेला यही बाजालाई पञ्चे बाजा भनिन्छ, जो पाँचजनाले बजाउँछन्।

नौमती बाजा मध्ये सहनाई वा सनई मुख्य बाजा हो। सहनाई जोडी हुन्छ, एकै बनावटको हुन्छ। यो फुकेर पौन फेर्दै बजाइने बाजा भएकोले यसलाई भाती पारेर बजाउन निकै कठिन पर्छ। यसमा भएका आठवटा पुवालमा औँरा चालेर बजाइन्छ। तर एउटाले यसरी औँरा चाल्दै बजाउँदा अर्कोले चाहिँ ट्याँ गरेर सुर मात्र दिइरहन्छ। यसरी सुर मात्र दिने सनाईलाई ठाडे वा भाले सनाई अनि भाका हाल्दै बज्ने सनाईलाई पोथी सनाई पनि भन्ने गरिन्छ। सुन्नुहोस् यस्तै सनाई वादन।

सनैको बनावट अनुसार यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ। सनैको फेद भाग ठुलो फुकेको हुन्छ, जसलाई फुली भनिन्छ। यो पित्तलको नभए सिल्वरको हुन्छ। सनैको बीचको भाग चाहिँ मुरलीको आकारको गोलाकार काठमा भित्रपट्टि खोक्रो पारेर खोपिएको हुन्छ, जो अलिअलि कोप्रो बाङ्गो हुन्छ। यसमा मुरलीको जस्तै 8 वटा प्वाल हुन्छन्, अनि प्रत्येक प्वालको बीचबीचमा पित्तल, ताँबा वा सिल्वरको पातलो पाताले मोडिएको हुन्छ। सनैको टुप्पो भागमा पित्तलको एउटा सानो नली हुन्छ। त्यही नलीको फेदमा पित्तलकै वा ताँबा सिल्वरको एउटा गोलो पातलो पत्ता हुन्छ, जसले बजाउँदा ओठलाई थाम्ने काम गर्छ। नलीमा ताडिकाको पातलाई सानो सास जाने पारेर बटारी घुस्याएको हुन्छ। त्यहीबाट फुकेर पल पलमा औँला चाल्दै वादकले प्राय 36 राग रागिनी बजाउँछन्। उल्लासको अवसरमा बजाइने बसन्त राग यस्तो हुन्छ।

0: नौमतीका नौ बाजामा दमा सबैभन्दा बुढो र ठूलो बाजा हो। एउटा ठूलो ताँबाको भाँडाको गोलाकार खुल्ला मुखमा गोरुको दाहिने फिलाको छालाले मोडेर छालाकै मसिना तानाहरूले तन्काएर बाँधिएको हुन्छ। भाँडाको पीतमा एउटा पुवाल हुन्छ, त्यही पुवालको वरिपरि एउटा बिँडा हुन्छ जो तानाहरूले कसिलोसँग तानिएको हुन्छ। दमाहालाई झुन्डाएर एउटा काठको गजाले बजाइन्छ। बजाउन अघि यसलाई पहिले नै ठूलो भिजाइएको लुगा वा गम्छाले छोपेर राख्नुपर्छ। यसो गर्दा दमाहा निकै घन्किएर बज्दछ, यसै कारण यसलाई भिजाउने ठूलो दमाहा पनि भनिन्छ।
1: दमाहाकै आकार तथा बनावटको तर सिक सानो दमाहालाई बौताल वा बौताल भनिन्छ। दमाहालाई झै बौताललाई चिसो कपडाले भिजाएर बजाइँदैन, यसै कारण बौतालको घनकाई कम्ती हुन्छ। तथापि यो दमाहाकै सहयोगी घन बाजा हो।

0: अन्य जातीय संस्कृतिमा बजाइने ढोल वा ढोलक जस्तै नौमतीमा एउटा बाजा हुन्छ ढोलकी। झन्डै डेढ फिट लामो काठको मुढोलाई डुड पारी दुईपट्टि मुखमा छालाले मोडी छालाकै तानाले कसी दाहिनेपट्टि सानो छोटो काठको डन्डीले अनि देब्रेतिर हत्केला र औँलाले बजाइने बाजा ढोलकी ट्याम्कोकै सहयोगी बाजा हो। यसको छाउनीमा खरी लगाइएको हुँदैन, ट्याम्को नभए ढोलकीले नै त्यसको पुर्ताल गर्ने गरिन्छ।
1: टाना पुल्टुङ नापुल्टुङ गर्दै बज्ने वा बजाइने बाजा हो ट्याम्को। नौमती बाजामा अन्य सबै बाजाहरूलाई उत्ताल ताल दिने बाजा नै ट्याम्को हो। यसको बनावट बाहुतालको जस्तै हुन्छ। नौमतीमा यो सबैभन्दा सानो छरितो ताल बाजा हो। यसलाई सुरिला ससाना दुईवटा काठको गजाले बजाइन्छ। सनैको स्वर निस्केपछि ट्याम्कोले ताल टिप्छ अनि यसकै तालमा अरू बाजाहरू बज्न थाल्छन्।

सहनाई बजेपछि ट्याम्पोले ताल पक्रेपछि दमहा र बाहुतालले तालको बीट मार्ने काम गर्छ। त्यही बीट माराईमा ध्वनि मिठास भर्दै झ्याई गर्ने बाजाको नाम हो झ्याली वा झ्याम्टा। काँसका दुईटा थाल जस्तो तर बीचमा कोप्रो पारी सानो हत्कौली छिराउने छेड पारिएको अनि दुवै हातले ठोकाएर काँसे रनको निकाली नौमतीको भव्य वादनमा सहयोग गर्ने

0: अहिले जुन बाजाको ध्वनि सुन्नुभयो त्यो थियो नरसिंहको ध्वनि। नरसिंहलाई अपभ्रंश रूपमा नरसिंह भनिएको हो। श्रृङ्ग संस्कृत शब्दबाट आएको शब्द सिंहलाई मानिसले वा नरले आफ्नो टाउकोमाथि सिंह जस्तै ठाडो पारेर बजाउने हुनाले यसको नाम नरसिंह भएको हो भन्नमा धुकचुक मान्नु पर्दैन। फुकिने सानो नलीदेखि अलिअलि फुकिँदै गएर आखिरीमा वा मुखमा निकै फुकेको नरसिंह तामाको बनिएको हुन्छ, जसको दुई भाग हुन्छ अनि बजाउँदा गाँसेर वा जोडेर बजाउनुपर्छ।
1: नबजाउँदा यसलाई ठुन्काएर सानो आधा भाग ठुलो भागभित्र घुसारी एउटा खकनको सहायताले काँधमा सजिलोसित बोकिन्छ। कुनै जनावर वा पशुको सिंह जस्तो बाङ्गो बाङ्गो प्रकारको नरसिंह जोसुकैले फुक्न र बजाउन सक्दैनन्। बिहे बरियात जाँदा बाटामा कुनै देवस्थल, गुम्बा, मन्दिर, धाम वा देउराली भेट्दा नरसिंह बजाइन्छ। त्यसबेला कर्णालले धो धो गरी साथ दिन्छ, सनै बजाइँदैन। दमाहा, बाउताल, ढोलकी, कर्णाल, झ्यालीहरू एकोरो तालमा बजाइन्छ। यसलाई उर्रा लाउनु भनिन्छ। नरसिंहलाई तुरै पनि भनिन्छ।

नौमतीमा पर्ने अन्तिम बाजा हो कर्णाल। यो पनि फुकेरै बजाइन्छ। जति बेला नरसिंह बजाइन्छ त्यति बेलै कर्णाल पनि धुँ धुँ गरी फुकिन्छ। ताँबाले बनिने यो बाजा लामाहरूले प्रयोग गर्ने धार्मिक बाजा लाभाझै हुन्छ, तर फुकाइ र बनावट अलिक बेग्लै हुन्छ। कर्णाललाई पनि नरसिंह जस्तै बीचमा भाँचेर बोकिन्छ। बजाउने बेलामा जोडेर बजाइन्छ। ओठ र दाँतले ठेलेर बजाउने सानो नलीदेखि फुकिँदै गएर आवाज निस्कने मुखनिर चाहिँ फेन्द्रो परेको कर्णाललाई भ्वाकुरो पनि भनिन्छ।

मुख्य रूपमा मङ्गल वा शुभ कार्यमा बजाइने नौमती बाजाको नेपाली संस्कृतिमा गरिमामय स्थान हुँदाहुँदै पनि यसलाई दमाई जात विशेषले मात्र बजाउने बाजा ठानिने हुँदा दमाई जातका कलाकारहरूले पनि अन्य जातकाहरूबाट अपमानित र घृणित नहुनालाई यो बाजा बजाउने छोडेका छन्। यसो हुँदा वादक कलाकारहरूको अभावमा अहिले नौमतीको अस्तित्व नै सङ्कटापन्न छ। यसरी एउटा लोकबाजाको अस्तित्व लोप हुनु भनेको एक जातिको संस्कृतिको एक पक्ष विलुप्त हुनु हो। यसर्थ संस्कृतिलाई बचाइराख्नु हो भने नेपाली जनजनमा सचेततासित नौमती बाजालाई पनि व्यवहारिक रूपमा ल्याउनुपर्छ। तब नै हामी भन्न सक्छौँ संस्कृति बाँचे जाति बाँच्छ। तर संस्कृति कुराले मात्र बाँच्दैन, कुरालाई कार्यरूपमा परिणत गरे मात्र संस्कृति बाँच्ला, नत्र त नौमतीकै यो अनुपम गुञ्जन पनि हराएर जाने ठूलो भएछ।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एक सङ्गीतमय रूपक नेपाली संस्कृतिमा नौमती बाजा। वाचक वाचिका जस योन्जन, मेनुका प्रधान र रश्मि खवास। नौमती वादक कलाकारहरू पूर्णबहादुर दर्जी र साथीहरू। रूपक लेखिका रूपा योन्जन। कार्यक्रम अभिधारणा इज्जत सिंह। सङ्गीत संयोजन महेश्वर लामा। अनि प्रस्तोता छुलत्रिम छोपेल, विनोद कुमार छेत्री।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसु।

0: अब समय भएको छ 10 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, अब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्च स्तरीय बैठकहरू गर्नुहुनेछ। दिनको सुरुवात बिहान 10:30 औपचारिक स्वागत र अतिथि पुस्तिकामा हस्ताक्षरसँगै सुरु हुनेछ। त्यसपछि प्रधानमन्त्री श्री मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोयो सुबियन्तो ले एक बैठक गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि प्रसिद्ध प्रभनानन्द मन्दिरको भ्रमण तयारीमा हुनुहुन्छ। यो युनेस्को विश्व सम्पदा स्थलको विश्वभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। यसको भव्य 9 औं शताब्दीको हिन्दू वास्तुकलाको लागि प्रसिद्ध यो मन्दिर इन्डोनेसियाको सबैभन्दा प्रसिद्ध सांस्कृतिक स्थलहरूमध्ये एक हो। जनजातीय मामिला मन्त्रालयले आजदेखि उडिसाको भुवनेश्वरमा जनजातीय अनुसन्धान संस्थानहरूको सुदृढीकरणमा 2 दिवसीय राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। जनजातीय कार्य मन्त्री जुएल ओरमले कार्यशालाको उद्घाटन गर्नुहुनेछ। जम्मू कश्मीर सरकारले घातक रोगबाट पीडित आर्थिक रूपमा कमजोर परिवारलाई राहत प्रदान गर्न निर्वाचन क्षेत्र विकास कोष स्थापना गरेको छ। नयाँ प्रणाली अन्तर्गत प्रत्येक विधायकले आफ्नो सिडिएफबाट 20 लाख रुपियाँसम्म प्रदान गर्न सक्नेछन्। कश्मीर प्रशासित कश्मीरमा बढ्दो राजनीतिक तनावको बीचमा जम्मू कश्मीर संयुक्त आवामी कार्य समितिले इस्लामाबाद सरकारलाई 48 घण्टाको अल्टिमेटम दिएको छ। भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जस रोड्रिगेजका अनुसार भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या 3,535 पुगेको छ भने 16,740 जना घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घको नयाँ अनुमान अनुसार भेनेजुएलामा गएको 2 विनाशकारी भूकम्पबाट 37 अरब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ। फिफा विश्वकप फुटबलमा बेल्जियमले राउन्ड अफ 16 अमेरिकालाई 4-1 पराजित गरेर क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अहिले आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पुरा भयो। अब अघिल्लो समाचार दिउँसो 1 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाश।

एफएम 101.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू श्रोताले सुनिरहनु भएको छ आकाशवाणी दार्जिलिङ एफएम 101.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा पनि। अब यहाँहरू समक्ष राख्नेछौँ विविध हिन्दी फिल्मी गीतहरूको साथमा केही रोचक जानकारी अनि केही राम्रो विचारहरू कार्यक्रम हेलो खरसाङमा।

कार्यक्रम हेलो खरसाङ पर्खेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा प्राविधिक मित्र सेल ब्रामीण प्रसारण सहयोगी लासङ लामा अनि म गुसिका रिमिनाको तर्फबाट सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन।

जुन कुराले हामीलाई चुनौती दिन्छ त्यसैले हामीलाई परिवर्तन गराउँछ। अप्ठ्यारा परिस्थितिहरूले नै मानिसलाई बलियो र परिपक्व बनाउँछ।

कार्यक्रममा यहाँ समक्ष अब राखिरहेछौ चलचित्र लभ यात्रीबाट दर्शन रवाल अनि आशिष कौरको युगल आवाजमा यो प्रथम साङ्गीतिक कोशीली।

अब सुनौ यो एउटा सूचना. आगामी 8 जुलाई अर्थात् भोलिको दिन साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ. यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ. डाक्टर ईशा शर्माले प्रसूति, स्त्रीरोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ. श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरहरूलाई सोध्न सक्नुहुनेछ. डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ. हाम्रो नम्बर रहेको छ 0354-299-9317. याद राख्नुहोला, आगामी 8 जुलाई अर्थात् भोलि बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ.

अब सुनौ केही रोचक तथ्यहरू। हाम्रो शरीरमा भएका कतिपय तत्त्वहरू जस्तै हड्डीमा हुने क्याल्सियम, रगतमा हुने फलम र कोशिकाहरूमा हुने कार्बन अरबौँ वर्ष पहिले अन्तरिक्षमा ताराहरू विस्फोट हुँदा बनेका थिए। त्यसैले प्रसिद्ध खगोलविद कार्ल सागनले भनेका थिए, हामी सबै ताराका धुलोहरू वा स्टार डस्ट हौँ।

रुखहरू एक अर्कसँग कुराकानी गर्छन्। कसरी गर्छन् जानौ? रुखहरू शान्त देखिन्छन्, तर तिनीहरू जमिन मुनि जरा र एक विशेष प्रकारको च्याउको नेटवर्कको मद्दतले एक अर्कसँग कुराकानी गर्छन्। यसलाई वैज्ञानिकहरूको भाषामा वुड वाइड वेब भन्छन्। यस नेटवर्कको माध्यमबाट रुखहरूले आफ्ना छेवैमा रहेका रुखहरूलाई किराको आक्रमण वा खतराको बारेमा चेतावनी दिन्छन् र बिरामी परेका रुखहरूलाई पोषक तत्त्व समेत पठाउने गर्छन्।

अमेरिकाको क्यालिफोर्नियामा एउटा यस्तो सल्लाको रुख अर्थात् वृक्षकोण पाइन्छ जसको नाम मेथुसेला राखिएको छ। यो रुख लगभग 4,800 वर्षभन्दा बढी पुरानो छ, अर्थात् जब इजिप्टमा पिरामिडहरू बन्दै थिए यो रुख त्यति बेलादेखि नै पृथ्वीमा जीवित रहेको छ।

आज हो विश्व क्षमाशीलता दिवस अर्थात वर्ल्ड फर्गिवनेस डे। प्रत्येक वर्ष जुलाई 7 का दिन विश्व क्षमाशीलता दिवस मनाइन्छ। यो दिवसले मानिसहरूलाई पुराना रिसराग डाह बिर्सेर एक अर्कालाई क्षमा गर्न वा माफ गर्न र मनलाई शान्त राख्न प्रेरित गर्दछ। यस दिवसको मुख्य उद्देश्य आपसी सम्बन्धहरूलाई सुधार्नु र समाजमा शान्ति फैलाउनु हो। कसैलाई माफ गर्नु भनेको उसको गल्तीलाई सही भन्नु होइन, तर आफूलाई त्यो नकारात्मक ऊर्जा र मानसिक तनावबाट मुक्त गर्नु हो। वैज्ञानिक र मनोवैज्ञानिक अनुसन्धानहरूका अनुसार क्षमा गर्ने बानीले मानिसको स्वास्थ्यमा निकै सकारात्मक प्रभाव पार्छ। जस्तै यसले मानसिक तनाव र चिन्ता कम गर्छ, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ अनि हृदय रोगको जोखिम कम हुन्छ र मानिसले राम्रो निन्द्रा पाउने गर्छ।

आज जुलाई 7 तारिक विश्व चकलेट दिवस संयोगवश आजकै दिन यो दिवस संसारभरि हर्षोल्लासका साथ मनाइँदैछ। हरेक वर्ष जुलाई 7 विश्व चकलेट दिवस मनाइन्छ। सन् 2009 यो दिवस आधिकारिक रूपमा मनाउन थालिएको हो। इतिहासकारहरूका अनुसार सन् 1550 जुलाई 7 तारिकको दिन युरोपमा पहिलो पटक चकलेट भित्रिएको थियो। त्यही ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउन थालियो। चकलेटको इतिहास करिब 4000 वर्ष पुरानो छ। यसको सुरुवात प्राचीन अमेरिका मेसो अमेरिकाबाट भएको मानिन्छ, जहाँ काकाओको रुखबाट चकलेट बनाइन्थ्यो। सन्तुलित मात्रामा डार्क चकलेट खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसले शरीरमा रक्त सञ्चार सुधार गर्न र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ। त्यसरी नै चकलेट खाँदा मस्तिष्कमा इन्डोर्फिन र सेरोटोनिन जस्ता हर्मोनहरू रिलिज हुन्छन्, जसले मानिसलाई तुरन्तै खुसी बनाउँछ र तनाव कम गर्छ। त्यसरी नै यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

जीवनमा प्रयास गर्ने व्यक्ति नै असफल हुने हो, त्यसैले गल्तीबाट सिधै अघि बढ्नुपर्छ। मेहनत बिना केही पनि सम्भव छैन, निरन्तरको प्रयासले नै सफलता प्राप्त हुने गर्छ।

हवस्त श्रोता, यहाँहरू समक्ष विविध रोचक जानकारी अनि साङ्गीतिक कोसेलीहरू साथमा राम्रो विचारहरू राख्दा राख्दै कार्यक्रम हलो खर्साङको निर्धारित समय सकिसकेको छ। तपाईँको आजको दिन शुभ र सुखद रहोस् भन्दै आज्ञा चाहन्छौँ। नमस्कार।

एफएमए 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानीको 10:31 अनि 35 सेकेन्ड भइरहेछ। अब यहाँ अघि राखिरहेका छौँ कार्यक्रम हाम्रो सरकारमा क्षमा वीरस्य भूषण अर्थात् क्षमा वीरहरूको आभूषणबारे जानकारी साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौँ। र आजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशीला।

क्षमाले प्रेम जन्माउँछ, शान्ति स्थापित गर्दछ, मित्रता बढाउँछ। महात्मा गान्धीले भन्नुभएको छ कि क्षमा कुनै कमजोरी होइन। उहाँले अझ भन्नुभएको छ कि क्षमा कमजोर व्यक्तिले गर्न सक्दैन, क्षमा गर्नु शक्तिशाली र आत्मविश्वासी मानिसको गुण हो।

क्षमा विनस्यम भूषम एउटा अत्यन्तै प्रसिद्ध संस्कृत सूक्ति हो जसको अर्थ हुन्छ क्षमा वीरहरूको आभूषण हो। यो भनाइले हामीलाई यो बुझाउँछ कि हामीमा शक्ति वा सामर्थ्य हुँदाहुँदा पनि यदि कसैको भूल वा दोषलाई माफी दिन्छौँ भने त्यो एउटा साँचो अनि शक्तिशाली वीरको सबैभन्दा ठुलो परिचय हुन्छ अनि त्यही नै उनीहरूको सबैभन्दा सुन्दर गहना पनि हो।

एफएमएसी 3.5 मेगाहर्जको तरङ्गमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रैली प्रसारण भइरहेको छ। हाम्रो सरोकारमा क्षमा वीरहरूको आभूषणबारे जानकारी साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनिरहेका छौँ। आजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रिशिला। श्रोता, जुन व्यक्ति शारीरिक वा मानसिक रूपमा कमजोर हुन्छ उनीहरूले यदि डर वा मजबुरीको कारण केही भन्न सकेका हुँदैनन्, तर साँचो क्षमाशील व्यक्ति उनी हुन सक्छन् जो शक्ति सम्पन्न भएर पनि क्षमा गर्दछ। कसैलाई क्षमा गर्नु कमजोरी वा कायरता होइन, तर सबैभन्दा ठूलो साहस हो। क्षमा गर्नु कुनै सजिलो कुरा होइन, यसको निम्ति आत्मनियन्त्रण अनि धैर्यताको धेरै आवश्यकता हुँदछ।

कसैलाई क्षमा गर्नु भन्नुको अर्थ आफ्नो क्रोधमाथि विजय प्राप्त गर्नु हो। कारण यदि हामी कसैलाई क्षमा गर्न सक्षम हुन्छ भने हाम्रो मनभित्र भएको अहंकार र क्रोध हटेर जानेछ अनि त्यहाँ शान्ति र सहनशीलताको सृजना हुँदछ। कसैलाई क्षमा गर्न अघि हामीले एउटा विशेष कुरा याद राख्नुपर्ने हुन्छ कि जसले भूल गर्यो, जसले तपाईँलाई चोट पुर्यायो, आखिरमा उनी पनि मान्छे नै हुन् र भूल त मान्छेबाट नै हुन्छ। र एउटा मानवीय धर्म सम्झेर हामीले कसैलाई क्षमा गर्यौँ भने हामीभित्र शान्ति त आउँछ नै, साथसाथै दुई बीच एउटा सुन्दर सम्बन्धको सृजना पनि हुन जान्छ।

श्रोता, आज हाम्रो सरोकारमा हामी कुराकानी गरिरहेका छौँ क्षमावीरहरूको आवश्यकताबारे। हुन त कसैलाई क्षमा गर्नु सजिलो हुँदैन, कारण कति व्यक्तिहरूले हाम्रो हृदयमा यति चोट दिएका हुन्छन् जसलाई बिर्सनु भने सजिलो कदाचित हुँदैन। तर भनिन्छ, कसैलाई क्षमा गर्नु एउटा ठुलो काम हो। मलाई लाग्छ श्रोता, क्षमा एउटा यस्तो भावना हो जो पवित्र हुन्छ, र यो पवित्र भावना मनभित्रबाट निस्केको हुनपर्छ। तब गएर त्यो क्षमा सफल हुनेछ। आफ्नोमा सामर्थ्य शक्ति सबै थोक हुँदाहुँदा पनि आफूभन्दा कमजोरप्रति कुनै हानि नगरेर त्यहाँ क्षमा हुन्छ भने साँचो शान्ति नै वीरताको झलक त्यहाँ पाइन्छ। यसैले क्षमा गर्ने कोसिस गरौँ भने शान्तिमय वातावरण अनि सुन्दर समाजको सृजना गरौँ।

अहिले प्रस्तुत थियो हाम्रो सरोकारमा क्षमावीरहरूको आभूषण विषयमाथि जानकारी, साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि। यो प्रसारण हो आकाशवाणी खरसाङको। रवको केही क्षणमा आकाशवाणी दिल्ली केन्द्रको समाचार श्रीले गरी सुनिरहेका छौँ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वरमाधुरीमा।

श्रोता सुन्नुहोस् एक सूचना। भोलि 8 जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्नो जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354-2999-317। याद राख्नुहोला, भोलि 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

अहिले प्रस्तुत थियो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र म प्रस्तुत छ बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिनेर गान अन्तर्गत केही गीतहरू शिखर स्वरूप पाइतुन्दीको स्वरमा।

समाचारको प्रसारणपछि पुनः स्वागत गर्दछौ समस्त श्रोतागणलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब यहाँहरू अघि राखिरहेका छौ केही लोक तथा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम श्रोताहरूकै अनुरोधमा। राजको यस कार्यक्रममा हजुरको साथमा छु तपाईँकै रेडियो यात्री म प्रशीला। त सम्पूर्ण श्रोताहरूमा मेरो हार्दिक अभिनन्दन। त आउनुहोस् श्रोता कार्यक्रमको प्रथम चरणमा स्वीकार्नुहोस् कार्यक्रमको यो मिठो प्रस्तुति इष्णीय श्री थापाको स्वरमा, जहाँ शब्द अनि सङ्गीत हामी पाउँछौ बेग बस्नेत थापाको। र यस गीतलाई अनुरोध पठाउने हाम्रो श्रोताहरू हुनुहुन्छ खरसाङ मन्टिबेटबाट राधा गोले, मीरा मुखिया, निलु प्रधान, अल्का रिया अनि कुसाङ मोलामा। यसरी नै कालिम्पोङ बमबस्तीबाट देवकला छेत्री, रिमा अग्रवाल, शोभा राई, कल्याण छेत्री अनि रामानन्द गुरुङ। सालुगाडाबाट उपासना, जानुका सुब्बा, सुषमा अनि आकाश प्रधान। त आउनुहोस् यहाँहरूकै रोजाइमा सुनौ कार्यक्रमको यो पहिलो प्रस्तुति।

त श्रोता आउनुहोस्, अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति, जहाँ हामी स्वर पाउँछौँ अनिल फागुको शब्द रचना वासुदेव पुलामीको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ पंखाबारी कोठी डाँडाबाट शान्ता गोले, मदन मुखिया, पूर्णिमा वसुन्धरा अनि आदर्श लामा, रोहिणी मार्चिबुङबाट सन्ध्या गुरुङ, प्रतिमा राई, रेन्चेन अनि दक्षिणा थापा। ताउनुहोस् यी श्रोताहरूकै अनुरोधमा सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

आत्मनाङ्गा हात देवहरू के नै चाहियो र श्रोता, यो गीतको शब्द रचना थियो वासुदेव पुलामीको, अनि यसमा शब्द अनि सङ्गीत अनि आवाज रहेको थियो अनिल फागुको। यो समय यहाँहरू हुनुहुन्छ आकाशवाणी खरसाङको एफएम 103.5 मेगा हर्जमा अनि सुन्दै हुनुहुन्छ यहाँहरूकै अनुरोधमा रहेका केही आधुनिक लोकगीतहरू। र अबको क्रममा यो अर्को गीत राख्न लागिरहेका छौँ, रामकृष्ण ढकालको आवाजमा शब्द रचना, कृष्ण बस्नेतको अनि सङ्गीत मुक्ति उपाध्यायको जति तिम्रो कृणा। त्यस गीतको निम्ति अनुरोध पठाउने हाम्रा आदरणीय श्रोताहरू हुनुहुन्छ कालिम्पोङ ताबुङबाट सागर तामाङ, पिम्बा तामाङ, मणि कुमार तामाङ, घनश्याम गुरुङ र दिपेन शर्मा, मर्मा मेरिकबाट सुलोचना रेशमी चामलिङ, साधना योन्जन, अनि दार्जिलिङ मेरी भिल्लाबाट सुरेशना, नेहा, आलोक, दृष्टि अनि अनिता। त सुन्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता सुन्नुहोस् एक सूचना भोलि 8 जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्नो जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 03-54-2999-317। याद राख्नुहोला, भोलि 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

श्रोताहरूले सुन्दै हुनुहुन्छ केही लोक तथा आधुनिक गीतहरू। श्रोताहरूको अनुरोधमा त यही क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौँ कार्यक्रमको यो अघिल्लो प्रस्तुति, जहाँ स्वर अनि सङ्गीत छ बसन्ती बाला।

लामाको अनि शब्द ज्योतिबाला लामाको यहाँकै रोजाइमा जलढाकाबाट नेत्रिका राई शुभेच्छा अनि दर्शना बिरपाडा डुवर्सबाट आसल प्रधान दिव्या रेश्मी लामा अनि प्रियङ्का नयाँ बजार खरसाङबाट सिमरन प्रियदर्शिका अनि गरिमा मुखिया कालिम्पोङ बस्तीबाट रोहन श्रद्धा साक्षी अर्पणा अनि निहारिका पङ्खाबारी नयाँधुराबाट पुष्पा गोले अङ्किता अनि पवन लामा ताउनुहोस् यहाँको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

आज जस्तो अब यो अर्को गीत सुनाउन लागिरहेछौँ, रूपेश रुषाल को सङ्गीत रचनामा, अनि यसमा आवाज रहेको छ समीर मुखियाको। यस गीतको निम्ति अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अविनीश आशिष, तरुण रञ्जन र बेबी विदिता, राजबारी राजविराज नेपालबाट श्याम कुमार, तारादेवी हाकु, राजेन हाकु, कल्पना राई हाकु, सुन्डीमा हाकु।

हवस् त श्रोता, आजको श्रोताहरूको अनुरोधको कार्यक्रमलाई हामी यही नै अन्त गर्दै अहिलेलाई यहाँबाट आज्ञा चाहन्छौ। नमस्ते। र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबावो सुबियान्तो बीच जकार्तामा प्रतिनिधि मण्डल स्तरीय वार्ता भएको छ। बैठकमा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा भयो र दुई देशहरूबीच व्यापक रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गरियो। विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गणतन्त्र इन्डोनेसियाको बिन्ताङ आदिपूर्ण मेडल अफ अनरबाट सम्मानित हुनु सबै भारतीयहरूको लागि ठूलो गर्वको विषय भएको बताउनु भएको छ। भारतले केरलाको कोच्चीमा भोलिदेखि सुरु हुने दुई दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठकको आयोजना गर्नेछ। चीनको हुबेई प्रान्तमा आएको आन्धीमा परि कम्तीमा 8 व्यक्तिको मृत्यु हुनका साथै अन्य कैयौं बेपत्ता भएका छन्। हुआङ गाङमा 275 जना घाइते भएका छन् भने 400 भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। भारत र इन्डोनेसिया बीच शताब्दीयौंदेखिको गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ, जसले आज पनि दुई देशबीचको सम्बन्धलाई आकार दिइरहेको छ। सम्पदा र परम्परादेखि खानपिन र पर्यटन सम्म यो बन्धन आज पनि पहिलेको जस्तै बलियो छ। श्री अमरनाथ यात्राको छैटौं जत्था आज बिहान कडा सुरक्षाका बीच जम्मूको भगवती नगर आधार शिविरबाट प्रस्थान गरेको छ। आज 8,815 तीर्थयात्री गुफाका लागि प्रस्थान गरेका छन्। गुजरात उच्च अदालतले सन् 2008 अहमदाबादमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटका दोषी 38 जनालाई मृत्युदण्डको सजाय सुनाएको छ भने 11 जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर दिउँसो 2:40 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jesus,

Jumbo

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। त हुनु श्रोता, कार्यक्रमको पहिलो साङ्गीतिक कोशीले स्वीकार्नुहोस् रोविन शर्माको स्वरमा।

0: प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबि

0: यान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। लोकसभा अध्यक्ष, रक्षा मन्त्री र विदेश मन्त्रीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ट कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड माके नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको सुरुवात गर्नुभयो। अनि भारतले केरलम कोचीमा भोलिदेखि शुरू हुने 2 दिने ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। बैठकको क्रममा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गरियो र दुई देशहरू बीचको व्यापक रणनीतिक साझेदारीमा नयाँ गति प्रदान गरिएको छ। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउन सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 भारत र इन्डोनेसिया बीच स्थापित व्यापक रणनीतिक साझेदारी प्रगतिको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभयो। जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले बढ्दो पारस्परिक विश्वासले रक्षा, सुरक्षा र समुद्री क्षेत्रमा सहयोगलाई बलियो बनाएको र दुवै देशले रक्षा आदान प्रदान, आपदा प्रबन्धन सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढिरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इन्डोनेसिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय शुरू हुने घोषणा गर्नुभयो।
1: 2018 बनी हमारी कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप आज एक नई उड़ान ले रही है। हम डेवलपमेंट, सिक्योरिटी, टेक्नोलॉजी, कल्चर और एजुकेशन हर क्षेत्र में महत्वपूर्ण कदम बढ़ा रहे हैं। मुझे विश्वास है आज से भारत इंडोनेशिया साझेदारी का एक सुनहरा अध्याय शुरू होगा और इस सुनहरे अध्याय का बहुत बड़ा सकारात्मक प्रभाव 21वीं सदी की दुनिया पर होगा, पूरी मानवता पर होगा।
0: प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इन्डोनेसियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इन्डोनेसियाली डाक्टर र स्वास्थ्य सेवा पेशेवरहरूको क्षमता निर्माणमा योगदान पुर्याउनेछ। उहाँले उल्लेख गर्नुभयो, भारत विकसित गहुँको बिउको आपूर्तिले इन्डोनेसियाको खाद्य सुरक्षालाई बलियो बनाउनेछ र दुवै देशहरूले दिगो कृषि र कृषि प्रविधिमा उत्कृष्ट अभ्यासहरू गर्नेछन्। श्री मोदीले उल्लेख गर्नुभयो, दुवै पक्षले महत्वपूर्ण खनिज र स्टीलको लागि आपूर्ति श्रृङ्खलाहरू बलियो बनाउन महत्वपूर्ण सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरूले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इन्डोनेसिया सम्बन्धमा नयाँ अध्यायको सुरुवातको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इन्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण अफ द रिपब्लिक अफ इन्डोनेसिया प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा लोकसभाका अध्यक्षले भन्नुभयो, यो प्रतिष्ठित पुरस्कारले भारत इन्डोनेसिया साझेदारीलाई अझ बलियो बनाउँछ र द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र क्षेत्रीय तथा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वको मान्यताको रूपमा काम गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक

0: मान इन्डोनेसिया गणराज्यको बिन्ताङ आदि पूर्ण प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले यो असाधारण सम्मान प्रधानमन्त्री श्री मोदीको दूरदर्शी नेतृत्व, परिवर्तनकारी राजनेता र पारस्परिक विश्वास, सम्मान र साझा प्रगतिमा आधारित विश्वव्यापी साझेदारीलाई सुदृढ पार्दै भारतको राष्ट्रिय हितलाई अगाडि बढाउने अटल प्रतिबद्धताको शक्तिशाली मान्यता भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको बिन्ताङ आदि पूर्ण पुरस्कार प्रदान गर्नु सबै भारतीयहरूका लागि अत्यन्तै गौरवको कुरा भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले यो सम्मान भारतको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न र भारत आसियान सम्बन्धलाई सुदृढ पार्न प्रधानमन्त्री श्री मोदीको निरन्तर प्रयासको प्रमाण भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्धिको वास्तविक सुन्दरता, नम्रता र निस्वार्थ सेवामा निहित रहेको बताउनु भएको छ। संस्कृतको एउटा श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सफलता तब मात्र साँच्चै अर्थपूर्ण हुन्छ जब यो जनकल्याण र समाजको कल्याणको भावनाबाट प्रेरित हुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्रपतिले यस वर्ष डुरान्ड कप, प्रेसिडेन्ट कप र सिमला ट्रफी जित्न नयाँ टोलीहरूले प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो। उहाँले यस वर्षको प्रतियोगितामा श्रीलङ्काली टोलीको सहभागिताप्रति खुसी व्यक्त गर्नुभयो। राष्ट्रपतिले प्रतियोगितामा भाग लिने सबै टोली र खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले उनीहरूलाई खेलकुदको भावनालाई कायम राख्न र आफ्नो उत्कृष्ट प्रदर्शन गरेर यस ऐतिहासिक प्रतियोगिताको प्रतिष्ठा बढाउन आग्रह गर्नुभयो।
1: फुटबल विश्व के सबसे लोकप्रिय खेल में से एक है। ये खेल उत्कृष्टता, एकता और खेल भावना का एक अनुपम उदाहरण है। फुटबॉल लोगों को एक दूसरे से जोड़ता है। खेल भावना का महत्व केवल खेलों तक सीमित नहीं है, ये एक महत्वपूर्ण जीवन मूल्य है जो हमें समानता, सहयोग और विपरीत परिस्थितियों में भी दृढ़ बने रहने की सीख देता है।
0: प्रधान रक्षा कर्मचारी जनरल एनएस राजा सुब्रमणि, सेना प्रमुख धीरज सेठ र नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन पनि यस अवसरमा उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णनले नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा प्रख्यात समाज सुधारक रेटामलाई श्रीनिवासनको जन्मजयन्तीमा पुष्पहार अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड मा के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको सुरुवात गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड माके नाम अभियान सुरु गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगत एक वर्षमा 129 ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन् जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो, दिल्ली सरकारले नयाँ विद्युतीय सवारी नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरुवा रोप्न अपील गर्नुभयो। भारतले केरलमको कोचीमा भोलिदेखि सुरु हुने 2 दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। महिला तथा बाल विकास मन्त्रालयले यस बैठकमा ब्रिक्स सदस्य देशका मन्त्रीहरूले आआफ्नो ब्रिक्स अध्यक्षताको नेतृत्वमा सहयोगलाई सुदृढ पार्ने र महिला नेतृत्वको विकासको लागि साझा दृष्टिकोण अगाडि बढाउने बताएको छ। उनीहरूले प्रस्तावित नतिजाहरूमा छलफल गर्नेछन् र ब्रिक्स सदस्य देशहरूबीच सहयोगलाई अझ बढाउन रणनीतिक मार्गदर्शन प्रदान गर्नेछन्। यो मन्त्रीस्तरीय बैठक यस महिनाको 6 र 7 जुलाईमा आयोजित ब्रिक्स महिला कार्य समूहको बैठकपछि हुँदैछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदि पूर्ण प्रदान गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो अनि भारतले केरलमको कोचीमा भोलिदेखि सुरु हुने दुई दिने ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब सुन्नुहोस् नरेन्द्र गुरुङ अनि डिजी बराइलीको युगल स्वरमा यो लोकगीत।

0: देखेको छ। समुद्री छिमेकीको रूपमा दुवै देशहरूले 2018 इन्डो प्यासिफिकमा भारत इन्डोनेसिया समुद्री सहयोगको साझा दृष्टिकोण अप्नाएका थिए। आइएफसी आइओआरमा इन्डोनेसियाली सम्पर्क अधिकारीको नियुक्तिले हाम्रो समुद्री क्षेत्र जागरूकतालाई थप प्रोत्साहन दिनेछ। भारतले एनडिए र डिएसएससीमा इन्डोनेसियाली क्याडेटहरू र अधिकारीहरूको लागि स्थानहरू पनि छुटाउनेछ, जसले गर्दा रक्षा क्षमता निर्माण बढ्नेछ। यो भ्रमणले रक्षा र समुद्री साझेदारीलाई अगाडि बढाउन मद्दत गर्नेछ। विकसित भारत 2047 र एमास गोल्डेन इन्डोनेसिया 2045 विकासनात्मक दृष्टिकोणबीच बलियो तालमेल छ। इन्डोनेसिया आसियन क्षेत्रमा भारतको दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा उभिएको छ। 2025-26 द्विपक्षीय व्यापार 24.78 बिलियन अमेरिकी डलर थियो। इन्डोनेसियामा 130 बढी भारतीय कम्पनीहरूले विभिन्न क्षेत्रहरूमा लगानी गरेका छन्। यो भ्रमणले भारतलाई व्यापार र लगानीतर्फ बढ्न मद्दत गर्नेछ। भारतले लचिलो खाद्य सुरक्षा सहयोग निर्माण गर्ने दिशामा काम गरिरहेको छ। इन्डोनेसियाको खाद्य सुरक्षा प्राथमिकताहरूमा भारतको सहयोगमा 100 टन उच्च गुणस्तरको डब्लुआर 162 गहुँको बिउको आपूर्ति समावेश छ। यी प्रयासहरू लचिलो र दिगो कृषि सहयोग विस्तार गर्ने विकास गर्ने हाम्रो व्यापक संलग्नताको अंश हुन्। इन्डोनेसियाले विश्वव्यापी महत्त्वपूर्ण खनिज क्षेत्रमा प्रभुत्व जमाएको छ। विश्वको निकल भण्डारको लगभग 21% हिस्सा इन्डोनेसियासित छ र तामा, बक्साइट र टिनको शीर्ष विश्वव्यापी उत्पादकहरूमा पर्दछ। यो भ्रमणले महत्त्वपूर्ण खनिज सहयोगलाई बलियो बनाउनेछ। इन्डोनेसियाले भारतलाई साझेदारको रूपमा हेर्छ। हाम्रो सार्वजनिक वितरण प्रणाली, सामल सुदृढीकरण योजना, मल अनुदान सुधार, एग्री स्टेक आदि जस्ता सामाजिक कल्याणकारी योजनाहरूबाट सिक्न धेरै प्रतिनिधि मण्डलहरूले भारतको भ्रमण गरेका छन्। भारत र इन्डोनेसियाले पनि धेरै विकास प्राथमिकताहरू साझा गर्छन्। राष्ट्रपति प्रबोको नेतृत्वमा 30 लाखबाट 36 लाखसम्म कभरेज विस्तार, इन्डोनेसियाको महत्वाकांक्षी निशुल्क पौष्टिक भोजन पहल, भारतको मध्याह भोजन कार्यक्रम पीएम पोषणमा आधारित छ। यस यात्राले ज्ञान बाँडफाँड गरेर विकास प्रदान गरेको देखाएको छ। यसमा इन्डोनेसियाको रेड एन्ड व्हाइट भिलेज कोअपरेटिभ्स पनि सामेल छ, जुन राष्ट्रपति प्रबोमो सुबियान्तोद्वारा सुरु गरेको सरकार समर्पित पहल हो। यस कार्यक्रमले देशभर 80,000 आत्मनिर्भर आर्थिक केन्द्रहरू सृजना गर्ने लक्ष्य राखेको छ र यी कोअपरेटिभ्सको एक तत्त्व भनेको गाउँ क्लिनिकहरू स्थापना गर्नु र सस्तो औषधिहरूको आपूर्ति गर्नु हो। इन्डोनेसियाले भारतको सस्तो औषधि पहल, जन औषधि थोक आपूर्ति ढाँचा अप्नाएर यी कोअपरेटिभ्सभित्र आवश्यक गाउँ क्लिनिकहरू स्थापना गर्न भारतसँग मिलेर काम गरिरहेको छ। अर्को पहलमा युपिआई र इन्डोनेसियाको क्युआरआइएस डिजिटल भुक्तानी इको सिस्टमहरू बीचको ठूलो जडान समावेश छ, जसमा हाल काम भइरहेको छ। यसले दुवै देशका जनता बीचको यात्रा, पर्यटन, व्यापार र व्यापारिक अन्तर्क्रियालाई सरल, छिटो र थप निर्वाध बनाउनेछ। इन्डोनेसिया ओपन नेटवर्क एउटा खुल्ला डिजिटल पूर्वाधार, जुन भारतको ओपन नेटवर्क फर डिजिटल कमर्सको समावेशी डिजाइनमा मोडल गरिएको थियो। यसले एमएसएमईहरूद्वारा राष्ट्रिय र डिजिटल बजारहरूमा अझ राम्रो पहुँच सृजना गर्नेछ। भारत र इन्डोनेसिया लामो समयदेखि सांस्कृतिक र व्यापारिक सम्बन्धसँग निकट समुद्री छिमेकी हो। प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोमले इन्डोनेसियाको सबैभन्दा ठूलो भगवान शिवको मन्दिर परिसर प्रम्बानन मन्दिर परिसरको भ्रमण गर्नेछन्। भारतले 2027 गुरुदेव रविन्द्रनाथ टेगोरको इन्डोनेसिया भ्रमणको शताब्दीको स्मरण गर्दैछ।
1: श्रोता, अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब यहाँ अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। तौनो श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् सालिमार फिल्मबाट गुञ्जन स्वर्छ उषा उत्थुप अनि साथीहरूको, जहाँ संगीत हामी पाउँछौ आरडी वर्मनको अनि शब्द रचना आनन्द बक्सीको।

0: फिल्मी गीतहरूको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। दुई नेताहरूले रक्षा, महत्वपूर्ण खनिज, कृषि, स्टील, समुद्री सहयोग र उद्यमन प्रविधिहरू समेट्ने धेरै सम्झौता ज्ञापनमा हस्ताक्षरको साक्षी बनेका छन्। दुवै नेताहरू जकार्तामा आइआइएम बेङ्गलोरको शाखा स्थापना गर्न सहमत भए। दुवै पक्षले उत्पादन, खाद्य सुरक्षा र डिजिटल प्रविधिमा सहयोगलाई सुदृढ पार्न पनि सहमत भए। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति प्रबोवोले भारतलाई एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा वर्णन गर्नुभयो र प्रमुख क्षेत्रहरूमा सम्बन्ध विस्तारको स्वागत गर्नुभयो।

असम सरकारका मन्त्री विश्वजित दैमारीले राज्यमा कानून अनुसार धर्म परिवर्तन गर्न प्रतिबन्ध लगाएको र यस विरुद्ध कडा कानून लागू भइसकेको बताउनुभयो। धर्म परिवर्तन सम्बन्धी कुनै गुनासो आएमा अभियुक्तलाई तत्काल कानूनी कार्यवाही गर्ने उहाँले बताउनुभयो। मन्त्री दैमारीले मानिसहरूलाई धर्म परिवर्तनका घटनाहरूमा सतर्क रहन र त्यस्ता गतिविधिहरूको बारेमा अधिकारीहरूलाई रिपोर्ट गर्न अपील गर्नुभयो। यो उल्लेखनीय छ कि विधानसभाको बजेट सत्रको पहिलो दिन आदिवासी संस्कृति र धार्मिक स्वतन्त्रता सम्बन्धित एक प्रश्नको जवाफमा मन्त्री दैमारीले स्थानीय जनताको धार्मिक तथा सामाजिक सुरक्षाबारे पनि जवाफ दिनुभएको थियो। उहाँले बोडो मानिसहरूलाई उनीहरूले आफ्नो आदिवासी परम्परालाई अक्षुण्ण राख्ने हो वा इसाई रहने भन्ने बारे निर्णय गर्नुपर्दछ भनी बताउनुभयो। मन्त्रीले यो पनि आरोप लगाउनुभयो कि राज्यमा धार्मिक अल्पसंख्यकहरूको एक वर्गले अल्पसंख्यक समुदायलाई उपलब्ध सबै सुविधाहरू र आदिवासी समुदायका लागि आरक्षित सुविधाहरूको अवैध रूपमा अनुसूचित जनजाति एसटीको दर्जा प्राप्त गरेर लाभ उठाइरहेका छन्। यस्ता घटनाको छानबिन गरी आवश्यक कार्यवाही गर्नुपर्ने उहाँको भनाइ छ। असम विधानसभाको बजेट सत्रको दोस्रो दिन मंगलबार प्रश्नकालमा भाजपा विधायक कमलक्सा डे पुराकायस्थाले बदरपुर किल्लाको बारेमा सोधेको प्रश्नको जवाफमा पर्यटन मन्त्री अजन्ता नेओकेले भन्नुभयो कि राज्य सरकारलाई पर्यटन विभाग यस ऐतिहासिक किल्लाको महत्वबारे अवगत छ। पर्यटन मन्त्रीले पुरातत्व विभागबाट प्राप्त तथ्य अनुसार ऐतिहासिक बदरपुरमा किल्ला असमको श्रीभूमि जिल्लामा बर्का नदीको बायाँ किनारमा अवस्थित छ। स्थानीय तथ्य र केही लिखित कागजातका अनुसार यो कछारी राजा गोविन्द चन्द्र सिंहको शासनकालमा निर्माण गरिएको थियो। किल्ला उत्कृष्ट इँटाले निर्माण गरिएको छ। किल्लाको अगाडि र पछाडिको भागमा दुईवटा प्रवेशद्वारहरू छन्। किल्लाको चारै कुनामा बुर्ज निर्माण गरिएको छ, जसको उचाइ 3.77 मिटर रहेको छ। प्रत्येक बुर्जमा 10 प्वालहरू बनाएका थिए। यसबाट शत्रुको गतिविधिलाई आगो लगाउन र निगरानी गर्न साना हतियारहरू प्रयोग गरिएको हुन सक्छ। भारतीय जनता पार्टीका विधायक पुराकायस्थाले अघिल्लो सरकारहरूले किल्लाको इतिहास लुकाएको आरोप लगाउनुभयो। असम विधानसभाको बजेट सत्रको दोस्रो दिन मंगलबार वित्तमन्त्री जयन्त मल्लबाडुवा र स्वतन्त्र विधायक अखिल गोगोई बीच चर्को बहस भएको थियो। सदनमा अखिल गोगोईले एक पटक फेरि कथित सेन्डिकेटको मुद्दा उठाउनुभयो, जसले केही समयका लागि हंगामा मचायो। यसमा वित्त मन्त्रीले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, तपाईँको पसल बिस्तारै बन्द हुँदै जान्छ, बन्दोबस्त मिलाएको छ। जयन्त मल्लबाडुवाले भन्नुभयो कि अखिल गोगोईले सदनमा जेसुकै आरोप लगाए पनि त्यसको प्रमाण दिनुपर्छ, अन्यथा उहाँले सदनसँग माफी माग्नुपर्छ। उहाँले प्रमाण बिना पटक पटक आरोप लगाउनु उचित नभएको र आरोप तथ्यसहित प्रमाणित हुनुपर्ने बताउनुभयो। जैव विविधता अधिनियम 2002 अन्तर्गत मिजोरमको प्राकृतिक इतिहास संग्रहालयलाई भारतको 21 तोकिएको भण्डार गृहको रूपमा अधिसूचित गरिएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले राष्ट्रिय जैविक विविधता प्राधिकरणको सिफारिसको आधारमा यस संस्थालाई तोकिएको भण्डार गृहको रूपमा अधिसूचित गरेको छ। तोकिएको भण्डारहरू भारतको जैविक विविधता शासन ढाँचाको एक महत्वपूर्ण घटक हुन्, जसले प्रमाणित जैविक नमुनाहरूको संरक्षण गर्न सेवा गर्दछ। संग्रहालयमा माछा, पतङ्ग, बिटल र पुतली जस्ता जीवहरूसहित चयन गरिएका वनस्पति र जीव जन्तुहरूको प्रमाणित नमुनाहरू राखिनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारको प्रसारणपछि श्रोताहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। तौनु श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यमुना देवानको स्वरमा।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। रेले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त हुनुहोस् श्रोता, कार्यक्रमको अखिलो प्रस्तुति स्वीकार्नुहोस् वाणीगत प्रधान अनि साथीहरूको स्वरमा, जहाँ शब्द छ आशिष थापाको अनि संगीत भूपेन्द्र राईको।

0: विविध कलाकारको स्वरमा अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड मा के नाम अभियान अन्तर्गत 76 लाख बिरुवा रोप्ने अभियानको सुरुवात गर्नुभयो। स्वास्थ्य मन्त्री जेपी नड्डाले आज नयाँ दिल्लीमा क्षयरोग मुक्त भारत अभियान सम्बन्धी उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो र आगामी 3 दिनसम्म दक्षिण

0: पश्चिम मनसुन उत्तर अरब सागर, गुजरात, हरियाणा, पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। दुई नेताहरू रक्षा, महत्वपूर्ण खनिज, कृषि, स्टील, समुद्री सहयोग र उद्यमान प्रविधिहरू समेट्ने धेरै सम्झौता ज्ञापनमा हस्ताक्षरको साक्षी बनेका छन्। उहाँहरू जकार्तामा आइआइएम बेङ्गलोरको शाखा स्थापना गर्न सहमत भए। दुवै पक्षले उत्पादन, खाद्य सुरक्षा र डिजिटल प्रविधिमा सहयोगलाई सुदृढ पार्न पनि सहमत भए। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति प्रबोवोले भारतलाई एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा वर्णन गर्नुभयो र प्रमुख क्षेत्रहरूमा सम्बन्ध विस्तारको स्वागत गर्नुभयो। जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्रीले बढ्दो पारस्परिक विश्वासले रक्षा, सुरक्षा र समुद्री क्षेत्रमा सहयोगलाई बलियो बनाएको र दुवै देशले रक्षा आदानप्रदान, आपदा प्रबन्धन, सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढिरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इन्डोनेसिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय सुरु हुने घोषणा गर्नुभयो। प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इन्डोनेसियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इन्डोनेसियाली डाक्टर र स्वास्थ्य सेवा पेशेवरहरूको क्षमता निर्माणमा योगदान पुर्याउनेछ। प्रधानमन्त्रीले घोषणा गर्नुभयो, भारतको एकीकृत भुक्तान इन्टरफेस युपिआई चाँडै इन्डोनेसियाको भुक्तानी प्रणालीसँग एकीकृत हुनेछ, जसले गर्दा व्यापार र यात्रा दुवैलाई सहज हुनेछ।
1: पीपल टू पीपल टाइज हमारे सम्बन्धों की सबसे बड़ी शक्ति है। हमें बहुत खुशी है कि भारत की यूपीआई इंडोनेशिया के पेमेंट सिस्टम के साथ इंटीग्रेट होने जा रही है। इससे ईज ऑफ डूइंग बिजनेस और ईज ऑफ ट्रैवल दोनों को ही बल मिलेगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरूले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुई नेताहरू द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इन्डोनेसिया सम्बन्धमा नयाँ अध्यायको शुरूआतको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इन्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ माँ के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड़ माँ के नाम अभियान शुरू गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगत एक वर्षमा 129 ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन्, जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो, दिल्ली सरकारले नयाँ विद्युतीय सवारी नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरुवा रोप्न अपील गर्नुभयो।
2: 6300 हेक्टर हरित रिज दिल्ली का फेफड़ा बनकर दिल्ली के पर्यावरण की सुरक्षा करेगी। 1 करोड़ से अधिक देसी पौधे, 35 लाख से ज्यादा बड़े बड़े वृक्ष के पौधे और 65 लाख अन्य झाड़ियां, बांस और औषधीय रोपे लगाने का काम होगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल

0: मिडिया ह्यान्डल एक्समा एट एआईआर न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य मन्त्री जेपी नड्डाले आज नयाँ दिल्लीमा क्षयरोग मुक्त भारत अभियान सम्बन्धी उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो, जसमा श्रम तथा रोजगार मन्त्री मनसुख मांडविया र रक्षा राज्यमन्त्री सञ्जय सेठ पनि सामेल हुनुहुन्थ्यो। क्षयरोग उन्मूलनको लागि पूर्ण सरकारी दृष्टिकोण अप्नाउने आह्वान गर्नुहुँदै श्री नड्डाले सबै मन्त्रालयहरूलाई आफ्नो प्रयास तीव्र पार्न आग्रह गर्नुभयो र क्षयरोग मुक्त भारतको लक्ष्य प्राप्त गर्न युवाहरूको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो। उहाँले राष्ट्रिय अभियानलाई गति दिन माई भारत राष्ट्रिय सेवा योजना र राष्ट्रिय केडेट कोरबाट स्वयंसेवकहरूको सक्रिय परिचालनको लागि पनि आह्वान गर्नुभयो। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले 14 किलोमिटर लामो जोजिला सुरुङ जम्मू श्रीनगर करिडोरमा 36 वटा सुरुङ केदारनाथ रोपवे र कश्मीरदेखि कन्याकुमारीसम्म सुधारिएको सडक सम्पर्क जस्ता प्रमुख परियोजनाहरूले सम्पर्कलाई सुदृढ पार्दै देशको विकासलाई तीव्र पारिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित विकसित भारत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार नेतृत्व विकासतर्फ सरकारको प्रयासलाई प्रकाश पार्नुभयो र शासन देश निर्माणमा जरा गाडिएको हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, राजनीतिले सामाजिक आर्थिक रूपान्तरणको लागि साधनको रूपमा काम गर्नुपर्छ। सरकारले सामाजिक सञ्जालमा चिनिया सेनाले भारतीय क्षेत्रमा 60 किलोमिटर घुसपेट गरेको झुटो दावी गर्ने भिडियोहरूको खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच एकाइले यो दावी झुटो भएको बताएको छ। यसले थप स्पष्ट पारेको छ कि प्रसारित भिडियोहरू यस विषयसँग सम्बन्धित छैनन् र भारत चीन सीमासँग सम्बन्धित छैनन्। आगामी 3 दिनसम्म दक्षिण पश्चिम मनसुन उत्तर अरब सागर गुजरात हरियाणा पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तटीय कर्नाटक गुजरात कोंकण गोवा र मध्य महाराष्ट्रका केही भागहरूमा आज भारी वर्षा हुन सक्छ। अरुणाचल प्रदेश बिहार छत्तीसगढ पूर्वी राजस्थान हिमाचल प्रदेश आन्तरिक कर्नाटक मध्य प्रदेश पश्चिम बंगालको तराई क्षेत्र र सिक्किमका केही भागहरूमा भारी वर्षाको सम्भावना छ। दिल्ली हरियाणा चण्डीगढ उत्तर पूर्वी भारतका केही भाग ओडिसा पंजाब र उत्तर प्रदेशमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ। आज कर्नाटक र तेलेङ्गानामा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। अण्डमान निकोबर द्वीप समूह आन्ध्र प्रदेश बिहार पश्चिम बंगालको गंगा क्षेत्र जम्मू कश्मीर लद्दाख झारखण्ड राजस्थान र उत्तर प्रदेशमा पनि आज पानी पर्ने सम्भावना छ। आज पनि महाराष्ट्रमा भारी मनसुनी वर्षा जारी छ। मौसम विभागले धेरै जिल्लाहरू विशेष गरी पालघर ठाने पुणे र नासिकका घाट क्षेत्रहरूको लागि चेतावनी जारी राखेको छ, जहाँ अत्यधिक भारी वर्षाको सम्भावना कायम छ। जयपुरको श्यामनगर पुलिस थाना क्षेत्रको 200 फिट बाइपासको क्षेत्रमा रहेको फुटपाथमा उभिरहेका 3 बालबालिकाको आज बिहान तीव्र गतिमा घुडिरहेको ट्रक फुटपाथमा ठोकिँदा घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य 2 जना गम्भीर घाइते भएका छन्। रिपोर्टका अनुसार तीव्र गतिमा घुडिरहेको ट्रकले पहिले सडकको फलामको रेलिङमा ठोकेर फुटपाथमा उभिरहेका मानिसलाई ठक्कर दिएको थियो। यो समाचार युट्युबमा @AIR कोर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आज जकार्तामा भएको वार्तामा भारत इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपुना प्रदान गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड मा के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको सुरुवात गर्नुभयो र आगामी 3 दिनसम्म दक्षिण पश्चिम मनसुन उत्तर अरब सागर गुजरात हरियाणा पंजाब र राजस्थानका केही स्थानमा सर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र बसमा स्वरमा सुनौ यो देशभक्ति गीत।

0: नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई न्यानो अभिवादनको साथमा आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौँ। र श्रोताहरू, हामी सधैँ नै हजुरहरूलाई राम्रो राम्रो विषयहरूमा चर्चा परिचर्चा गरी सुनाउने गर्छौँ भने आजको बसाइमा चाहिँ हामीले घरेलु महिलाहरूको मानसिक, शारीरिक अनि आर्थिक योगदानको मूल्याङ्कन चाहिँ हामीले के कस्तो प्रकारले हुन्छ अथवा के कस्तो प्रकारले है गरिन्छ यस विषयमा केही कुरो बताउनको निम्ति हामीले मङ्पूबाट दिपा मोक्तान बहिनीले हाम्रो स्टुडियोमा निम्ताएका छौँ। र दिपा बहिनी हाम्रो समक्ष हुनुहुन्छ। बहिनीलाई हाम्रो स्टुडियोमा स्वागत छ। बहिनी
1: नमस्कार, धन्यवाद।
0: र यहाँ बहिनीबाट सुनौ न त, अब घरेलु महिलाहरूको मानसिक, शारीरिक अनि आर्थिक योगदान चाहिँ अब के कस्तो हुन्छ होइन बहिनी, अनि त्यसलाई चाहिँ हामीले कस्तो प्रकारले मूल्याङ्कन गर्नुपर्ने अथवा कस्तो प्रकारले मूल्याङ्कन हुन्छ त?
1: आज हामी

0: यस्तो विषयमा कुरा गर्दैछौँ जुन प्रत्येक घरसित जोडिएको हुन्छ
1: हजुर.
0: तर जसको महत्त्व ओजनमा परिरहेको छ। मेरो आजको विषय हो घरेलु महिलाको मानसिक, शारीरिक अनि आर्थिक योगदान एवं मूल्याङ्कन।
1: हजुर.
0: हजुरहरूले सोच्नु भएको होला कि घरमा बस्नु र घर चलाउनु एउटै विषय अर्थात् एउटै कुरा हो भनेर। बिहान परिवारमा सबैभन्दा छिटो उठ्ने, सबै काम सकेर राति ढिलो सुत्ने, परिवारको सबै सदस्यहरूको सुख सुविधाहरूको ख्याल राख्ने, सबैलाई मनपर्ने खाना बनाउने, बच्चाहरू छन् भने उनीहरूको हेरचाह गर्ने, सासू ससुराको पनि ख्याल गर्ने, घर खर्चको हिसाब राख्ने, बेला बखत पाहुनाहरू आउँछन् उनीहरूको उचित सत्कार गर्ने, यी सबै सबै कार्यहरू बिना पैसा कसले गर्छन् त? यसको उत्तर हुन्छ घरेलु महिला, जसको कुनै सरकारी जागिर नै हुँदैन, न प्राइभेट जागिर हुन्छ, न तलब नै पाउने गर्छ। आजको विषयमा यिनै महान महिलाहरूले बिना ज्याला दिएका योगदानहरूबारे कुरा गर्नेछौँ श्रोतावर्ग। र सबैभन्दा पहिला हामी घरेलु महिलाहरूको मानसिक योगदानबारे चर्चा गर्नेछौँ है। घर केवल इँटा, सिमेन्ट र काठले मात्र बनिएको हुँदैन, तर घर भन्नाले परिवारको एकअर्काको सम्बन्ध, माया, विश्वास र आफ्नोपनले बनिएको हुन्छ। यी सबैलाई एकअर्कामा मिलाएर राख्ने ठुलो शक्ति तिनै घरेलु महिला, आमा, गृहिणी, दिदीबहिनीहरू हुन्। घरेलु महिला अर्थात् आमाको दिनको सुरुवात घरेलु कामहरूबाट मात्र हुँदैन, तर चिन्ता फिक्री पनि सँगसँगै सुरु हुन्छ। ती चिन्ता फिक्रीहरू के हुन् त भन्दा, आज बिहान खानामा के बनाउने, नानीहरू र श्रीमानहरू साथै सासू ससुराले बनाएको खाना मन पराउँछ कि पराउँदैनन्, सासु ससुरा बुढा बुढी छन् भने पेटले सहन्छ कि सहँदैन, झन् परिवारको कोही सदस्य बिरामी छन् भने हेरचाह र खानाको व्यवस्था भिन्न प्रकारको गर्नुपर्छ, अनि औषधि सकियो कि, यसले काम गरेको छ कि छैन, महिनाभरिको बजेट मिल्छ कि मिल्दैन, नानीहरूको परीक्षा कहिलेदेखि सुरु हुन्छ, यसपालि कस्तो गर्ने हो, यस्ता कुराहरू एउटा दिमागले सोचिरहनु पर्ने हुन्छ दिनभरि नै। यस बाहेक गृहिणीले परिवारको कुनै पनि सदस्य तनावमा परे सबैभन्दा पहिला प्रेरणा दिने पनि उनी नै हुनुपर्छ। परिवारमा झगडा भए मध्यस्थ भएर मिलाउने पनि उनी नै हुन्छन्। घरमा शान्ति प्रेमको ब्यालेन्स राख्ने उनी नै हुन्छन्।
1: हजुर हजुर, हामी नारीहरू चाहिँ अब यस्ता हुन्छौँ कि सबै कुरोमा नै अब चिन्तन मनन गर्नुपर्ने चाहिँ हामी नारीहरू नै हुन्छौँ विशेष भनौँ भने होइन। र अब हुन त अब कतिजना है बाहिर काम गर्ने, जस्तै अब अफिसतिर काम गर्ने हुन्छन्, कति शिक्षिका हुन्छन्, विभिन्न प्रकारको कामहरू गर्ने हुन्छन् है, उनीहरू त अब बाहिर है अफिसतिर गएर बाहिर साथी सङ्गीसँग पनि अब यसो भेटवार्ता दुःख सुखको है वार्तालाप हुन्छ है, उनीहरूसँग कतिवटा वाद विवाद हुन्छ। तर अब तपाईँ भने जस्तै नि अब घरमा बस्ने जतिजना घरेलु महिलाहरू हुन्छ नि, उनीहरूलाई झन् अब घरको त्यो काम कुरो अहिले जति पनि तपाईँले कुरो भन्नुभयो नि, यो जति पनि काम कुरोदेखि लिएर है बिमारीको सबै कुरो भन्नुभयो नि, त्यो जम्मै सहँदा त झन् कस्तो प्रकारको चाहिँ अब हुन्छ होला, बेलुकी सुत्ने बेलामा मानसिक तनाव चाहिँ कस्तो हुन्छ होला होइन, त्यो चाहिँ अब हामीले अनुभव गरेकै कुरो होइन मैले अब, किनभने हामी गृहिणी हौ है, हामीलाई सबैलाई थाहा भएकै हुन्छ नि कि अब हामीले घरमा चाहिँ कति थोक चाहिँ हामीले चाहिँ मिलाउनु पर्छ भन्ने कुरो होइन बहिनी। अब यी सबै कुरोहरू चाहिँ हामी नारी जातिले चाहिँ अब यो चाहिँ अब सहँदै आएको कुरो हो, सहन गर्नु पनि पर्छ होइन, हामी नारीहरूको कर्तव्य पनि यही भन्छ के कसो भन्नुहुन्छ बहिनी।
0: हजुर हजुर,
1: के छ भन्दै,
0: अब यो चाहिँ अवैतनिक कार्यहरू हो।
1: हजुर हजुर,
0: जुन कार्यको लागि चाहिँ पैसा दिँदैन,
1: दिँदैन,
0: तनखा पाइँदैन है, अनि यही मुख्य कामहरू नै ओझेलमा परेको छ।
1: ठिकै हो नि, हो नि,
0: ओझेलमा छ,
1: हो नि,
0: अनि काम नै गनिँदैन यसलाई,
1: हो हो,
0: घरको काम काम नै गनिँदैन,
1: काम नै गनिँदैन एकदमै। हजुर,
0: यसलाई चाहिँ मनोवैज्ञानिकहरूले मानसिक श्रम, मेन्टल लोड भनेर व्याख्या गरेको पाइन्छ।
1: ज्यू ज्यू ज्यू,
0: अनि यो यस्तो जिम्मेवार हो कि जसको मूल्य नै छैन, तर प्रभाव भने हरेक घरको सदस्यहरूको सुख र शान्तिसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।
1: ठिकै भन्नु, ठिकै भन्नु।
0: दोस्रो योगदान हो शारीरिक योगदान। एउटी घरेलु महिलाको दिनभरिको कामहरू गन्ती गर्दा शरीर बिसन्चो भए पनि बिहानै चाँडो उठ्नु, त्यसपछि परिवारलाई चिया बनाउनु, पूजा गर्नु, खाजा बनाउनु, बच्चाहरू पाठशाला जानलाई तयार बनाउनु, घर सफा गर्नु, लुगा धुनु, भाँडा माझ्नु, सब्जी के बनाउने भनेर मिलाउनु, अझ सदस्य बिमारी छन् भने अलग समय दिनुपर्ने हुन्छ, मध्याह भोजन बनाउनु कमसे कम 2-3 घन्टा अवश्य लाग्छ,
1: लाग्छ नि, लाग्छ
0: चुलामा पसिसकेपछि। यति मात्र कहाँ हो र, गाउँ बस्तीतिर त झन् गाई बाख्रालाई घाँस काट्नु, बारीतिर अलिअलि भए पनि साग सब्जी रोप्नु, यी कामहरू निश्चित समय नै हुँदैन,
1: हो नि,
0: सोमबारदेखि आइतबारसम्म नै व्यस्त रहनुपर्ने हुन्छ घरेलु महिला. उसको न सार्वजनिक बिदा हुन्छ, न दसैँ तिहारमा आरा

0: पाइन्छ। झन् चाडबाडमा त कामको चट्टारो हुन्छ सबैको घरमा,
1: सबैको घरमै हुन्छ नि
0: हजुर। कतिले त घरेलु कामलाई काम नै ठान्दैनन्, तर यो सोच गलत हो, यसले वास्तविकतासित मेल खाँदैन। यस्ता कामहरू अनदेखा गरिन्छ जसको कुनै तलब छ न कुनै सहानुभूति, तलब त पाएन पाएन परिवारबाट पनि सहानुभूति पनि पाइँदैन।
1: तपाईँको कुरा काटेको जस्तो कि बहिनी, अब बाहिरतिर अब हाम्रो श्रीमानहरू नै कुरा गरौँ न, होइन, बाहिरतिर जान्छन् उनीहरू, होइन, काम गर्नु जान्छन्, होइन, घरमा आउँदाखेरि कतिवटा कुरोहरू लथालिङ्गै हुन्छ नि, होइन, आफू पनि कति व्यस्त हुन्छ, अब एउटा काम गर्दा गर्दा अर्को हुन्छ, अर्को निक्लिरहेको हुन्छ। अब हामी गृहिणीहरूलाई भनौँ न, होइन, विशेष गृहिणीहरूले त अब त्यो काम पनि सिधाइहालौँ त्यो काम पनि सिधाइहालौँ भन्छन्, होइन, तर अब त्यो हुँदैन नि त, दुइटा हातले के काम चाहिँ गर्ने, होइन, त्यो पनि हुन्छ। अनि अब यस्तो हुन्छ नि बाहिरबाट, यति बेलासम्म तिमीहरू के गरिरहेको थियौ, होइन, यति बेलासम्म के बसिरहेको थियौ, अहिलेसम्म खानै पकाएको छैन, घरै लथालिङ्गै छ भने
0: भनेको
1: जस्तो भएन भने, हजुर हजुर, त्यो लान्छना चाहिँ हामीलाई आउँछै आउँछ,
0: सहनु
1: त्यो पनि, ज्यू है, त्यो चाहिँ मलाई लाग्छ कि अब यो चाहिँ अब नहुनु पर्ने, किनभने अब दुईजना है विवाह गरेपछि विवाहको बन्धनमा बाँधिएपछि चाहिँ अब लोग्ने र स्वास्ने दुईजनै मिलेर चाहिँ घरको कामदेखि लिएर बाहिरको काम सबै मिलेरै गर्नुपर्ने हो नि, होइन बहिनी? अब कतिजनाको चाहिँ हुन्छ उनीहरूको पतिहरूले पनि है घरको श्रीमानहरूले पनि पुरै कामहरू सघाउने गर्छन्, मैले यो आँखाले पनि देखेकै छु, होइन, तर कतिजनाको चाहिँ गर्दैन, होइन र त्यो चाहिँ अब
0: बाहिर कमाउँछु अनि घरेलु सबै काम
1: तर मलाई के लाग्छ भने यो चाहिँ एकदमै गलत धारणा हो, किनभने अब पैसा कमाउनु मात्रै ठुलो कुरो होइन, किनभने घरको जुन चाहिँ कार्यभार उतार्नु चाहिँ एकदमै ठुलो कुरो जस्तो लाग्छ मलाई,
0: घरको वातावरण सौहार्दपूर्ण वातावरण बनाइराख्नु दुईजनाकै
1: जिम्मेवारी हो, एकदमै हो नि, हजुर हजुर बहिनी। त श्रोताहरू, आज हाम्रो समक्ष यहाँ दिपा मोक्तान बहिनी आउनु भएर घरेलु महिलाहरूको मानसिक शारीरिक अनि आर्थिक योगदान एवं मूल्याङ्कन विषय लिएर हामीलाई धेरै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ। र श्रोताहरू, यस जानकारीलाई अब केही क्षण विराम दिँदै भनौँ, दिपा बहिनीलाई केही क्षण विराम दिँदै हामी हजुर समक्ष राखिरहेछौँ एउटा मिठो अनि रमाइलो गीत।

0: श्रोतारू हजुरहरूलाई साथै यहाँ दिपा बहिनीलाई गीत सुनाएर मनोरञ्जन गराए पश्चात फेरि पनि यहाँ बहिनीलाई साथसाथै श्रोताहरूलाई स्वागत जनाउँदै र फेरि यहाँ बहिनीको कुराहरूलाई हामी अगाडि बढाइरहेछौँ र यहाँ बहिनीले हामीलाई बताउनुहुँदैछ कि घरेलु महिलाहरूको मानसिक शारीरिक अनि आर्थिक योगदान एवं मूल्याङ्कन के कस्तो हुन पनि यस विषयमा यहाँले बताउनुहुँदैछ र बहिनी अब अझै तपाईँको विषयहरूलाई अगाडि बढाउन त
1: हजुर र अब यस्तै घरेलु महिलाको तेस्रो योगदान रहेको छ आर्थिक योगदान
0: हजुर
1: आर्थिक योगदानमा पनि घरेलु महिलाको त्यत्तिकै ठुलो भूमिका छ
0: हो नि भाइ
1: हजुर हाम्रो मानसिकता यस्तो छ हामी सबैको मानसिकता घर घरमा यस्तो छ कि पैसा कमाउने व्यक्तिलाई मात्र परिवारको आर्थिक आधार मान्छौँ
0: हजुर
1: तर यहाँ एउटा प्रश्न खडा हुन्छ कि यदि खाना पकाउने एउटा मान्छे पढाउने एउटा मान्छे बालबच्चा पाठशालाबाट ल्याउने लाने एउटा मान्छे घर सफा गर्ने एउटा मान्छे परिवारको लुगाफाटा धुने एउटा मान्छे बिरामीको हेरचाह गर्ने एउटा मान्छे घरमा राख्न पर्ने महिनामा कति खर्च हुन्छ
0: हो नि
1: त्यो सबै काम घरेलु
0: महिलाले गर्नुपर्छ हजुर हो नि
1: अनि जो खर्चको चाहिँ अनुमान पनि हामी गर्न सक्दैनौँ
0: हो
1: हामीले राम्ररी बुझ्दा घरेलु महिला अर्थात् गृहिणीले तनखा नलिएर परिवारको कति ठुलो आर्थिक बचत गरिराखेको हुन्छन् त
0: हो नि
1: होइन
0: हजुर
1: त जसलाई हामी सबै काम उनीहरूको काम चाहिँ ओझेलमा छ ओझेलमा छ अनदेखा गरिन्छ घरको काम कामै होइन भन्ने मानसिकता राखिएको छ होइन अनि यसरी परिवारको आर्थिक बचत गर्ने नै गृहिणी घरेलु महिला हुन्छन् अर्थशास्त्रीहरूले यसलाई अवैतनिक घरेलु श्रम अनपेड केयर एन्ड डोमेस्टिक वर्क भनेर व्याख्या पनि गरेका छन् यस्ता अवैतनिक घरेलु श्रमको मूल्य तलबमा देखिँदैन
0: नि हो नि
1: तर परिवार र देशको अर्थतन्त्रमा यसले अत्यन्त ठुलो योगदान पुर्याएको छ
0: एकदमै साँचो भन्नु
1: अन्त्यमा म के भन्न चाहन्छु भने
0: हजुर
1: हामीले घरेलु महिला अर्थात् गृहिणीहरूको यस्तो अवैतनिक अथवा बिना तलब योगदानलाई चाहिँ कसरी मूल्याङ्कन गर्ने
0: हजुर हजुर
1: अर्थात् उनीहरूले भोग्न परेको पीडाहरूलाई कसरी कम गराउने त
0: हजुर
1: भन्ने विषयमा म श्रोतावर्गलाई सुझाव दिन गइरहेको छु
0: हजुर
1: जो परिवारको हितार्थ छन्
0: हो नि
1: समाजको हितार्थ छन् राष्ट्रको हितार्थ राष्ट्रको
0: हजुर
1: परिवारको सदस्यले यस्तो अवस्थामा के गर्ने त भन्दाखेरि कसरी मूल्याङ्कन गर्ने त्यो योगदानलाई चाहिँ भन्दाखेरि चाहिँ परिवारको सदस्यले यस्तो अवस्थामा सबैभन्दा पहिला घरेलु महिलाहरूलाई सम्मान गर्न सिकौँ
0: हजुर हजुर
1: जो घरमा बसेर बिहान उठेकोदेखिको
0: काम
1: गरिरहेका बिना तलब काम गरिरहेका हुन्छन् उनीहरूलाई सर्वप्रथम हामीले सम्मान गर्न सिकौँ जसले बिना मूल्य आफ्नो शरीरको परवाह नगरी दिन रात नभनी परिवारमा सौहार्दपूर्ण वातावरण बनाइराख्न सबैभन्दा ठुलो भूमिका निभाएको हुन्छ
0: हजुर एकदमै हजुर
1: दोस्रो छ परिवारको कुनै पनि सदस्यले विचार नगरी आखिर तिमी त घरमै त बस्छौ नि यति गरिदेऊ न भन्ने जस्ता वाक्यहरूको प्रयोग नगरौँ
0: हजुर
1: तेस्रो सानो वा ठुलो घरको काम हानथाप नगरी बाँडेर

0: गरौँ
1: ठिकै हो,
0: चौथो छ उहाँलाई पनि अथवा घरेलु
1: महिलालाई
0: महिलालाई
1: पनि.
0: पनि आफ्नो स्याहार सुसार गर्ने, स्वास्थ्य परीक्षण गर्ने, आफूलाई अपडेट गर्ने समय परिवारले उनलाई दिनुपर्छ।
1: दिनु पर्यो नि, हो नि.
0: हजुर, अनि अर्को छ घरेलु महिलाले गरेको कामहरूको बेला बेलामा प्रशंसा गर्ने बानी बसालौँ।
1: हजुर, त्यसरी
0: अनि
1: प्रशंसा गर्यो भने चाहिँ आफूलाई पनि अलिकति उत्साह बढेर
0: हजुर
1: आउँछ, होइन
0: हजुर
1: पनि जोस
0: हजुर
1: आउँछ नि.
0: हो हजुर, अनि परिवारको सदस्यले समय निकालेर कोही बेला घुम्न निकाल्ने, घुम्न लाने,
1: हो नि,
0: बाहिरतिर खाना खुवाउने, प्रोग्रामहरू देखाउने समय
1: ज्यू
0: निकाल्नु सक्नुपर्छ।
1: हो नि.
0: यसो गर्नाले उसको आत्मसम्मान उचा भएर जानेछ। घरेलु महिलाहरूको योगदानलाई पैसाले नाप्न सकिन्न,
1: ज्यू
0: किनकि उहाँले आफ्नो वास्ता नगरी परिवारलाई समय, प्रेम, त्याग, संस्कार दिनुहुन्छ
1: हजुर,
0: अनि एउटा घरलाई साँच्चीकै घर बनाउनुहुन्छ।
1: ठिकै हो नि.
0: त्यसैले आजको कार्यक्रम सुनेपछि प्रिय श्रोतावर्ग घरमा गएर अर्थात् घरमा आफ्नी श्रीमती, आमा, दिदी, बहिनी, बोजू जो कोही हुनुहुन्छ एकपल्ट हृदयबाट नै धन्यवाद दिनु नबिर्सिनु होला। साथै
1: हजुर
0: उहाँको कामको प्रशंसा गर्न पनि नबिर्सिनु होला।
1: हजुर,
0: तपाईँको दुई शब्दले तपाईँ हामीले सम्झेको केवल घरेलु महिलाको दिन अझ सुन्दर र सहज बन्नेछ।
1: ठिकै
0: यही
1: हो.
0: सन्देशको साथमा अर्को उपयोगी विषयको साथमा फेरि भेट्ने वाचा गर्दै हजुरहरूबाट बिदा चाहन्छु। धन्यवाद।
1: हजुर, र श्रोताहरू, हामीलाई आज दिपा मोक्तान बहिनी आउनु भएर घरेलु महिलाको मानसिक, शारीरिक अनि आर्थिक योगदान एवं उहाँहरूको अब हामीले मूल्याङ्कन चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयमा एकदमै राम्रो जानकारी गराउनु भयो. साँच्चै नै अब हो नि, घरेलु महिलाहरूको अब काम कुरो भनौँ अथवा उनीहरूको केही मूल्याङ्कनै हुँदैन, हामीले त्यो त देखिरहेकै कुरो हो है. र यहाँ बहिनीले भनेअनुसार अन्तमा यहाँ बहिनीले भन्नुभयो, र उहाँहरूको हामीले सधैँ प्रशंसा गरौँ, उहाँहरूलाई कदर गरौँ भन्ने कुरो राख्नुभयो, एकदमै साँचो भन्नुभयो. हो नि, साँच्चै नै अब हामीले घरको गृहिणीहरू चाहिँ अब छैनन् भने त अब घर चाहिँ लथालिङ्गै भएर जान्छ, होइन.
0: जान्छ
1: नखाना नपिना, होइन,
0: एउटा घर घर जस्तो
1: घर
0: हुँदैन
1: एउटा घर
0: है।
1: जस्तो हुँदैन नि. अब त्यस्तै प्रकारले हामीले त्यसलाई चाहिँ अब राम्रोसँगले अब बुझ्ने चाहिँ अब समय छ, होइन,
0: परिवारको
1: परिवारको हो नि.
0: कर्तव्य हो
1: ज्यू
0: है।
1: ज्यू, ठिकै
0: अब
1: भन्नुभयो.
0: यो विषयमा उनीहरूलाई सन्देश दिनु अथवा एजुकेट गराउनु जरुरी
1: ज्यू
0: छ
1: ज्यू
0: हामीले,
1: ज्यू ज्यू,
0: होइन,
1: एकदमै हजुर.
0: किनभने कतिलाई थाहा पनि छैन कि घरेलु महिलालाई चाहिँ हामीले यस्तो खालको प्रेरणा दिनुपर्छ, प्रोत्साहन दिनुपर्छ, उनीहरूले
1: हजुर
0: काम गरेको प्रशंसा दिनुपर्छ, प्रशंसा
1: ज्यू,
0: गर्नुपर्छ भन्ने कुरा कति परिवारलाई याद छैन,
1: याद छैन, हो नि,
0: होइन,
1: हो नि,
0: याद छैन। त्यही कारणले गर्दाखेरि चाहिँ अब आजको विषय चाहिँ समय सान्दर्भिक है
1: हजुर,
0: रहेको मैले अनुभव गरेको
1: अनुभव
0: छु।
1: गर्नुभयो. हजुर
0: हजुर
1: हजुर, एकदमै राम्रो. तपाईँले एकदमै राम्रो कुरा बताउनु भयो हाम्रो श्रोताहरूलाई है. आज एकदमै राम्रो जानकारी दिनुभयो. र श्रोताहरू, समय धेरै नै भइगयो, र अहिलेलाई भने हामी यहाँ दिपा बहिनीलाई बिदा दिँदै हजुरहरू समक्ष हामी एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ.

त श्रोताहरूलाई यसरी मिठो अनि रमाइलो गीत सुनाएर मनोरञ्जन गराए पश्चात कार्यक्रममा फेरि स्वागत जनाउँदै हामी हजुरहरू समक्ष अब भने कोठेबारीबाट के कस्ता फाइदाहरू हुन्छन् त हामीलाई यसबारेमा केही कुरो जानकारी गराउन लागिरहेछौँ। कोठेबारी भन्नाले अथवा भनौँ कोठेबारी भन्नसाथ हामीले हाम्रो घर नजिकैको एउटा सानो चाहिँदो बारी बुझ्छौँ र यस बारीमा उब्जनी भएको फलफुल होस् या सागसब्जी त्यसै घरको परिवारको निम्ति मात्रै पेवा झैँ हो। यसो भन्नुको अर्थ यी चिजहरूलाई बिक्री गर्ने हिसाबमा ल्याइँदैन, यसले मानिसहरूको शान स्वभाव रुचि आदि बुझाउँछ। विशेष उमेर पुगेका मानिसहरूको निम्ति समय बिताउने यो एउटा असल ठाउँ हो। जति पनि खेतीबारीप्रति रुचि राख्नेहरूले बिहान उठी बारीमा काम गरिकन आफ्नो काम धन्दाप्रति लाग्छन्। तब खाद्य पदार्थहरू बाहेक मानिसहरूले आफ्नो शौकिनताको झलक प्रदर्शन गर्दै प्रकृतिको त्यो सुन्दर देन फुलहरू इत्यादिहरूलाई स्याहारसुसार गरेर घरको वरिपरि फुल रोप्नाले मनमा आनन्द ल्याउँछ, घरको शोभा पनि बढाइदिँदछ। फुलले डम्मै ढाकेको त्यो घर अति रमाइलो र प्राकृतिक देखिन्छ। यसरी कोठेबारी पनि प्रायः दुई भागमा मुख्य गरी बाँडिएको देखिन्छ। आजकल हामी देखिरहेका छौँ कि बजारमा बिक्री गरिरहेका सागसब्जीहरू विभिन्न किसिमका रासायनिक मलहरूद्वारा उमारेका हुन्छन् उनीहरूले बेसी फलन पाउनका लागि। तब यसरी घरमा नै सानो कोठेबारी बनाएर सागसब्जी रोप्नाले ताजा खाना पाइन्छ र हाम्रो स्वास्थ्यमा पनि धेरै लाभ हुँदछ। प्रकृति ईश्वरले दिएको देन हो, यसलाई हामीले अझ सुन्दर बनाउन सक्छौँ विभिन्न किसिमका सुन्दर सुन्दर फलफुलहरू रोपेर। र बिहान उठ्ने बित्तिकै हामीले हरिया सागपात हेर्यो भने पनि हाम्रो आँखालाई धेरै राम्रो हुन्छ। अब विचार गरौँ कोठेबारीको निम्ति चाहिने प्राकृतिक एवं मानिसहरूद्वारा तयार गरिएको चिजहरूको। आजकलको यो बढ्दो जनसङ्ख्याको समस्याले जग्गा फराकिलो त्यति देखिन्न। कमान बस्तीतिर हो भने कोठेबारीको झलक हामी धेरै पाउँछौँ, तर बजारमा त प्रायः यो देखिँदैन पनि। यसो भन्नुको तात्पर्य यो होइन कि बजारका मानिसहरूले कोठेबारी राख्नमा अर्थात् रोपराप गर्ने कुराहरूमा रोचक छैन भनेर, त यिनीहरूको रुचिको झलक हामी पाउँछौँ उनीहरूको घरका झ्यालहरूको डिलडिलमा ससाना गमलाहरूमा नाना थरीका फुलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको पनि हामीले पाउँछौँ। यसरी बजारमा बस्ने ठाउँ त कथाकत छ भने कोठेबारी बनाउने ठाउँ पाउन पनि मुस्किल पर्छ। तर पनि मानिसहरूको शौकिनताले उनीहरूको छततिर गमलाहरूमा सागसब्जी धनियाँ साथसाथै फुलहरू रोपी ढकमक्क पारिरहेको हामीले देखेका छौँ। अब हामी कोठेबारीमा प्रयोग गरिने मल सम्बन्धी विचार गरौँ। विशेष कोठेबारी बनाउँदा हामीले पहिला त्यस बारीलाई खन्नुपर्छ र गाईको मल प्रयोग गर्नुपर्छ। तर मल मात्र हालेर हुँदैन, झार उम्रेको छ भने गोड्नुपर्छ, नत्र भने सागसब्जी फैलनु पाउँदैन अनि राम्रो मौलाएर पनि जाँदैन। बेला बेलामा मौसम अनुरूप पानीको प्रयोग गर्नुपर्छ। गाउँ बस्तीतिर सानो ठाउँ भएमा बारीको वरिपरि बार लगाएर चिटिक्क बनाएको पाइन्छ र यस्ता कतिपय मानिसहरू समय काट्नुको निम्ति यताउति भौतारिरहेको पाउँछौ, तर सानो कोठेबारी बनाएर त्यहाँ समय बिताउन सकिन्छ। जस्तो कि त्यस कोठेबारीमा सागहरूमा रायोको साग भयो, पालङको साग, लाली साग, मेथीको साग, चौसुरको साग, धनियाँ, आलु, मटर, सिबी इत्यादि रोप्न सकिन्छ। र अब यो रोप्ने विधि चाहिँ हामीले जुन चाहिँ अब अहिले मैले सागहरूको नाम भने है, त्यो सागहरूलाई चाहिँ मौसम अनुसारले रोप्न पर्यो अनि बिउ हामीले बजारतिर प्रशस्त मात्रामा पाउँछौँ किन्न, र बजारबाट लगेर हामीले बिउ छर्न पनि सक्छौँ। साथसाथै अब कमान बस्तीतिर छरछिमेकमा पनि बिजन बिरुवाहरू तयार पारिएको हुन्छ, त यस त यताउतिबाट ल्याएर पनि हामी रोप्न सक्छौँ। जस्तो कि अब जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ अब इच्छा भए हामीले घरमै पनि तयार गरेर रोप्न सक्छौँ, साथसाथै हामीले छरछिमेकबाट पनि बिजनहरू मागेर अथवा किनेर पनि हामी यस्ता बिरुवाहरू लाउन सक्छौँ। विशेष गरी हामी श्रोताहरूलाई के भन्छौँ भने धनियाँ हामीले रोप्दाखेरि चाहिँ कमसेकम पनि दुई तिन दिनसम्म भिजाएर रोप्न सक्छौँ, किनभने दुई तिन दिनसम्म भिजाएर रोप्नाले त्यो छिटो उम्रन सक्छ र हामीले यसलाई दुई तिन दिन भिजाएर रोप्यो भनेदेखि चाहिँ राम्रो हुन्छ। र आलु रोप्दा पनि त्यस्तै प्रकारले बिजन तयारी पार्नुपर्छ है। पहिला हामीले बारीलाई खनखान पारेर त्यसमा ड्याङ ड्याङ बनाएर मलहरू हालेर चाहिँ राम्रोसँगले ढुङ्गाहरू माटोहरूलाई राम्रोसँगले फरफराउँदो पारेर चाहिँ हामीले त्यसमा आलुको बिजन लगाएर रोप्न सक्छौँ। यस्तै प्रकारले अब मटर

सिमी रोप्दाखेरि पनि हामीले त्यस्तै प्रकारले ड्याङहरू बनाएर र सिमी र मटरलाई चाहिँ हामीले थाँक्रा लाउनुपर्छ र कमान बस्तीतिर त अब अम्लिसोहरू प्रशस्त मात्रामा पाइन्छ र अम्लिसोको सिटासिटी लगाएर पनि हामीले यसलाई थाँक्रा लगाउन सक्छौँ। अनि मटर रोप्दा भनौँ सिमी रोप्दाखेरि हामीले जुन कोठेबारीलाई बारबेर गरेको हुन्छ त्यसलाई बारको छेउछेउमा लगाएर हामीले त्यस बारमा पनि लगाएर रोप्न सक्छौँ। तब हामीले विशेष गरी श्रोताहरूलाई के भन्छ भने अहिले हामीले कुरा गरिरहेछौँ कि अब कोठेबारीबाट फाइदा के हुन्छ हामीलाई भन्दाखेरि अब कोठेबारीमा हामीले सागसब्जी त तयार गर्छौँ तर कोठेबारीमा रोपिएको सागसब्जीलाई चाहिँ हामीले घरमा मात्र प्रयोग नगरेर केही उब्रिएको चाहिँ अब हामीले गाउँघरमा बिक्री गरेर अथवा बजारमै लगेर बिक्री गर्दा पनि हामीलाई केही मात्रामा आयस्ता हुन्छ भनौँ आर्थिक आर्जन गर्न सक्छौँ। त यसरी हामीले विभिन्न प्रकारको फलफुलहरू रोपेर अथवा सागसब्जीहरू रोपेर पनि हामीले केही हदसम्म हामीले हाम्रो आर्थिक सुधार चाहिँ गर्न सक्छौँ। अब यसरी हामीले कोठेबारीबाट धेरै सुविधाहरू पनि पाउँछौँ किनभने अब घरमा कोही बेला झट्ट पाहुनापात आएको समयमा हामीले त्यहाँ कोठेबारीमा सागसब्जी लगाएको छ भने त्यो सागसब्जीलाई ल्याएर पाहुनापात तार्न पनि सक्छौँ। अनि त्यसको साथसाथै हामीले घरको परिवारलाई ताजा सागसब्जी खान दिन सक्छौँ किनभने यो ताजा सागसब्जी चाहिँ हाम्रो स्वास्थ्यको निम्ति एकदमै राम्रो हो। अघि नै मैले भनिहालेँ कि बजारमा बिक्री गरिएको सब्जीहरूमा धेरै फलनको निम्ति कतिवटा रासायनिक पदार्थहरू मिलाएर चाहिँ उनीहरूले रोप्ने गर्छ र हामीले घरमा यसरी गाईको मलद्वारा अथवा हामीले घरमै बनाएको कम्पोस्ट मल पनि हामी तयार गर्न सक्छौँ किनभने हामी गृहिणीहरू हौँ र हामीले खानाहरू पकाउँछौँ। खाना पकाउँदाखेरि हामीले उब्रिएको सागसब्जी हुन्छ जस्तै कोही बेला घरमा बेसी भएको सागसब्जी ओइलिएको पनि हुन्छ र यसरी सागसब्जीको छिल्काहरूलाई हामीले एउटा बोरामा हालेर राखेर त्यसलाई मलको रूप दिन सक्छौँ किनभने अहिले त अब मल पाउन पनि धेरै नै गाह्रै छ। यसरी हामीले घरमै पनि कम्पोस्ट मलहरू तयार गर्न सक्छौँ र यसरी यो कम्पोस्ट मलमा रोपिएको सागसब्जी पनि धेरै राम्रो हुन्छ अनि हाम्रो स्वास्थ्यको निम्ति पनि एकदमै लाभप्रद छ। र हामी श्रोताहरूलाई यही भन्न चाहन्छौँ, हाम्रो गृहिणी दिदी बहिनीहरूलाई यही भन्न चाहन्छौँ कि हामीले अल्छी नमानिकन केही समय निकालेर हामीले यस्तो कोठेबारीहरू बनाएर चाहिँ केही हदसम्म हामीले आर्थिक आर्जन गर्न चाहिँ सक्नेछौँ। श्रोताहरू, अहिले हजुरहरूलाई कोठेबारीबाट हुने फाइदाहरू के कस्ता छन् भन्ने विषयमा जानकारीहरू गराउँदा गराउँदै अब भने हजुरहरूसँग बिदा लिने घडीले पनि सङ्केत दिइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार श्रोता साथै विद्यार्थी भाइ बहिनीहरू शिक्षा ज्योति कार्यक्रममा हार्दिक स्वागत जनाउँदै कार्यक्रमको प्रथममा राखिरहेछु देशभक्ति गीत।

0: त श्रोता, आज हामीले लिएर आएका छौँ भौगोलिक ज्ञान अन्तर्गत भारतको प्राकृतिक वनस्पति विषयमा। यसको निम्ति यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ गुरुमा उर्मिला लामाज्यू।
1: नमस्कार, आज म भौगोलिक जानकारी अन्तर्गत भारतको प्राकृतिक वनस्पति यस विषयमा चर्चा गर्न लागिरहेकी छु। भारतको प्राकृतिक वनस्पति, भारतमा विविध जलवायु अनि भौगोलिक कारणले विविध प्राकृतिक वनस्पतिहरू पाइन्छ। प्रकृतिले उमारेको स्वाभाविक रूपमा जुन प्रकृतिले उमार्छ झारपातहरू वन जङ्गलहरू त्यसलाई वन सम्पदा पनि भनिन्छ। र भारतको प्राकृतिक वनस्पति यहाँको जलवायु माटो मानिसहरूको कार्यमाथि निर्भर गर्छ। सरकारी लेखा अनुसार देशको मोट 32.8 लाख वर्ग किलोमिटरको क्षेत्रफलमा केवल 23% भूमि वन जङ्गलले ढाकेको छ। अर्थात् यो 23% भूमि चाहिँ आरण्य क्षेत्र अन्तर्गत पर्दछ। देशको 23% भूमिमा मात्र वन सम्पदा पाइन्छ। यो देशको यो विशालता अनि जनघनत्वको तुलनामा वन सम्पदाको मात्रामा आजभोलि दिन प्रतिदिन वन जङ्गल कम भएर गइरहेको छ। र यसको फलस्वरूप माटोको क्षय अनि बाढको प्रकोप बढेर गइरहेको पनि

देख्न पाइन्छ र यो सब कुरालाई रोकथाम गर्नको निम्ति वृक्षरोपण अति आवश्यक पनि छ र भारतको भू प्राकृतिक अनि जलवायुको आधारमा यहाँको वन सम्पदालाई मूलत पाँच भागमा विभक्त गर्न सकिन्छ। पहिलो छ क्रान्तीय चिरहरित अथवा सदाबहार वन, दोस्रो छ पर्णपाती वन, तेस्रो छ काँडादार एवं झाडीदार वन अथवा मरुवन पनि भनिन्छ यसलाई, र चौथो छ पार्वत्य वन, पाँचौ छ मेनग्रोभ वन। र यो पाँच प्रकारको वनमा म आज तपाईँहरूलाई अब पहिलो चिरहरित अथवा सदाबहार वन बारे विस्तृत जानकारी दिइरहेकी छु। र यो सदाबहार वन चाहिँ पश्चिमी घाटको पश्चिम ढाल उत्तर पूर्व पहाडी अञ्चल हिमालयको फेदीको तराई अञ्चलमा चाहिँ 200 सेन्टिमिटर भन्दा अधिक वृष्टि हुने ठाउँमा चाहिँ चिरहरित वन पाइन्छ। र पश्चिमी घाटमा पाइने वृक्षहरू जस्तै इबोनी, रोजुट, पुन, तेलसुर, पोमा आदि चाहिँ यो चिरहरित वृक्षहरू हुन् भने भारतको चिरहरित वृक्षहरूमा गर्जन, सिसौ उत्तर भारतको चाहिँ, यो चाहिँ उत्तर भारतमा पनि चिरहरित वृक्षहरू पाइन्छ, त्यसमा चाहिँ गर्जन, सिसौ, महगिनी, टुनी यिनीहरू चाहिँ एकदम प्रमुख हो। यी बाहेक पनि बेत र बाँसहरू पनि प्रचुर मात्रामा त्यहाँनिर पाइन्छ। पार्वत्य वनमा चाहिँ बेत र बाँसहरू पनि पाइन्छ अनि त्यो बेत र बाँसहरूले चाहिँ विभिन्न प्रकारको चिरहरित त्यो वृक्षहरूबाट चाहिँ विभिन्न प्रकारको सरसामानहरू पनि बनाइन्छ है। तर यसरी चाहिँ मान्छेहरूले चाहिँ आफ्नो फाइदा हेर्दै वनहरू नास्दै गरेको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ अलिकति वृक्षहरूको संख्या घटेर गइरहेको छ। बेत बाँसहरूबाट चाहिँ अनेक प्रकारको मानिसहरूले सामानहरू तयारी गर्छ है, र यसले गर्दाखेरि चाहिँ यो वनहरूमा मान्छेहरूलाई पनि एकदमै के छ फाइदा छ। पर्णपाती वन, दोस्रो पर्णपाती वन र पात झर्ने वृक्षलाई चाहिँ पर्णपाती वृक्ष भनिन्छ है। र पर्णपाती वन पनि दुई प्रकारका हुन्छन्, एउटा चाहिँ मौसमी पर्णपाती अनि अर्को चाहिँ शुष्क पर्णपाती वन। मौसमी पर्णपाती वन चाहिँ कस्तो खालके भन्दाखेरि चाहिँ यो चाहिँ शीतकालको शुष्क मौसममा चाहिँ बाँच्नको निम्ति यहाँका कतिपय वृक्षहरूले पात झर्ने गर्छन् आफू बाँच्नको लागि होइन, तर कतिपय वृक्षहरू चाहिँ यथावत देखिने हुनाले चाहिँ त्यो जङ्गललाई चाहिँ उजाड देखिँदैन। अनि यो मौसमी पर्णपाती वन चाहिँ पश्चिम बङ्गालको दक्षिण अंशमा पाइन्छ अनि बिहार, मध्य प्रदेश, उत्तर प्रदेश, उडिसा, केरला, तमिलनाडुमा चाहिँ यो मौसमी पर्णपाती वन पाइन्छ। र यस्ता वृक्षहरू चाहिँ 800 मिटर भन्दा कम उच्चता भएका अनि प्राय 200 सेन्टिमिटर वृक्षपात हुने स्थानतिर चाहिँ यो मौसमी पर्णपाती वन हुन्छ। र त्यहाँनिर मौसमी पर्णपाती वनको वृक्षहरू चाहिँ के हुन् भन्दाखेरि चाहिँ साल, टिक, मौवा, पलास, सिमल, टुनीको वृक्ष बाहेक यहाँनिर आँप, कटहर, जामुन जस्ता फलहरूको पनि वृक्ष पाइन्छ। अनि यी वृक्षहरूबाट चाहिँ कागज, साबुन, धूप, रङ, लाहा आदि तयार गरिन्छ। अनि यी वृक्षहरू अनेकौँ काठ शिल्पहरूमा पनि प्रयोग गर्छ, जस्तै सिमल, टुनी, टिक, साल, पलासहरूको विभिन्न थोकहरू पनि बनिन्छ अरे। अनि शुष्क पर्णपाती वन अब यस अञ्चलमा चाहिँ 50 सेन्टिमिटरदेखि 100 सेन्टिमिटरसम्म वृष्टिपात हुन्छ शुष्क पर्णपाती वनमा चाहिँ। र यस प्रकारको वन गुजरातदेखि मध्य प्रदेशसम्म विस्तृत छन्, त्यहाँसम्म फैलिएको छ। र यस अञ्चलमा टिक, बबुल आदिका वृक्ष र अलग अलग घाँसपातहरू पनि पाइन्छ। अनि यहाँका वृक्षहरू विशेष गरेर चाहिँ घरेलु कार्यमा उपयोग गर्छ है। अनि यो जस्तै हरियाणा, राजस्थान र उत्तरी कर्नाटकसम्म चाहिँ यो शुष्क पर्णपाती वन चाहिँ के भएको रहेछ फैलिएको रहेछ। तेस्रो काँडादार एवं झाडीदार वन, यस्तो वन मरु अञ्चल राजस्थानको पश्चिम भागमा फैलिएको छ, यो चाहिँ यसलाई मरुवन पनि भन्छ है। राजस्थानतिर चाहिँ यस्तो खालके वन पाउँदो रहेछ र यहाँ चाहिँ 10 देखि 30 सेन्टिमिटरसम्म चाहिँ वृष्टिपात हुन्छ होइन यो क्षेत्रमा चाहिँ। अनि अधिक तापमान अनि शुष्क भूमि भएकोले चाहिँ त्यहाँ ससाना पोत्रा र काँडेदार सिउँडी जातीय उद्भिदहरू पनि पाइन्छ अरे। यहाँ चाहिँ एकदमै सुक्खा है, पानी बेसी पर्दैन, त्यही कारणले गर्दाखेरि चाहिँ पोथ्रा पोथ्री सानो सानो अनि सिउँडी जातिको उद्भिद पाउँछ अरे। अनि कुनै कुनै ठाउँमा चाहिँ एकासिया, बबुल, जुली, क्लोरो आदि ससाना वृक्षहरू पनि पाइन्छ। र वर्षाको समयमा त्यहाँ केही घाँसहरू उम्रन्छन् तर हिउँदामा सबै त्यो घाँसहरू चाहिँ मर्छ, सुकेर जान्छ, किनभने त्यहाँ बेसी के भयो

0: तापमान बेसी भएको कारणले गर्दा है अनि सबै जमिनहरू नै सुकेको है शुष्क भएको कारणले गर्दा त्यहाँ अलिअलि मात्रै झारपात देखिन्छ तर सबै त्यो के भएर जान्छ जब सुक्खा दिन आउँछ त्यति बेला के भएर जान्छ सबै सुकेर जान्छ।
1: त श्रोता अहिलेलाई लिऊ साङ्गीतिक विश्राम।

0: गीत सुने पश्चात अब गुरुमा उर्मिला लामाज्यूले रहल जानकारी भारतको प्राकृतिक वनस्पति विषयमा जानकारी दिनुहुनेछ।
1: अब चौथो छ पार्वतीय वन।

हिमालय पर्वत श्रेणीको दक्षिणी ढालमा प्रचुर वृष्टि हुने हुनाले चाहिँ त्यहाँ चाहिँ उपक्रान्तीय चिरहरित वन पाइन्छ यो पार्वत्य वन भित्र, र त्यहाँ चाहिँ साल, जरुल, टी है अनि बजराट आदिको कडा खालके वृक्षहरू त्यहाँनिर पाउँछ यो पार्वत्य वनमा चाहिँ। अनि ती वृक्षहरू चाहिँ काठपाटको निम्ति चाहिँ व्यवहार गरिन्छ, र यो हिमालयको 1000 देखि 3000 मिटरसम्मको जुन त्यो उच्चतामा चाहिँ 150 देखि 300 सेन्टिमिटरसम्म त्यहाँनिर के हुन्छ वृष्टिपात हुन्छ। अनि त्यसो हुनाले चाहिँ त्यहाँ चाहिँ नातिशीतोष्ण पर्णमोची वन पाइन्छ, र पर्वतीय वन अन्तर्गत पाइने अरू वृक्षहरूमा चाहिँ देवदार, ओखर, ओक आदि प्रमुख छन् है। अनि यस्ता वृक्षहरू चाहिँ कुमाउँ, हिमाचल प्रदेश अनि दार्जिलिङमा अधिक मात्रामा पाइन्छ, र यो भन्दा पनि अझै उच्च स्थान 3000 देखि लिएर 4000 मिटरसम्मको उचाइमा पनि वृक्षहरू पाइन्छ। त्यहाँ चाहिँ कुन कुन वृक्ष पाइन्छ भन्दाखेरि चाहिँ देवदार, म्यापल, चाँप, गुराँस, जुनिफर, धुप्पी आदि वृक्षहरू पनि त्यहाँनिर पाइन्छ। अनि यी वृक्षहरू चाहिँ काश्मीरमा है हिमाचल प्रदेश अनि अरुणाचल प्रदेशमा पनि पाउँछौँ, र 4000 मिटरदेखि उच्च अरण्य क्षेत्रमा चाहिँ अझै ससानो पोथ्रापोथ्री घाँसपातहरू मात्र त्यहाँनिर चाहिँ पाउँछ। पाँचौँ मेनग्रोभ वन, यो वनाञ्चल गङ्गा, महानदी, गोदावरी, कावेरी नदीको डेल्टा क्षेत्रमा चाहिँ अनि कच्छ र कठियाबाडका उपकूल अञ्चलमा चाहिँ यो मेनग्रोभ वन छ है। अनि त्यहाँ चाहिँ यस अञ्चलमा चाहिँ जुन रुखहरू पाउँछ नि, वृक्षहरू पाउँछ नि, तिनीहरू चाहिँ सुन्दरी, केवरा, असुरबाग, बार, अगर, गोरान, गिउवा आदि हो। र यो वृक्षहरूको काण्डलाई चाहिँ नदीको डेल्टिक क्षेत्रमा पाइने यो वृक्षहरूको काण्डलाई चाहिँ जमिनमाथि निस्केको ज्वाराहरूले चाहिँ थामिरहेको देखिन्छ है। अनि जब ज्वारबाट चल्छ नि त्यति बेला चाहिँ त्यो पानी चारैतिर छरेको बेलामा चाहिँ त्यो ज्वाराहरू चाहिँ पानीमा डुब्छ, अनि त्यति बेला चाहिँ त्यो वृक्षहरू चाहिँ पानीमाथि उम्रिएको जस्तो देखिन्छ। र ज्वारीय अरण्यमा जस्तै हिलो नुनिलो पानीमा बाँच्ने प्रकारको वृक्षहरू मात्रै त्यहाँनिर हामी पाउँछौँ, र यस्ता रुखका काठहरू चाहिँ एकदमै नरम हुन्छ किनभने पानीमा डुबिरहेको कारणले गर्दाखेरि चाहिँ। अनि त्यो काठहरू चाहिँ मुख्य रूपमा चाहिँ प्याकिङको साधनहरू बनाउनु है अनि सलाइको बट्टाहरू बनाउनु अनि जलाउने काममा उपयोग गर्छ, किनभने तिनीहरू चाहिँ एकदमै कस्तो हुन्छ हल्का हुन्छ है नरम भएको कारणले गर्दाखेरि चाहिँ। र यस बाहेक अब भारतको विभिन्न समुद्र उपकूल अञ्चलमा पनि परिवल, ताड, सुपारी आदि पर्णमोची वृक्षहरू हामी देख्न पाउँछौँ, प्राकृतिक रूपमा त्यो उम्रिएको पनि हुन्छ। र प्राकृतिक सम्पदा होइन यो प्राकृतिक वनस्पतिको महत्व चाहिँ के छ भन्दाखेरि चाहिँ मानव जातिको निम्ति वन जङ्गलको त ठुलो के छ महत्व त छँदै नै छ। अनि वन जङ्गलबाट हामी काठपात पाउँछौँ, दाउरा पाउँछौँ, यति मात्रै नभएर थरी थरीको फलफुलहरू, जडीबुटी, मह, तारपिन, लाहा, रबर, मेन इत्यादि अनेकौँ हाम्रो जीवनमा उपयोग हुने वस्तुहरू हामी कहाँबाट पाउँछौँ वन जङ्गलबाट पाउँछौँ। अनि त्यो सँगसँगै वनको त्यो वन्य प्राणी पनि हामीले त्यहाँनिर देख्न पाउँछौँ है। र वन जङ्गलको उपस्थितिले बादल आकृष्ट हुन्छ है, अनि त्यहाँबाट चाहिँ वृष्टिपात गराउँछ, अनि त्यो सँगसँगै वन जङ्गलले माटोको छैलाई, पहिरो जानुलाई रोकथाम गर्छ, अनि पानीको मूल पुटाउँछ, अनि मानव जातिलाई अनेकौँ उपयोगी वस्तुहरू पनि यो वन जङ्गलबाट प्राप्त हुन्छ। र वन जङ्गलको यस्तो महत्व र उपयोगिता देखेर है भारत सरकारले अरण्य सम्पदामा वन जङ्गलको हिफाजत र सुरक्षा गर्न अनेकौँ नियम कानुनहरू पनि पारित गरेर ती कानुनहरूलाई कार्य रूपमा परिवर्तन गरिसकेको छ है। र प्रति वर्ष जुलाई महिनामा वृक्षरोपण गरेर होइन वन उत्सव नै मनाउने गरिन्छ, अनि जुन चाहिँ ठुलो एउटा के हो वन सुरक्षाको निम्ति एउटा यो उदाहरण हो।

वृष्टिपातले वृष्टिपातलाई नियन्त्रण गर्छ अनि वृष्टिपातले जलवायुलाई नियन्त्रण गर्छ र यो वर्तमान वायु प्रदूषण पर्यावरण प्रदूषण अधिक मात्रामा भएको हामी पाउँछौँ र यसलाई पनि नियन्त्रण गर्ने एउटै कारक हो वन जङ्गल र प्राकृतिक वनस्पतिले जैव विविधतालाई पनि सन्तुलन बनाइ राख्छ माटोलाई रक्षा गर्नु है अनि जलवायुलाई नियन्त्रण गर्नमा महत्त्वपूर्ण भूमिका चाहिँ यो प्राकृतिक वनस्पतिले गरेको छ र यस विविधताले वन्य जीवलाई बचाइराख्छ अनि यहाँबाट वनबाट जुन दाउरा फल अनि विभिन्न प्रकारका दबाई जस्तो संसाधनहरू मानिसलाई उपलब्ध भइरहेको छ है यो आज वन जङ्गल भएको कारणले गर्दाखेरि सबै मान्छेले सबै थोकको चाहिँ के गर्न पाइरहेको छ उपभोग गर्न पाइराखेको छ र यो प्राकृतिक वनस्पतिलाई चाहिँ मानवीय सहायता बिना उम्रिन्छ नि यो त कसै मान्छेले गोडगाड गर्नु पर्दैन कसै मान्छेले गएर रोपराप गर्नु पर्दैन आफै त्यहाँ उम्रिन्छ आफै बढेर ठुलो हुन्छ है र यसको संरक्षणले हाम्रो पर्यावरणलाई चाहिँ एकदमै सन्तुलन राख्छ अनि जलवायुलाई पनि नियन्त्रण राख्छ अनि यो जैव विविधताको लागि अत्यन्तै महत्त्वपूर्ण छ यो प्राकृतिक वनस्पतिलाई हामीले जगेरा गर्नु होइन प्राकृतिक वनस्पति अनि वन्य जीवन हाम्रो अमूल्य सम्पदा हो अनि वन जङ्गलको नाश भएर अहिले हाम्रो देशको वन्य अरण्यको अवस्था एकदमै शोचनीय भएको छ र यसले गर्दाखेरि पशु प्राणीहरूको आश्रय पनि साँगुरो हुँदै गइरहेको छ अहिले हामीले देखिरहेको छौँ है वन जङ्गल नाश गरेको कारणले कति पशु प्राणीहरू गाउँ घर सहर पसेर है उत्पात मचाइरहेको छ उनीहरूलाई नियन्त्रणमा राख्न सकेको छैनौँ यो सबै हामी मानवले गरेको कार्यहरूको फलस्वरूप यस्तो भएको हो र अहिले हामीले हेर्यौँ भने कस्तो ठुल्ठुलो वन जङ्गलहरूतिर पाइने ठुल्ठुलो पशु प्राणीहरू आज लुप्त भएर जाँदैछ र यसरी एउटा उदाहरणको रूपमा गुजरातको एउटा गिर वनमा है जहाँ चाहिँ सिंहको संख्या चाहिँ एकदमै घटेर गइरहेको छ अनि सुन्दरवनमा पनि बाघको संख्या घटेर गइरहेको छ र यो प्राकृतिक वनस्पतिलाई चाहिँ संरक्षणको एकदमै ठुलो खाँचो छ कारण वन अनि वन्य प्राणी मिलेर नै खाद्य श्रृङ्खला निर्माण हुन्छ है र जसले पर्यावरणलाई सन्तुलित राख्छ यो खाद्य चक्र जुन हुन्छ नि त्यसले चाहिँ यो पर्यावरणलाई के राख्छ सुरक्षित राख्छ अर्को छ रुखपातबाट हामी हावा पाउँछौँ रुखपातले हामीलाई कार्बन डाइअक्साइड उनीहरूले सिचेर होइन अक्सिजन फ्याँक्छ अनि त्यो अक्सिजन चाहिँ हामी प्राणीले लिन्छौँ अनि त्यो सँगसँगै वर्षायाममा यो रुखपातकै कारणले पानी पर्छ यो वृष्टिपात हुनमा रुखपातले नै के गर्छ सहायता गर्छ अर्को वन जङ्गलबाट हाम्रो आर्थिक एवं औषधीय लाभ पनि हुन्छ र हामीले वन बाट दाउरा पाउँछौँ घाँसपात पाउँछौँ कहीँ

एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 101.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। समय यस बेला साँझको 5:05 अनि 35 सेकेन्ड भइरहेछ र उपस्थित भइसकेकी छु म प्रेमिका। साथमा हुनुहुन्छ प्रसारण सहयोगी सन्दीप अनि प्राविधिक मित्र राजीव सुब्बा सन्ध्याकालीन प्रसारण सेवासँग। प्रथमत यहाँलाई हार्दिक स्वागत तथा अभिवादन जनाउन चाहन्छौ आकाशवाणीको खरसाङ केन्द्रमा।

र आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै प्रस्तुत गर्न लागिरहेछौँ हाम्रा फौजी श्रोताहरू लगायत अन्य श्रोताहरूप्रति समर्पित फिल्म संगीतको कार्यक्रम जय जवान।

त प्रथम कोशेली यहाँलाई सुनाइरहेछौं चलचित्र राजा हिन्दुस्तानीबाट उदित नारायण अलका याग्निक अनि सपना अस्थिको शर्मा शब्दकार समीर अनि संगीतकार नदीम श्रावण।

रवा श्रोताहरू समक्ष जरुरी सूचना। भोलि 8 जुलाई 2026 बुधबारको दिन साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यी रोगहरू सम्बन्धी आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्ने हुन्छ। हाम्रो फोन नम्बर यस प्रकार रहेको छ, 0354299931। याद राख्नुहोस्, भोलि 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङ FM 103.5 MHz प्रसारण गरिनेछ।

र अब अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म बेताबबाट लता मङ्गेशकर अनि शब्बीर कुमारको युगल शर्मा, शब्द रहेको छ आनन्द बक्सीको अनि सङ्गीत आरडी बर्मनको।

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङद्वारा प्रसारित कार्यक्रम जय जवान अन्तर्गत विविध चलचित्रका गीतहरू र अब अघिल्लो क्रममा सुनौ लता मंगेशकर अनि सुरेश वाडकरको युगल शर्मा चलचित्र राम तेरी गंगा मेलीबाट जसमा शब्द अनि संगीत रहेको छ रविन्द्र जैनको।

सङ्गीतले मानिसलाई वर्तमानमा बाँच्न, विगतका सम्झनाहरूलाई महसुस गर्न र भविष्यप्रति आशावादी बन्न प्रेरित गर्छ। जहाँ सङ्गीत हुन्छ त्यहाँ भावना जीवित रहन्छ। सङ्गीतले मानिसको संवेदना, करुणा र संवेदनशीलतालाई जागृत राख्छ। यसले हृदयलाई कठोर हुन दिँदैन।

र भर्खरै श्रोताले सुन्नुभयो लता मङ्गेशकरको शर्मा फिल्म लेकिनबाट शब्द थियो गुलजारको अनि संगीत हृदयनाथ मङ्गेशकरको। त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यो अन्तिम कोसेली यहाँहरूको निम्ति चलचित्र मैने प्यार कियाबाट लता मङ्गेशकर अनि एसपी बाला सुब्रमण्यमको युगल शर्मा, शब्दकार देव कोहली अनि संगीतकार राम लक्ष्मण।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको अघिल्लो कार्यक्रम अंग्रेजीमा वार्ता।

0: अंग्रेजीमा वार्ताको प्रस्तुतिपछि अब पालो भएको छ प्रमुख समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत इन्डोनेसिया रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, यसले दुवै देशको समृद्धि बढ्नेछ अनि क्षेत्रीय तथा वैश्विक शान्ति अनि स्थिरता पनि बनिरहनेछ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज मन्त्रालयका वरिष्ठ अधिकारीहरूसित उपराष्ट्रपति भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनलाई कपास उत्पादकता मिशनबारे जानकारी दिनुभयो। उपराष्ट्रपतिले भारतको क्षेत्रलाई बलियो बनाउनको लागि मिशनको समग्र कार्ययोजनाहरूको सराहना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले दिल्ली विश्वविद्यालयका 23 लाख भन्दा अधिक छात्रहरूद्वारा नशा मुक्त हुने संकल्प लिएकोमा सराहना गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि भारतीय प्रबन्धन संस्थान आईआईएम बेङ्गलुरूलाई इन्डोनेसियामा एक विदेशी परिसर स्थापित गर्ने अनुमति प्राप्त भएकोले भारतको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय जोडिएको छ। केन्द्रीय नगर विमानन मन्त्री के राम मोहन नायडूले भन्नुभएको छ कि एरोड्रोम लाइसेन्स प्राप्त भएपछि भोगापुरम अन्तर्राष्ट्रिय हवाई अड्डा उद्घाटनको लागि तयार छ। उहाँले भन्नुभयो कि आन्ध्र प्रदेश सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीसित यसको उद्घाटनको लागि मिति तय गर्ने अनुरोध गरेको छ। जम्मू कश्मीरमा श्री अमरनाथजी यात्राले एक महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। वार्षिक तीर्थयात्राको 5 औं दिन आज पवित्र गुफामा दर्शन गर्ने तीर्थयात्रीहरूको संख्याले 1 लाखको आंकडा पार गरेको छ अनि केरलमको वायनाड जिल्लाको कलाडीमा आज वायनाड सुरुङ सड़क परियोजनाको निर्माण स्थलमा पहिरो जाँदा एक व्यक्तिको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन् जबकि 7 अन्य लापता छन्। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणी खरसाङको र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगा साथै न्यूज अन एआईआर एपमा पनि उपलब्ध रहनेछ र अब आउनुहोस् केही क्षण आनन्द लिउँ फिल्म संगीत सुनेर

भर्खरै यहाँले सुन्नुभयो फिल्म भारतबाट अभिजित श्रीवास्तवको शर्मा, शब्द थियो इर्शाद कामिलको अनि संगीत विशाल शेखरको। र अब श्रोताहरू समक्ष जरुरी सूचना। भोलि 8 जुलाई 2026 बुधबारको दिन साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यी रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्ने हुन्छ। हाम्रो फोन नम्बर यस प्रकार रहेको छ, 0354299931। याद राख्नुहोला, भोलि 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङ एफएम 103.5 MHz प्रसारण गरिनेछ। र अब अघिल्लो गीत स्वीकार्नुहोस्, फिल्म यमला पगला दिवानाबाट उमर नदीम अनि श्रेय घोषालको गुन्जनी शर्मा, शब्द रहेको छ इर्शाद कामिलको अनि संगीत सन्देश सान्दियालको।

हवस् त श्रोता, फिल्म संगीतको कार्यक्रम आजलाई यतिमा नै पूरा हुँदछ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। अबको अघिल्लो कार्यक्रम गाउँले सभा।

0: नमस्कार है कान्छीमाया दिदी आइपुगे म पनि
1: एहे नमस्ते छ चुल्ठीबाई नमस्ते छ सम्झिँदै थिएन सभामा को आउनुहुन्छ होला भनेर एक्लै बसिरहेको थिए तपाई आउनुभयो छ एकदमै खुसी लाग्यो
0: हजुर हजुर
1: आउनुस् न सजिलो गरेर बस्नुस्
0: अरु कोही आउनु भएन
1: खै आउँछु त भन्नु हुँदै थियो तर आउनु भएको छैन नआए पनि ठिकै छ केही छैन तपाई आइहाल्नु भयो छ खुसी लाग्यो लु अब सजिलो गरेर त्यो गुन्द्रीमा भए पनि पिरामा भए पनि सजिलो गरेर बस्नुस् न कहाँ कुनातिर गएको किनभने सभा गर्नु निकै लामो छ त्यसले गर्दा सजिलो बस्नुहोस् है चुल्ठे भाइ र निकै थाकेको जस्तो पनि देख्छ त चुल्ठे भाइ तपाईँलाई
0: अब थाक्नु त थाक्यो अब घरमा कतिवटा कामहरू हुन्छ काम सक्दाखेरि ला हो सभाको समय बित्यो भनेर कुदेर आउँदा त थाकिन्छ
1: थाकिन्छ पसिना पनि एकदम चटचटी आउँदैछ तपाईँको त
0: मैले तपाईँले भनेको पनि बुझे मलाई पनि त्यही इच्छा लागिरहेको थियो अरू हाम्रो सभामा अरू सदस्यहरू आउनुभन्दा पहिला चाहिँ हामी गीत सुनेर मनोरञ्जन गरौँ
1: हजुर आनन्द त लिनु पर्यो
0: कोही आउनु भयो भने पर्खेको जस्तो पनि हुने
1: हजुर हजुर
0: अनि आनन्द पनि लिनु हुने
1: हजुर हजुर
0: सुनाउन त है
1: सुनाउन त आनन्द लिऊ

0: आहा चुल्ठे भाइ, रमाइलो भयो गीत सुनेर, आनन्द भयो, एकदमै शरीरमा स्फूर्ति आएको जस्तो पनि भयो है। गीत सुनेपछि यसरी नै आनन्द हुन्छ, कामकुरको मेलो पनि सरेको जस्तो लाग्छ है मलाई त।
1: अब गीत त सुन्यौँ, अनि गीत सुन्दा सुन्दा यहाँ अतिथि आउनु भएको जस्तो लाग्यो, नौलो हुनुहुन्छ, म त चिन्दिनँ।
0: ए हजुर हजुर,
1: लाइभ त पुग्नु भएको छ, अनि यसो परिचय गराउनुहोस् न।
0: हजुर हजुर, म तपाईँलाई परिचय गराउँछु भनेर मनमा सोच्दै थिएँ,
1: तपाईँले
0: मुखको कुरा मलाई थुतिहाल्नु भयो, भनिहाल्नु भयो। र यहाँ चाहिँ हुनुहुन्छ दुष्यन्त प्रधान।
1: हजुर।
0: र यहाँ चाहिँ कालेबुङबाट हुनुहुन्छ।
1: नमस्कार।
2: नमस्कार।
1: हजुर,
0: यहाँले चाहिँ आज हामीलाई यो अदुवामा, अब अदुवा त हुँदैछ हाम्रो है, अब बर्खा पनि लागिरहेको छ, र यो अदुवामा चाहिँ पाना कुने रोग के कस्तो हो, यो बारेमा यहाँ आएको बेलामा चाहिँ यसो सोधिहालौँ भनेको।
1: अदुवा त हामी लाउँछौँ, खेती किसानी पनि
0: गर्छौँ, हो त।
1: अब विभिन्न रोगहरू, विभिन्न किराहरू लाग्छ है। अब हामी खेती किसानी गर्ने मान्छेहरूलाई जुनै खेतीपाती गर्दाखेरि पनि केही न केही त हुन्छ, आज चाहिँ एकदमै राम्रो उपयोगी कुरा चाहिँ यहाँले बताउनु हुने रहेछ। यो दुःख दिन्छ हौ यो पाना कुने रोगले।
0: हजुर हजुर, तपाईँले लाउनु भएको छ नि अदुवा, मैले पनि लाएको छु र त। यसो मौका पर्दा चाहिँ यहाँ आउनु भएको छ सभामा र यहाँलाई सोधौँ भन्ने। लु, पहिलो प्रश्न चाहिँ मै राख्नु पर्यो र दुष्यन्तज्यू, यो अदुवामा चाहिँ जुन चाहिँ पाना कुने रोग भन्नुभयो नि है, अदुवामा पाना कुने रोग चाहिँ के कारणले चाहिँ हुन्छ होला, यसो बताइदिनुहोस् न।
2: र यो अदुवामा जुन चाहिँ यो पाना कुने रोग चाहिँ है, एकदम हाम्रो प्रचलित है, यो पहाडमा, पहाड भेग हाम्रो यो छिमेकी राज्यमा पनि, हामीले सिक्किमतिर पनि यो एकदमै देख्छौँ हामीले, विशेष गरी तपाईँको जुन जुलाईमा है। र यसको चाहिँ यो एउटा यो ढुँडी जातीय, जसमा चाहिँ एउटा हाम्रो फङ्गस, हाम्रो पिथियम भन्छ है।
0: जीव जीव।
2: र अहिले फिलहाल चाहिँ हामीले के देख्दैछौँ भने, हाम्रो रिसर्च अनुसार हामीले जुन चाहिँ फिल्डमा देख्दैछौँ, त्यसमा चाहिँ ब्याक्टेरिया, अरू जातकोहरू पनि, जति जीवाणुहरूले गर्दाखेरि चाहिँ, यो मिश्रणले गर्दाखेरि चाहिँ यो एकदम प्रकोप ज्यादा भएको, अनि यसको तपाईँको झन्डै 50 अब 70-80% चाहिँ यो मतलब यसको नष्ट भएर जान्छ। यो चाहिँ एकदमै पाना कुने रोग चाहिँ एकदमै डेन्जर हो यो अदुवाको लागि चाहिँ।
0: हजुर हजुर।
1: अनि यो अब पाना कुने रोग लागेको छ भनेर नि, अब अदुवा खेती गर्दाखेरि त्यसको
2: हजुर, यसको लक्षण चाहिँ हामीले हेर्दाखेरि चाहिँ द्विस्तरीय हुन्छ, जसमा चाहिँ तपाईँको बाटोदेखिको माथि जुन चाहिँ तपाईँको पौधा हुन्छ, त्यसमा चाहिँ पुरानो बोटहरू हुन्छ, पुरानो पत्ताहरू, त्यसमा जुन चाहिँ पत्ताको जुन चाहिँ टुप्पो हुन्छ, त्यो भेगबाट चाहिँ एकदम पहिलिँदै आउँछ। त्यो गर्दाखेरि त्यो पत्ता पनि झरेर जान्छ एकदम, त्यसले खाना बनाउनै सक्दैन, त्यो गरेर त्यो पत्तामा देखिन्छ त्यो।
0: हजुर हजुर।
2: अन्त त्यो अलिकति मुनि जाँदाखेरि, हामीले जमिनको स्तरमा जाँदाखेरि चाहिँ त्यो जुन चाहिँ कला रिजन भन्छ हाम्रो यसमा, त्यो रिजनमा चाहिँ तपाईँ एकदम न्याम न्याम हुन्छ, एकदम पानी पानी जस्तै, च्यालच्याल परेको त्यस्तो देखिन्छ। अन्त त्यसलाई जराबाट निकालेर हेर्दाखेरि, माटोमा हेऱ्यो भने त्यो पुरै कुहिसकेको हुन्छ र पुरा फिज जस्तो आएको हुन्छ।
0: हजुर हजुर।
2: त्यसले गर्दाखेरि चाहिँ त्यो एकदम नराम्रो गनाउँछ पनि, त्यो चाहिँ एकदमै।
0: ए, भनेपछि त्यो पानीभित्र जुन चाहिँ जरामा पस्छ त्यति

0: बेला चाहिँ त्यो कुहिएर चाहिँ एक प्रकारको
1: दुर्गन्ध आउँछ, एकदमै नमिठो। हजुर,
2: भनेपछि यो अब रोग लाग्यो भनेर एक दुईवटा हामीले कोसिस गरेर हेर्यौँ, हेरेर रोग लागिसके पछाडि त्यसको चाहिँ के गर्नु, त्यो बोटलाई त्यतिकै उखलेर फ्याँक्दै अरू त्यतिकै छोडिदिनु पर्ने हो कि के गर्नु?
1: विशेष गरी चाहिँ हामीले त्यसलाई के गर्नुपर्छ भने, यदि लागिहाल्यो भने चाहिँ हामीले त्यसलाई चाहिँ अब खाल्डा खनेर है धेरै कति फिटसम्म चाहिँ त्यसलाई हामीले एकदम सफोकेसन हुन्छ कि कस्तो हुन्छ त्यसलाई चाहिँ हामीले
0: हजुर जलाउनु त सकिँदैन होला, किनभने तपाईँले अहिले भन्नु भयो त्यसबाट त पानी च्यालच्याल निस्केको हुन्छ भनेर भन्नुभयो, र जति सक्दो हामीले
2: नष्ट
0: गर्नु पर्यो। तर यस्तो नजिकैमा चाहिँ होइन, आफ्नो जमिनदेखि अलिकति टाढो लगेर नष्ट गर्नु सक्यो भने राम्रो होला जस्तो मलाई लाग्यो है।
1: यो जुन चाहिँ अदुवा खेती गर्दाखेरि चाहिँ हामीले पहिल्यैदेखि नै यसलाई चाहिँ अब मतलब हामीले सोइल सोलाइजेसन पनि भन्छौँ है, किनभने यो जुनमा गर्दाखेरि तपाईँको अप्रेल मेमा पुरा तापमान धेरै बढेको कारणले गर्दाखेरि चाहिँ हामीले त्यसलाई चाहिँ फाइदा उठाउन सक्छौँ। जुन चाहिँ जमिनमा हामीले गर्छौँ त्यो जमिनलाई हामीले मजाले कोट्याएर हुन्छ है, त्यहाँदेखि त्यो प्लास्टिकहरू ओछ्याएर मजाले त्यसलाई चाहिँ हिटले गर्दाखेरि चाहिँ त्यो जुन चाहिँ त्यो पाना कुने रोग जुन चाहिँ मैले पिठ्यौँ भने नि
0: अघि,
1: त्यसलाई चाहिँ हामीले मार्न सक्छौँ त्यो हिटले गर्दाखेरि। त्यसरी पनि गर्न सक्छौँ र एकदम साफ सुखरले होइन, अन्त हामीले इनअर्ग्यानिक पाराले गयो भने हामीले बोर्डक्स मिक्सर भन्छौँ, धेरैवटा यो रासायनिक मलहरू हुन्छ त्यसलाई पनि हामी हालेर त्यसलाई ट्रिटमेन्टहरू संशोधन गर्न
0: सक्छौँ।
1: बढ्दो मिक्सर भन्छ कपर
0: सल्फेट,
1: हामीले चाहिँ त्यो 3 ग्राम प्रति लिटर पानीमा चाहिँ त्यसलाई घोल बनाएर चाहिँ त्यसलाई हामीले जति छ एरिया त्यो हिसाबले चाहिँ हामीले
0: छर्किनु चाहिँ अब छर्किने कुरा गर्यौँ हामीले यो दबाईको है, कतिपल्ट चाहिँ छर्किँदाखेरि चाहिँ राम्रो होला?
1: यसमा चाहिँ 14 दिन बिराउँदै गर्दाखेरि
0: चौध दिनको अन्तरालमा चाहिँ हामीले छर्किनु सक्यो भने चाहिँ यो रोगबाट चाहिँ हामीले केही समाधान चाहिँ पाउन सक्छौँ।
1: अन्त त्यहाँको छेउछाउको झारपातहरू पनि त्यसलाई एकदम
0: सफा गर्नु पर्यो। हजुर
2: जरा कुनै रोग जब एउटामा लाग्यो भने नि यो धेरै फैलिन्छ भन्छ नि त, एउटा बारीदेखिको अर्को बारी फैलिन्छ भन्छ, अन्त यसको मुख्य फैलिनुको कारण
1: यो चाहिँ तपाईँको जुन चाहिँ पाना कुने रोग है, यो चाहिँ अब के भन्दाखेरि हाम्रो अब माटोमा चाहिँ अनेक हजार करोडै हुन्छ नि त होइन जीवाणुहरू, अन्त यो मध्येमा जुन चाहिँ यो मैले यो जुन चाहिँ ढुँडी भने यो चाहिँ एकदम कस्तो भन्दाखेरि चाहिँ हाम्रो यो प्याथोलोजिकल टर्ममा चाहिँ सोइल बर्न भनिन्छ, माटोमै हुन्छ यो चाहिँ। तर जब चाहिँ यसले एउटा सठिक इन्भाइरोमेन्ट पाउँछ जसमा अब हाम्रो अहिले हेर्नुहोस् खुम्रे कुरा भेट्छौँ, त्यसले चाहिँ चोट बनाइदिन्छ, अन्त त्यसले चोट बनाउँदाखेरि चाहिँ त्यो दैलो खुल्यो नि त, दैलो खोलेर चाहिँ त्यो त्यो फङ्गस चाहिँ ढुँडी चाहिँ पोस्छ, त्यसले गर्दा त्यही हो मेन फैलिने चान्सेस। अन्त हामीले चाहिँ खुम्रे कुरालाई नै पहिला नै नियन्त्रण गर्नुपर्छ।
2: अब हामीले खुम्ले किरा नियन्त्रण गर्यौँ भने चाहिँ अलिकति भए पनि हामीले बचाउन
1: सकिन्छ।
0: यो खुम्ले किरा चाहिँ कस्तो हुँदो रहेछ भन्दा चुल्ठेमा यो बर्खामा चाहिँ बेसी लागेको जस्तै लाग्यो, त्यसले गर्दा यो जुन चाहिँ यो खुम्ले किराको कुरा गर्नुभयो, अब यो खुम्ले किराको लागि चाहिँ हामीले के गर्नुपर्ने होला
1: हजुर? यो नियन्त्रणको लागि तपाईँको निम केक हुन्छ है, पिना अन्त निम ओइल भनिन्छ, त्यो एकदम अर्ग्यानिक।
0: हजुर, त्यो चाहिँ कहाँ पाइन्छ?
1: त्यो चाहिँ तपाईँले मार्केटमा जहाँ एग्रिकल्चर दोकानमा कहीँ पनि पाइहाल्नु हुन्छ, यो चाहिँ एकदम अर्ग्यानिक हो, त्यो त्यस्तो डराउनु पनि पर्दैन
0: है।
1: त्यसमा चाहिँ तपाईँको 2 ml 1 लिटर पानीमा गरेर त्यो घोल बनाएर अन्त त्यो घोलमा स्याम्पु यसो होइन त्यसलाई घोल बनाएर चाहिँ त्यसलाई हाल्नु भयो भने चाहिँ राम्रो हुन्छ। त्यसको त्यो गन्धले चाहिँ
2: त्यो चाहिँ हामीले प्रति लिटर पानीमा कति
1: भन्नुभयो
2: छिड्काउ गर्यो भने चाहिँ राम्रो।
1: अझै यसको अर्को पनि अब यदि अब हामी चलाउँदिनौँ भने सयपत्री रोप्दा पनि भयो,
0: सयपत्रीले पनि
1: हुन्छ। हजुर हजुर एकदम,
2: सयपत्री रोप्यो भने
1: हजुर सयपत्री रोप्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो जुन चाहिँ जरामा जुन चाहिँ त्यसले गन्ध फ्याँक्छ त्यसले गर्दा चाहिँ अरू जीवाणुहरू पनि त्यसले मारि त हाल्दैन त्यसलाई भगाउने काम गर्छ।
2: भनेपछि हामीले खुम्लेलाई नियन्त्रण गर्नु सयपत्री
0: हजुर हजुर
2: अनि खुम्ले किरालाई चाहिँ हामीले नियन्त्रण गर्न सक्यौँ भने यो जरा कुने रोगबाट पनि हामीले
0: केही हदसम्म
2: बचाउन सक्ने रहेछौँ हजुरलाई है।
0: निम केक त हामीले बजारमा जुन चाहिँ कृषि दोकानतिर हामी पाइहाल्छौँ, यो जुन चाहिँ यहाँले भन्नुभयो सयपत्री फुल त हामीले घरमै रोप्न सक्छौँ नि त होइन, अब त्यो पनि एकदमै अर्ग्यानिकै रहेछ है, त्यसले गर्दाखेरि जुन चाहिँ यहाँले एकदम राम्रो लाग्यो चुल्ठे भाइ मलाई त।
2: हजुर हजुर,
0: त्यो बाहेक पनि मलाई मनमा लागेको एउटा कुरा के छ भन्दाखेरि दुसनज्यू, यो जुन चाहिँ हामीले यो अदुवाको पाना कुने रोगको लागि चाहिँ फसल चक्र अप्नाउनु चाहिँ कतिको लाभदायक हुन्छ?
1: हजुर एकदम राम्रो कुरा गर्नुभयो तपाईँले है, फसल चक्र पनि एकदम इम्पोर्टेन्ट हो, किन भन्दाखेरि चाहिँ मैले तपाईँलाई अघि नै भनिहालेँ है, यो चाहिँ माटोमा नै स्थित भएको यो सोइल बोर्न डिजिज हो, अन्त त्यसले गर्दा चाहिँ यो चाहिँ उनीहरू चाहिँ बसिरहेको हुन्छ, यो अदुवा कृषकले लगाउँछ त्यो चाहिँ त्यति बेला एट्याक गरौँ भन्ने जस्तै चाहिँ
0: रेडी
1: त्यो उनीहरूको साइकल

0: त्यस्तै हुन्छ क्या. अन्त जब जुन जुलाई हुन्छ उनीहरू अब मोइस्चर पनि बेसी हुन्छ, पानी पनि हुन्छ, त्यसले गर्दा उनीहरू चाहिँ एक्टिभ भइहाल्छ. अन्त यदि उनीहरूले फसल चक्र हामीले 3-4 वर्षको ग्यापमा हामी त्यो अवधिमा गऱ्यौँ भने चाहिँ त्यसको चाहिँ अब मतलब प्रकाउ नै धेरै कम्ती भएर जान्छ. र हामीले अरू जातको चिजहरू पनि त्यसलाई जस्तो मैले तपाईँलाई भनिहालेँ अघि है, अब हामीले कोदो लगाउन सक्छौँ त्यो फिल्डमा. कोदोले गर्दाखेरि चाहिँ अब टोटली यो डिफ्रेन्ट भयो नि त. यो अदुवा कोदोहरू भने त एकदम अर्कै जातको हो, फ्यामिली नै अर्को. त्यस्तो हामीले चक्रलाई क्या युज गर्यो भने चाहिँ यसको पनि धेरै नियन्त्रण हुन सक्छ.
1: फसल चक्र चाहिँ हामीले अप्नाइरहनु पर्यो. जस्तो यो वर्ष कोदो रोप्यो भने अर्को वर्ष दाल जस्तो रोप्यो, अर्को वर्ष सिमी रोप्यो, त्यस्तो प्रकारले चाहिँ हामीले त्यसरी गरिरह्यौँ भने चाहिँ जुन चाहिँ यो रोग भन्नुभयो तपाईँले अदुवाको पाना कुने रोग, त्यो चाहिँ घरिघरि फर्केर आउँदैन र केही हदसम्म चाहिँ हामीले फसललाई चाहिँ जोगाउन सक्ने रहेछौँ. हजुर हजुर. अरू तपाईँलाई के मनमा लागेको कुरा यसो यहाँ दुषणज्यू आउनु भएको बेलामा सोधिहाल्नुहोस् है.
2: हजुर हजुर, हुन्छ, सोध्दैछु. विशेष गरी यो अदुवामा पाना कुने रोग लाग्छ नि, त्यसमा चाहिँ बिउ गुना पनि हुन्छ रोग लाग्नु नलाग्नु भनेर
1: भनिन्छ सुनिन्छ,
2: त्यो ठिक हो कि होइन?
0: हजुर हजुर, एकदम पक्कै हो. र जब हामीले जब सुरु गर्छौँ खेती गर्नुभन्दा अगाडि हामीले चाहिँ एकदम याद गर्नुपर्ने बिउलाई चाहिँ एकदम राम्रोसँगले त्यसलाई अब कहाँबाट ल्याउँछौँ हामी होइन, त्यसको त्यहाँबाट हिस्ट्री हेर्नुपर्छ, यसको इतिहास. अब पहिला के रोग थियो है, थियो कि थिएन, अब माउहरू निकाल्दाखेरि कति चाहिँ त्यसलाई ड्यामेज भएको छ, त्यो चिजहरू पनि हामीले याद गर्नुपर्छ. ल्याउँदाखेरि चाहिँ एकदम डिजिज फ्री है, पहिला रोग नलागेको एकदम हेल्दी बिउ चाहिँ ल्याउनुपर्छ हामीले. तर यदि लागिहाल्यो भने पनि त्यसको पनि अब उपायहरू छ.
1: उपाय छ, तर अब नलागेको चाहिँ राम्रो
2: रहेछ, गर्नु जरुरी हुन्छ
0: एकदमै. हाम्रो मान्छेले चाहिँ अहिले पहाडमा चाहिँ छोडेको छ भनौँ, बिउ शोधनै गर्दैन क्या.
1: बिउ शोधन चाहिँ कसरी गर्नु?
0: बिउ शोधन चाहिँ अब यो जुन चाहिँ हाम्रो M45 भन्ने यो फन्जिसाइडको,
1: हजुर,
0: यो चाहिँ अब एकदमै राम्रो ब्रोड स्पेक्ट्रम भनौँ,
1: म त लेख्दैछु है M45,
0: हजुर, मेटालिक सिल भन्ने पनि छ है. यो चाहिँ एकदम ब्रोड स्पेक्ट्रम हो, मतलब धेरैवटा अब ढुँडीको जातकोलाई चाहिँ मार्छ यसले चाहिँ. अन्त यो प्लस अर्को तपाईँको एउटा कन्ट्याक्ट फङ्गिसाइड हो, जहाँनिर लागेको छ त्यसले यसको काम गर्छ, प्रकोप हुन्छ. अन्त यो यसलाई पनि हामीले 1/2 घन्टा 2 ग्राम 1 लिटर पानीमा हामीले यसलाई भिजाएर होइन 1 घन्टा 1 घन्टा राखेर त्यसलाई हामीले पनि युज गर्न सक्छौँ रोप्नुभन्दा अगाडि.
1: ज्यू, भनेपछि चाहिँ हामीले बिउ शोधन गर्नु पनि
0: एकदमै जरुरी चिज.
1: हाम्रो कृषक दाजुभाइहरू जसले अदुवाको खेती गर्नुभयो उहाँलाई, जस्तो अब यो पाना कुने रोगको बारेमा हामीले कुरा गर्दैछौँ, र हामीले विशेष पाना कुने रोग नलाग्नुको लागि चाहिँ हामीले यो अदुवाको बिउ पनि एकदमै राम्रो खालके चाहिँ हामीले रोप्नु पर्ने रहेछ, बिउ शोधन गरेर रोप्नुपर्छ भन्ने कुरो चाहिँ आज हामीले यहाँबाट चाहिँ जान्न पायौँ है. र कुरा त हामीले निकै गर्दैछौँ, अझ मनमा उकुस मुकुस भइरहेछ चुल्टे भाइ सोध्नुको लागि. तपाईँलाई पनि त्यस्तै भइरहेको होला, ओठ चुच्चो चुच्चो पार्नु हुँदैछ तपाईँले पनि केही सोध्नुको लागि. होइन, अब अहिले नसोधौँ उहाँलाई, बरु गीत सुनौँ, त्यो बाहेक फेरि पछि चाहिँ कुराकानी गरौँ न. लु, सुनौँ गीत.

0: बडा रमाइलो भयो आनन्द पनि आयो यहाँ हाम्रो अतिथि दुष्यन्त ज्यूलाई पनि मन पर्यो होला गीत
1: लाग्यो हजुर मेरो फेभरेटै भनौँ न
0: रमाइलो लाग्यो है हामी चाहिँ अहिले कुराकानी गर्दैछौँ अदुवाको जुन चाहिँ रोग लाग्छ यो पाना कुने रोग यो माथि कुरा गर्दैछौँ अनि यहाँ दुष्यन्त ज्यूले यो पाना कुने रोग चाहिँ किन लाग्छ के कारणले लाग्छ बाँच्ने उपायहरू के छ त्यो विषयमा चाहिँ हामीलाई जानकारी गराउनु हुँदैछ अनि दुष्यन्त ज्यू यो अघि तपाईँले भनिहाल्नु भयो अब बिउ शोधन गर्ने कुरा त गरिहाल्नु भयो अनि विशेष गरी हामीले अदुवामा तपाईँले देखिरहनु भएको छ कृषकहरूले अदुवा लगाउँछौँ अदुवा रोप्छौँ है सबै कुराहरू गर्छौँ तर कुन कुरामा चाहिँ विशेष हामीले ध्यान नपुर्याएर चाहिँ यो रोगहरू किराहरू लाग्छ जस्तो लाग्छ
1: र यो अहिले जुन चाहिँ हाम्रो यो अदुवा मात्रै होइन है अब धेरै अरू फसलहरूमा पनि मान्छेले चाहिँ एकदमै अब हामीले अब के भने एउटा प्र्याक्टिस जुन चाहिँ थियो पहिलादेखि नै है मतलब अब खेतमा जाने है अब हामीले रोपिदिन्छौँ तर छोडिदिन्छौँ त्यसलाई चाहिँ हामीले रेगुलर मोनिटरिङ गरेर होइन त्यस्तो गरेर अन्त पानीको कति के छ कसो छ त्यो सबै हामीले चाहिँ एकदम हेरेर र बिउ ल्याउँदाखेरि एकदम शोधन गरेर होइन अन्त हामीले चाहिँ एकदम अर्ग्यानिकली एकदम पहिल्यैदेखि नै यसलाई चाहिँ अफा पाराले गरेर होइन यसको जुन चाहिँ अब प्रकोप लाग्नुभन्दा अगाडि नै हामीले प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि
2: रोग लाग्नुभन्दा अगाडि चाहिँ रोग लाग्नु नदिनु नै
1: हामीले
2: बुद्धिमानी हो भनिन्छ नि
1: यस्तै पाराले चाहिँ हामीले गर्नुभयो भने चाहिँ हामी चाहिँ धेरै सफल हुन सक्छौँ
0: अनि यो अब हामी जति पनि कृषकहरू छौँ नि यो कृषकहरूले चाहिँ हामीले अब सरकारीबाट तालिमहरू पनि पाउँदैनौँ के गर्नु कसरी गर्नु भन्ने पनि पाउँदैनौँ अन्त के सरकारी सरकारबाट यस्तो तालिमहरू दिने कृषकहरूलाई मद्दत गर्ने केही छ कि छैन
1: हजुर यसमा हेर्नुहोस् अब एउटा सेन्ट्रलबाट दिन्छ कतिवटा स्किम्सहरू छ है त्यो तपाईँको भन्नुहोस् पिएम किसान है त्यो किसान गर्नेलाई चाहिँ 9,000 गरेर प्रति सालमा एकदम पक्का कृषक हुनु पर्यो उहाँलाई अनि त्यसको लागि चाहिँ उहाँलाई अब उत्सव गर्नुको लागि चाहिँ 9,000 दिन्छ र पहिला यहाँनिर स्टेट गभर्मेन्टमा पनि दिनुहुन्थ्यो कृषक बन्धु भन्ने त्यसमा चाहिँ प्रति एकर 5,000-5,000 गरेर दिन्थ्यो
2: कृषकलाई
1: र अरू यो तालिमहरू पनि को लागि पनि धेरैवटा स्किम छ जस्तो आत्मा एग्रिकल्चरल टेक्नोलोजी म्यानेजमेन्ट एजेन्सी भनिन्छ है त्यसद्वारामा चाहिँ अब कृषकलाई चाहिने तालिम ट्रेनिङ भयो अन्त एउटा डिसी डेमोन्स्ट्रेसन भन्छ त्यो चाहिँ उहाँको फिल्डमा गएर एकदम लाइभ अब जस्तो यहाँ हामीले अदुवाको कुरा गर्दैछौँ आज हामीले पानाको कुनै रोगलाई कसरी नियन्त्रण गर्नु भनेर चाहिँ हामीले ट्रिटमेन्ट संशोधनको यसलाई हामीले डेमोन्स्ट्रेसन पनि गर्न सक्छौँ त्यस्तो हुन्छ र हामीले एउटा फार्म स्कुल हुन्छ स्कुलमा जस्तै प्रिन्सिपलहरू हुन्छ है त्यस्तै स्टुडेन्ट्स हुन्छ त्यस्तै एउटा हामीले एउटा त्यो एउटा सानो बजेट छुट्याइदिएको हुन्छ सरकारले त्यस्तो पाराले पनि हामीले गर्न सक्छौँ अन्त हामीले ट्रेनिङको लागि हामीले अब राम्रो राम्रो नयाँ नयाँ जग्गामा कस्तो पाराले उनीहरूले इनोभेटिभ एक्टिभिटीहरू गरिरहेको छ त्यो पनि हामीले उहाँलाई एक्सपोज गर्ने तालिमहरू छ
2: हजुर हजुर भनेपछि हामीले गएर चाहिँ एग्रिकल्चर विभागमा गएर चाहिँ हामीले खेतीपाती गर्ने दाजुभाइ दिदीबहिनीले चाहिँ जोगाजोग गर्दै गर्नु पर्यो है अब जुन चाहिँ अदुवाको त एउटा नगद बाली हो नगद बालीको लागि जसले गर्दैछन् ऊ पनि खट्नु त पर्यो नि त धेरै कुरो जान्नु पर्यो र यो जुन चाहिँ पाना कुन्य रोग के प्रकारले लाग्यो कस्तो प्रकारले लाग्यो यसको लागि के गर्नुपर्छ विभागमा गएर जोगाजोग गर्यो भने उहाँले सबै कुरो बताइने पनि
1: हुन्छ
2: है
0: अनि दुष्यन्तज्यू यो जब हामीले बिजन ल्याउँछौँ नि यसमा चाहिँ हामीले कसरी फरक गर्ने यो चाहिँ रोगग्रस्त बिजन रहेछ र यो चाहिँ स्वास्थ्य बिजन रहेछ भनेर अब चिन्नु पर्यो
1: बजारतिर
0: पनि अब बिजन त पाउँछ तर अब त्यो कहाँबाट ल्याएको के हामीले इतिहास त अब गर्नु सक्छ प्रारम्भिक हेर्दाखेरि या त्यस्तो कुनै प्रक्रिया छ
1: त्यस्तो भन्दा चाहिँ अब हामी

0: हेर्दाखेरि चाहिँ अब एकदम बाहिरैबाट पनि देखिन्छ है, एकदम अब हेल्दी हुन्छ होइन, त्यो पनि हुन्छ। अब हामीले त्यो भित्रको रोग, अब मैले अघि भनिहालेँ तपाईँलाई कतिवटा रोग माटोभित्रै हुन्छ होइन, त्यो राम्रै हेल्दी नै हुँदाखेरि पनि त्यो माटोबाट पनि अब त्यो सरिहाल्छ। र अर्को चाहिँ जुन चाहिँ रोग हुन्छ हाम्रो एउटा सिड बर्न भन्छ, त्यो चाहिँ भित्रै लुकेको हुन्छ, अब त्यो त हामीले आँखाले पनि देख्दैनौँ, र त्यसले गर्दा चाहिँ संशोधन एकदम यो सिड ट्रिटमेन्ट चाहिँ एकदमै राम्रो चाहिँ भनिन्छ हजुर, त्यसको लागि चाहिँ हजुर, किनभने जीवाणु त हामीले देख्दैनौँ
1: खुम्ले बाहेक पनि अदुवामा कोही बेला यो यस्तो कमिलाहरू पनि लाग्छ, कमिलाले पनि सताउँछ, त्यसको लागि चाहिँ के गर्नुपर्ने?
0: अब कमिलाहरूको लागि चाहिँ अब तपाईँले एकदमै अब माटो पनि एकदमै हल्का हुनु पर्यो, अन्त हामीले यसलाई सुरुदेखि नै अब हामीले त्यसलाई मल्चिङहरू होइन सोत्तरहरू एकदम राम्रोसँगले गर्यो भने चाहिँ कतिले त खरानी पनि लगाउँछ होइन हजुर, खरानीले गर्दा चाहिँ फस्फोरस पनि पाइन्छ भनेर उसले हुन्छ, तपाईँले निम भने
1: हजुर
0: यसले पनि यसलाई चाहिँ मार्दैन तर एउटा भगाउने काम गर्छ,
1: भगाउने काम फैलिने चाहिँ दिदैन
0: दिदैन हजुर।
2: अनि यो अदुवाको अब बारीमा गएर अब एकपल्ट अदुवा लगाइसकेपछि खासै ध्यान नदिने पनि हामी
1: देख्छौँ,
2: तर यसमा चाहिँ जल निकासको चाहिँ कतिको भूमिका रहन्छ यो
0: हजुर? यो यति बेला जुन चाहिँ अब यो हामीले अदुवा यति बेला जुन जुलाईमै त उयो गर्छौँ, यसमा यो पाना लाग्ने रोगै जुन जुलाईमा किन भन्दाखेरि यसको पानीले गर्दा नै, र हामीले चाहिँ यसलाई एकदम जुन चाहिँ ड्रेनेज हुन्छ पानी त्यसलाई चाहिँ एकदमै राम्रो प्रकारले व्यवस्था चाहिँ गर्नुपर्छ
2: भनेपछि हामीले विशेष गरी यो पाना कुने रोगको लागि जल निकासको पनि व्यवस्था गर्नु पर्यो, अनि पाना कुने रोग लाग्छ भने हामीले देख्ने साथ यसलाई अब नष्ट पनि गर्नु
1: पर्यो,
2: अनि हामीले विशेष गरी अब सावधानी त अब रोप्दाखेरि नै सावधानी अप्नाउनु पर्यो, अनि साथसाथै यो बाहेक अरू कुनै कृषकहरूलाई थाहा छैन जो अप्नाउनु पर्ने केही छ?
0: हजुर मैले त भनिहालेँ है, मेन यो जुन चाहिँ हामीले भने मैले अब एउटा माटोको संशोधन गरेर होइन, अब यदि त्यो वर्षमा पहिला पनि लागेको थियो भने हामीले त्यसलाई माटोलाई संशोधन गर्नुपर्छ, जसमा चाहिँ हामीले अघि बोर्डक्स मिक्सर भन्यौँ त्यो युज गर्नु पर्यो, अन्त हामीले पानीको एकदम निकास गर्नु पर्यो जल निकास, अन्त त्यहाँदेखि हामीले त्यहाँदेखि अर्को कुरा चाहिँ मेन इम्पोर्टेन्ट चाहिँ हाम्रो बायोलोजिकल कन्ट्रोल भनिन्छ है, यो ट्राइकोडर्मा अजिनियम भन्छ, त्यो चाहिँ एकदमै राम्रो हुन्छ, यिनीहरू यो गर्यो भने चाहिँ मलाई लाग्छ मोटामोटी तपाईँको 50% चाहिँ कन्ट्रोल हुन्छ।
2: यो बाहेक अब यो विशेष गरी हामी आज कुरा गरिरहेको छौँ अदुवामा पाना कुने रोगको विषय, पाना कुने बाहेक चाहिँ गम्भीर रोगहरू चाहिँ आजसम्म कुन चाहिँ देख्नु भएको?
0: अब यो पाना कुने रोगै हो भनौँ है, किनभने यसको पहाडमा 50-70% चाहिँ यसले नै
2: नोक्सान
0: हुन्छ, नोक्सान गर्छ, तर अरू पनि छ जस्तो अब यो लिफ स्पट भनिन्छ है, पत्तामा टिकटिके लाग्ने
2: हजुर
0: त्यस्तो पनि पाइन्छ, अन्त ब्याक्टेरियल विल्ट भन्छ, अन्त त्यो किरा फटेङ्ग्रा त अब त्यो सामान्य कुरा हो, त्यस्तो लाग्छ, अन्त खुम्ले किराको प्रकोप माटो मुनि भएको कारणले गर्दा चाहिँ खुम्लेको पनि बेसी प्रकोप हुन्छ
2: हजुर। अनि यो जुन चाहिँ रोगहरू भयो नि अब अदुवाको पानामा या त अदुवामा अदुवा खेतीमा लाग्ने रोगहरूको एकीकृत व्यवस्थापन गर्न मिल्छ कि मिल्दैन? कुनै पनि हामीले ट्रिटमेन्ट गर्यौँ भनेदेखिको एकीकृत अब जसमा चाहिँ पाना कुने रोग पनि नलागोस् अरू रोगहरू पनि नलागोस् एकीकृत समाधान छ कि छैन?
0: हजुर यो राम्रो कुरा गर्नुभयो तपाईँले एकदम है, हाम्रो चाहिँ यो टेक्निकल टर्म भन्छ एउटा आइपिएम भनिन्छ, इन्टिग्रेटेड तपाईँले जुन चाहिँ भन्नुभयो एकीकृत होइन, त्यसलाई चाहिँ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट जसमा चाहिँ अब हामीले कल्चरली मतलब मेकानिकली अब जस्तो अब हामीले खुम्ले कुरा देख्यो भने त्यसलाई हामीले चिम्टीले टिपेर फ्याँक्नु सक्छौँ होइन, तर हामीले फसल चक्र पनि यो इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्टमै
2: आउँछ,
0: अन्त त्यसले गर्दाखेरि अब धेरै त्यसकोहरू प्रक्रियाहरू छ नि त है, निम ओइलहरू पनि युज गर्न सक्छौँ, बायोलोजिकल कन्ट्रोल आयो, र अन्तिममा चाहिँ अब यो पनि भएन भने चाहिँ हामीले चाहिँ केमिकल
1: घरेलु
2: जैविकै र आज दुष्यन्तजीले कालिम्पोङबाट एउटा कृषि अधिकारी भएको नाताले धेरैवटा कुराहरू भन्नुभयो, हामीले पनि अब अनि कृषक दाजुभाइ दिदीबहिनीले जति पनि गर्नुहुँदैछ अब हामीले चाहिँ राम्रोसँगले अदुवा खेतीमा पनि ध्यान दियौँ भने चाहिँ एकदमै नाफा रहेछ, राम्रोसँगले गर्न सकिने रहेछ,
1: धेरै आम्दानी गर्न सक्छौँ,
2: अदुवा खेती गर्न छोडेका छन् धेरैले रोगहरूले गर्दा किराहरूले गर्दा, तर अब कृषि कार्यालयमा गएर सम्पर्क गऱ्यौँ भने चाहिँ वैज्ञानिक तरिकाले चाहिँ राम्रो गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ यहाँ कालिम्पोङबाट हाम्रो अतिथि आउनु भएको छ दुष्यन्तजी, उहाँबाट चाहिँ जानकारी पायौँ
1: हजुर। र चुल्ठे भाइ कुरा गर्दा गर्दै समय त निकै नै भइगयो, यहाँ पनि निकै हतार गरेको जस्तो लाग्यो, निकै टाढो पुग्नुपर्छ र यहाँलाई चाहिँ बिदा दिउँ।
2: हुन्छ हुन्छ हुन्छ
1: हवस् त
2: हुन्छ,
0: धन्यवाद तपाईँलाई पनि।
2: सभाको समय त सकियो
1: अब बसिरहने कुरा आएन चुल्ठे भाइ जानु त

0: पर्यो फेरि भोलि त हाम्रो भेटघाट अवश्य छँदै नै छ र आजलाई चाहिँ बिदा लिउँ जाउँ त जाउँ
1: र अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति आगामी 11 तारिक जुलाईसम्म सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको दार्जिलिङ कालेबुङ जलपाइगुडी कुचबिहार र अलिपुर द्वारका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित भारी वर्षा हुने अनि 30-40 किलोमिटर प्रति बेगको वेगमा हावाहुरी चल्ने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति, अहिलेलाई पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रवको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार र यसको निम्ति जोडिरहनुहोस् आकाशवाणीको खरसाङसँग।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिशन मिलियन ओक ट्रीज बाय 2047 को शुरूआत गर्नुभयो। कार्यक्रमको उद्देश्य 2047 सम्म हिमालयी ओक वनहरूलाई पुनर्जीवित गरेर जल सुरक्षा, जैविक विविधता र जलवायु लचिलोपनलाई सुदृढ पार्नु हो। मिशन अन्तर्गत वहाँले पहिलो ओक बिरूवा रोप्नुभयो, ओक वन पुनर्स्थापना पुस्तिका जारी गर्नुभयो र नागरिकहरूलाई गुनासो, मानव वन्यजन्तु द्वन्द, खतरनाक रूखहरूको सूचना दिन र वन विभागका सेवाहरूसम्म पहुँच सक्षम पार्न कनेक्ट टू फरेस्ट टोल फ्री हेल्पलाइन 1926 शुरू गर्नुभयो। पछि श्री तामाङले बुलबुलेमा जेआईसीए समर्थित सिक्किम जैविक विविधता संरक्षण र वन व्यवस्थापन परियोजना अन्तर्गत स्थापित सिक्किम वन प्रशिक्षण संस्थानको उद्घाटन गर्नुभयो। आज जेएन रोडको 9 माइलमा पर्यावरण पर्व कार्यक्रममा भाग लिएर गान्तोक फर्कने क्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ धरती आमाका लागि एक दिन मनाउन राज्यसँग सामेल हुनुभयो। धरती आमाप्रति सम्मानको प्रतीकात्मक संकेतको रूपमा सम्पूर्ण काफिलालाई रोकिएको थियो। बिहान 11 बजे गरिएको 7 मिनटको विरामले प्रकृतिमाझ शान्तिको अनुभूतिको क्षणको रूपमा काम गर्यो, जसले पर्यावरणको कदर गर्ने महत्वलाई जोड़ दिँदै यसको संरक्षणप्रति सामूहिक जिम्मेवारीको पुनः पुष्टि गर्यो। जिल्ला प्रशासनिक केन्द्र डीएसीले वन तथा पर्यावरण विभागसँगको समन्वयमा आज डीएसी गेजिङको परिसरमा सिक्किम पर्यावरण पर्व मनाउन ग्रीन प्लेज अर्थात हरित प्रतिज्ञा लियो। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण गर्ने र वातावरण मैत्री बानी सम्बन्धी महत्वबारे आफूले चिनेकाहरूलाई प्रेरित गर्न आफ्नो जीवनशैलीमा सबै सम्भावित परिवर्तनहरू गर्ने प्रतिबद्धता गरे। जिल्लाभरका कार्यालय प्रमुखहरूले पनि प्रतिज्ञा लिए। त्यस्तै मंगन जिल्लाले पनि पर्यावरण पर्व मनायो। डिभिजनल वन अधिकारी मंगन मन्जिल खरेलको उपस्थितिमा जिल्लापाल मंगन अनन्त जैनद्वारा डीएसी कम्प्लेक्समा हरित प्रतिज्ञा गरियो। प्रतिज्ञाले वातावरण संरक्षण, दिगो अभ्यासहरू र राज्यको समृद्ध प्राकृतिक सम्पदाको संरक्षणप्रति सबै सहभागीहरूको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। सिक्किम सरकारको वन

0: एवं पर्यावरण विभाग अन्तर्गत राज्यव्यापी रूपमा सञ्चालन गरिएको पर्यावरण पर्व 2026को अवसरमा आज राज्यभरि नै ग्रीन प्लेजको आयोजना गरियो। यस अवसरमा सूचना एवं जनसम्पर्क विभागले पनि पर्यावरण संरक्षणको सन्देश दिँदै आज कार्यालय परिसरमा गृह विभागद्वारा जारी निर्देशन अनुसार विभागका निर्देशक सुनिल कुमार मोथेको नेतृत्वमा शपथ ग्रहण गरियो, जसमा विभागका सम्पूर्ण अधिकारी एवं कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सिक्किमका ग्रामीण विकास मन्त्री अरूण कुमार उप्रेतीले आज गेजिङ जिल्लाको मानेबुङ देन्ताम विधानसभा क्षेत्रमा दुई पूर्वाधार परियोजनाहरूको उद्घाटन र हस्तान्तरण गर्नुभयो। लगभग 3 करोड़ रूपियाँको लागतमा प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत कलेज खोलामा निर्मित बेली पुलको साथै बेगामा निर्मित ग्राम प्रशासनिक केन्द्रको उहाँले औपचारिक उद्घाटन गर्नुभयो। पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरूका लागि यातायात अझ सुविधाजनक, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ। यो पनि विश्वास गरिन्छ कि परियोजनाले क्षेत्रको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। हिजो मंगन जिल्ला पुलिसको तत्वावधानमा जवाहर नवोदय वरिष्ठ माध्यमिक विद्यालय फोदोङ र फेन्सोङ उच्च माध्यमिक विद्यालयमा साइबर जागरूकता महिना अभियान सञ्चालन गरिएको थियो। फेन्सोङ उच्च माध्यमिक विद्यालयमा पहिलो सत्रको क्रममा एसडीपीओ मंगन रिंकु वोङमु भुटियाले साइबर सम्बन्धित अपराधहरू, विशेष गरी साइबर ठगीको बढ़दो प्रवृत्तिलाई प्रकाश पार्नुभयो। दोस्रो सत्र मंगन जिल्लाका पुलिस अधीक्षक एलबी छेत्रीद्वारा जवाहर नवोदय वरिष्ठ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो। श्री छेत्रीले यस्ता अपराधहरूबाट बच्नका लागि रोकथामका उपायहरू र शिक्षक तथा अधिकारीहरूलाई साइबर सम्बन्धित घटनाहरूको तुरन्त सूचनाको महत्वबारे बताउनुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा। र सुनोस् आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको छोटो जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। बेलुकी 7 बजी लोकलहरी अनि 7:15 सुरसंगम भूटानी कार्यक्रम, 7:45, 8 बजे युवावाणी कार्यक्रम जसमा श्रोताले सुन्नुहुनेछ प्रसन्नता छेत्रीद्वारा स्वरचित कविताहरू, अनि 8:30 चर्चा चौतारी। यस अतिरिक्त समय प्रसारण गरी सुनाउनेछौ दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले 9:15 स्पटलाइट, 9:30 राष्ट्र कार्यक्रम, अनि अन्तमा राति 10 बजे विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो प्रभातकालीन अधिवेशन थालिने हुनेछ बिहान 6:22। शुरूआत गर्नेछौ कार्यक्रम अर्चनाबाट बिहान 6:30। विषय वर्तमानमा जिउने कला नै जीवन हो। यसै गरी बिहान 7:05 शुभ प्रभात बिहानी सूचनाको साथमा आधुनिक गीतहरू कार्यक्रम संगीत प्रभात 7:25, 8:30 कथा सफलताको कार्यक्रम सन्दर्भ बिहान 8:45 विषय डिजिटल शिक्षा र शिक्षा प्रणालीमा असमान साथमा रहनेछ फिल्म संगीत। यसै गरी बिहान 9:02 फिल्मी गीत, 10:02 हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरोकार जसमा श्रोताले जानकारी पाउनुहुनेछ भारतीय स्वतन्त्रता आन्दोलनमा जंगवीर सापकोठा पहाड़ी गान्धी बारे। यसै गरी पूर्वाह्न 11:05 स्वरमाधुरी, अनि 11:30 बंगला संगीतमय कार्यक्रम चित्रमाला। दिउँसो 12:05 कार्यक्रम तपाईको अनुरोधमा मेलोडी टाइम, 12:30 अनि 1:05 तिब्बती कार्यक्रम। दिउँसो 2:30 सुन्नुहुनेछ केही लोक तथा आधुनिक गीत, 3 बजे फिल्म संगीत, 3:20 कार्यक्रम विश्वमा हामी जसमा श्रोताले जानकारी पाउनुहुनेछ पूर्व भारतीय क्रिकेट कप्तान सौरभ गांगुलीको जीवन यात्रा बारे, अनि 3:35 विविध वार्ताको कार्यक्रम विषय क्रिकेट अ गेम अफ अनसर्टेनी टिचेस अस नेभर सेलिब्रेट फोर इट्स अचिव। यसै गरी अपराह्न 4 बजे आकाशवाणी खरसाङद्वारा प्रसारित पोडकास्ट, अनि 4:30 कार्यक्रम शिक्षा ज्योति जसमा श्रोताले जानकारी पाउनुहुनेछ योगी शंकरद्वारा जीव विज्ञान अन्तर्गत वनस्पतिमा हुने रोगहरूबारे पाठ। साँझ 5:05

मा स्वस्थ जीवन विषय प्रत्यक्ष फोन इन कार्यक्रम 6:10 गाउँले सभा जसमा सुन्नुहुनेछ वायु प्रदूषण बारे वार्तालाप 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार बेलुकी 7 लोकलहरी अनि 7:15 सुरसङ्गम भुटानी कार्यक्रम 7:45 8 युवावाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू अनि 8:30 कार्यक्रम सप्तसुर जसमा यहाँले सुन्नुहुनेछ रोनु मजुमदारद्वारा संतुर अन्तर्गत बाँसुरी धुन रात मियार के मल्हार यसबाहेक आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 9:15 स्पटलाइट 9:30 राष्ट्र कार्यक्रम चर्चाका विषय हे अनि सभाको अन्तमा राति 10 विविध भारतीको कार्यक्रम श्रोता यी त थिए आजको रहल साथै भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको संक्षिप्त जानकारी सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार आगामी 24 घण्टाभित्र सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ मौसमको साधारण विज्ञप्ति अहिलेलाई पूरा भयो

0: 105 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। रवको क्रममा सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँभन्दा अधिकको कथित वित्तीय अनियमितता मामिलामा आज बिहान कोलकाता अनि वरिपरिका 5 स्थानमा छापा मारेको छ। दक्षिण 24 परगनाको बेरोइपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढिरहेको छ। पश्चिम बङ्गालमा राज्यसभाका 3 सिटहरूमा हुने उपचुनाव पूर्व राजनीतिक गतिविधि तीव्र भएको छ। दार्जिलिङ जिल्ला शासक श्री हरिशंकर पानीकरले आज दार्जिलिङमा निर्वाचन प्रतिनिधिहरूसित प्रधानमन्त्री आवास योजनाबारे एउटा महत्त्वपूर्ण बैठक गर्नुभयो र छैटौँ अनुसूची झट्टै लागू गर्ने मागमा गोरामुमो सुभाषवादको तर्फबाट खरसाङमा पोस्टरिङ गरिएको छ। अब समाचार विस्तारमा। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँभन्दा अधिकको कथित वित्तीय अनियमितता तथा शङ्कास्पद रकमको ब्याङ्क खाता मार्फत गरिएको कारोबारको मामिलामा आज बिहान कोलकाता अनि वरिपरिको क्षेत्रका 5 स्थानमा छापा मारेको छ। इडी अनुसार प्रारम्भिक अनुसन्धानमा 150 करोड रुपियाँभन्दा अधिकको रकम उड्डयन तथा ट्राभल कम्पनीहरू मार्फत शङ्कास्पद उद्देश्यका लागि पठाइएको तथ्य फेला परेको छ। अनुसन्धान एजेन्सीले केयरवेल एभिएसन र त्यसका निदेशकहरूको परिसरका साथै एक कथित इलेक्टोरल ट्रस्टलाई पनि अनुसन्धानको परिधिभित्र समेटेको छ। इडीका अधिकारीहरू अनुसार यो कार्यवाही धन शोधन निवारण अधिनियम अन्तर्गत भइरहेको छ। यी कम्पनीहरू मार्फत भएको रकमको प्रवाह र त्यसको प्रयोगबारे विस्तृत अनुसन्धान भइरहेको छ। दक्षिण 24 परगनाको बिरुईपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढिरहेको छ। आज पश्चिम बङ्गालका पुलिस महानिर्देशक एसएन गुप्ता त्यस तलाउमा पुग्नुभयो जहाँबाट पीडिताको शव फेला परिएको थियो। उहाँले घटनास्थलको निरीक्षण गर्नुभयो, जाँच अधिकारीहरूबाट पूरा जानकारी लिनुभयो अनि वर्तमानमा चलिरहेको जाँचको समीक्षा गर्नुभयो। निरीक्षणपछि मीडियासित कुराकानीमा डिजिपीले मामलाको जाँच अब अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। वैज्ञानिक साक्ष्य जुटाउने काम लगभग पूरा भइसकेको अनि पुलिसले सबै पक्षको गम्भीरतापूर्वक जाँच गरिरहेको उहाँले बताउनुभयो। यदि जाँचको अवधि कुनै अन्य व्यक्तिको संलिप्तता अघि आए उसको विरुद्ध पनि कानून अनुसार कडा कार्यवाही गरिनेछ। उहाँले भन्नुभयो कि राज्य सरकारका मन्त्रीले पनि घटनास्थलको निरीक्षण गरिरहेका छन् अनि उहाँको निर्देशहरू अनुरूप अघिल्लो कार्यवाही गरिनेछ। पुलिसको पूरा ध्यान निष्पक्ष अनि त्वरित जाँचमाथि छ ताकि दोषीहरूलाई चाँडोभन्दा चाँडो कानूनको कटघरामा उभ्याउन सकियोस्। पुलिसको भूमिकाबारे सोधिएको प्रश्नको उत्तरमा जीडीपीले भन्नुभयो कि मामलासित सम्बन्धित सबै प्रशासनिक पक्षहरूको पनि समीक्षा गरिँदैछ। यदि जाँचमा कुनै स्तरमा कुनै पुलिस अधिकारी वा अन्य व्यक्तिको लापरवाही अघि आए त्यस्ता व्यक्तिहरू विरुद्ध पनि नियमअनुसार कडा कार्यवाही गरिनेछ। उहाँले अझ भन्नुभयो कि जाँच पूरा भएपछि अघिल्लो कानूनी प्रक्रिया सुरु गरिनेछ ताकि पीडित परिवारले चाँडो न्याय पाउन सकुन्। पश्चिम बङ्गालमा राज्यसभाका 3 सिटहरूमा हुने उपचुनाव पूर्व राजनीतिक गतिविधि तीव्र भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको सोमबार राति कोलकाताको अलिपुरस्थित सरकारी अतिथि भवनमा भएको उच्चस्तरीय बैठकमा पूर्व तृणमूल काङ्ग्रेस सांसद औ पूर्व राज्यसभा सांसद सदस्य सुखेन्दु शेखर रायको उपस्थितिले नयाँ राजनीतिक अड्कलहरू जन्माएको छ। डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जयन्तीको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा भाग लिएपछि अमित शाहले अलिपुर स्थित सरकारी अतिथि भवनमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, प्रदेश भाजपा अध्यक्ष समीक भट्टाचार्य तथा पार्टीका वरिष्ठ नेताहरूसित संगठनात्मक बैठक गर्नुभयो। यसै बैठकमा सुखेन्दु शेखर रायलाई पनि बोलाइएको थियो। भाजपाको यस महत्वपूर्ण बैठकमा उहाँको उपस्थिति चर्चाको विषय बन्न पुगेको छ। सुखेन्दु शेखर रायले हालैमा राज्यसभाको सदस्यता तथा तृणमूल काङ्ग्रेसबाट राजीनामा दिएका थिए तर अहिलेसम्म उनले औपचारिक रूपमा भाजपाको सदस्यता भने लिएका छैनन्। यस अवस्थामा अमित शाहको उपस्थितिमा सम्पन्न यस उच्च स्तरीय बैठकमा उहाँ सामेल हुनुलाई आगामी राजनैतिक रणनीतिको संकेत मानिन्दछ। हिज नै निर्वाचन आयोगले पश्चिम बंगालका तीनवटा राज्यसभा सीटहरूमा हुन गइरहेको उपचुनावको अधिसूचना पनि जारी गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जिलिङ जिल्ला शासक श्री हरिशंकर पानीकरले आज दार्जिलिङमा निर्वाचन जनप्रतिनिधिहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुभयो। बैठकमा दार्जिलिङ पहाड़मा पक्का घर नहुनेहरूका लागि प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरू कसरी प्रदान गरिने अथवा निर्माण खर्च कसरी प्रदान गरिने विषयहरूमाथि छलफल गरियो। पश्चिम बंगालमा भाजपा सरकार आएपछि प्रधानमन्त्री आवास योजना अन्तर्गत घर नहुनेहरू विशेष गरी चिया बगान क्षेत्रहरूमा यस योजनाको लाभ मानिसहरू समक्ष कसरी पुर्याउनु पर्ने त्यसबारे छलफल गरियो। छलफलपछि पत्रकारहरूलाई सम्बोधित गर्दै खरसाङका विधायक सोनाम लामाले भन्नुभयो,
2: आज चाहिँ हामीले जुन चाहिँ टी गार्डन सबै आजको यो डिस्ट्रिक्ट लेभलमा चाहिँ एउटा डिएम साहबले बोलाउनु भएको सबैलाई है हाम्रो एमपीएमएले सबैलाई लिएर एउटा जुन चाहिँ स्किम छ यो हाउसिङ फर अल भन्ने पहिला चल्थ्यो है अहिले एउटा जुन चाहिँ स्किम छ सबैलाई घर पाउनुपर्छ जसलाई निडी त्यो स्किम इम्प्लिमेन्ट गर्नुको लागि कसरी इम्प्लिमेन्ट गर्ने भनेर अब सरकारले चाहिँ के छ भने जसलाई जरुरत छ एकदमै घरको जरुरत छ उसले घर पाउनुपर्छ सबैको हक हो अधिकार हो भनेर एउटा स्किम छोडेको छ है र त्यो स्किममा अब तर हाम्रो यहाँ मानिसहरू म्याक्सिमम 70% 60% मान्छे टी गार्डन एरियामा बस्छ अनि टी गार्डन एरियामा मान्छेको जमिन त छ तर पेपर छैन र त्यहाँनिर त कतिवटा एनओसीको प्रब्लम हुन्छ के हुन्छ कसरी इम्प्लिमेन्ट गर्ने होइन त्यसले गर्दाखेरि चाहिँ अब पहिला फेरि यो टी गार्डनमा यो स्किमहरू थिएन है तर पनि सरकारले कतिवटा के स्किमहरू गरेको छ अनि त्यो कसरी सर्वे गर्ने अनि कसलाई जरुरत छ अब होइन यहाँनिर त अब घर भनेपछि सबैले नै हुनेले पनि बनाइदेऊ भन्छ त्यही माथि पनि तल थपेर पनि बनाइदेऊ भन्छ जो मान्छेलाई जरुरत छ उसले कहिले पनि घर पाएको छैन पाउनु सक्दैन किनभने उनीहरूले खोजिदिने मान्छे हुँदैन त्यसले गर्दा आज एउटा कमिटी बनिने।
1: हिज अबेर राति गरिएको एक ठूलो कार्यवाहीमा राज्य पुलिसको विशेष कार्यदलले नक्सलबाडीको रथखोला मोड क्षेत्रमा दुई लागु औषध तस्करलाई पक्राउ गरेको छ।
3: पक्रा परेका तस्करहरूलाई मालदा जिल्लाको वैष्णव नगरका निवासी मिनाजुल शेख र नसिम शेखको रूपमा चिन्हित गरिएको छ। उनीहरूले बोकेका झोलाबाट लगभग 3.5 किलो ब्राउन सुगर जफ्त गरिएको छ। प्रारम्भिक जानकारी अनुसार दुई अभियुक्त मालदा जिल्लाबाट बस मार्फत नक्सलबारीमा आइपुगेका थिए। सूचनाको आधारमा कार्यवाही गर्दै एसटिएफले उनीहरूलाई घेरा हालेर पक्राउ गरे। एसटिएफ अनुसार दुवैजना लामो समयदेखि पुलिसबाट बाँचेर लागू औषध तस्करीमा संलग्न रहेको आरोप छ। लागू औषध जफ्त भएपछि अभियुक्तहरूलाई नक्सलबारी थाना पुलिसलाई जिम्मा लगाइएको छ। उनीहरूलाई आज सिलगढी मेजिस्ट्रेट अदालतमा पेश गरियो। पुलिसले अब यो लागू औषधको खेप तस्करहरूले कसलाई हस्तान्तरण गर्ने थियो र यस नेटवर्कमा अरू को संलग्न छन् भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। दिव्यतम अधिकारी आकाशवाणी समाचार खरसाङ।

दसमा पुगेको पहिरो सफा गरेर गाडीहरू भने कुद्ने बनाइएको छ। छैटौँ अनुसूची झट्टै लागू गर्ने मागमा सुभाषवादको तर्फबाट खरसाङमा पोस्टरिङ गरिएको छ। गोरामोमो सुभाषवादको आयोजनामा छैटौँ अनुसूचीको माग गर्दै कालेबुङबाट पोस्टरिङ सुरु गरेर दार्जिलिङ सुकेपोखरी हुँदै घुम जोरबङ्लो सोनादा भएर आज खरसाङमा पोस्टरिङ गरिएको छ। गोरामोमो सुभाषवादको तर्फबाट खरसाङमा गरिएको पोस्टरहरूमा विलुप्त हुन लागेको हाम्रो माटो, भाषा, संस्कृति, चाडपर्व, विश्व प्रसिद्ध चिया, सिन्कोना, सांस्कृतिक धरोहर, वन जङ्गल अनि पर्यटन स्थल बचाउन छैटौँ अनुसूची झट्टै लागू गर अनि छैटौँ अनुसूचीका विरोधी जाति र माटो विरोधी रहेको साथै छैटौँ अनुसूची ल्याऊ माटो बचाऊ जस्ता नाराहरू लगाइएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँभन्दा अधिकको कथित वित्तीय अनियमिततामा मामिलामा आज बिहान कोलकाता अनि वरिपरिका 5 स्थानमा छापा मारेको छ। दक्षिण 24 परगनाको बरैपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढिरहेको छ र पश्चिम बङ्गालमा राज्यसभाका 3 सिटहरूमा हुने उपचुनाव पूर्व राजनीतिक गतिविधि तीव्र भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

समय अहिले बेलुकीको 7 बजिरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि र अब आउनुहोस् अघिल्लो क्रममा सुनौ कार्यक्रम लोकलहरी अन्तर्गत शर्मिला पाखरिनको शर्मा लोकगीतहरू

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

रब श्रोताहरू समक्ष जरुरी सूचना। भोलि 8 जुलाई 2026 बुधबारको साँझ 5:05 देखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यी रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ र हाम्रो फोन नम्बर यस प्रकार रहेको छ 0354299931। याद राख्नुहोला, भोलि 8 जुलाई 2026 बुधबार साँझ 5:05 देखि यो कार्यक्रम आकाशवाणी खरसाङ FM 103.5 MHz प्रसारण गरिनेछ।

शर्मिला पाखरिनको स्वरमा रहेको यस लोकगीतसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ। आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको क्रममा प्रस्तुत छ कार्यक्रम सुरसङ्गम, जसमा यहाँलाई सुनाइरहेछौ सनिला राईको शर्मा आधुनिक गीतहरू।

शनिला राईको स्वरमा रहेको यस आधुनिक गीतसँगै अब भने हामी पनि कार्यक्रम सुरसङ्गमबाट बिदा चाहन्छौ। यो प्रसारण हो आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको रबको क्रममा समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणीको समाचार। प्रथममा गान्तोक केन्द्रको नेपालीमा अनि त्यसको लगत्तै पछि कलकत्ता केन्द्रको बंगलामा समाचार। यसको निम्ति प्रतीक्षा साँच्नुहोस् र जुडिरहनुहोस् आकाशवाणीको खरसाङ केन्द्रसित।

0: प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीको भारत इन्डोनेसिया रणनीतिक साझेदारी अझ मजबूत बनाउन आह्वान। शिक्षा मन्त्रीले भन्नुभयो, भारतीय शिक्षाको विश्व विस्तारमा नयाँ अध्याय। अमित शाहद्वारा 70 लाख बिरुवा रोप्ने अभियानको शुभारम्भ। शिवराज सिंह चौहानद्वारा प्रगति परियोजनाको शुभारम्भ। अनि केरलको कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा गएको पहिरोमा 3 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत इन्डोनेसिया रणनीतिक साझेदारीलाई अझ मजबूत बनाउन आह्वान गर्नुभएको छ। जकार्तामा इन्डोनेसियाको संसदलाई सम्बोधन गर्दै उहाँले यसबाट दुवै देशको समृद्धि बढ्नुका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरतामा पनि योगदान पुग्ने बताउनुभयो। प्रधानमन्त्री श्री मोदीले भारत र इन्डोनेसिया बीचको सम्बन्ध युगौं पुरानो रहेको, दुवै देशमा लोकतान्त्रिक मूल्य, आपसी विश्वास र साझा भविष्यको दृष्टिकोण रहेको उल्लेख गर्नुभयो। उहाँले रक्षा, समुद्री सुरक्षा, व्यापार, डिजिटल प्रविधि, शिक्षा, कृत्रिम बुद्धिमत्ता, एआई, महत्वपूर्ण खनिज, साइबर सुरक्षा र समुद्री सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। श्री मोदीले यूपीआई, शिक्षा, स्टार्टअप र नवप्रवर्तन जस्ता डिजिटल सार्वजनिक पूर्वाधारमा सहकार्य बढाउन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, रामायणदेखि बोरोबुदुरसम्म फैलिएको साझा सांस्कृतिक सम्पदाले दुवै देश बीचको गहिरो सभ्यतागत सम्बन्ध झल्काउँछ। प्रधानमन्त्री श्री मोदीले वर्तमान सम्बन्धलाई भारत इन्डोनेसिया सम्बन्धको नयाँ अध्यायको शुरूआत भएको उल्लेख गर्दै भन्नुभयो,
1: भारत विस्तारवाद नहीं विकासवाद की नीति पर चलता है और इसलिए हम भारत में कहते हैं सबका साथ सबका विकास। आज मैं यही मंत्र यही भावना लेकर इंडोनेशिया के आप सभी सांसद सदस्यों के बीच आया हूं। भारत और इंडोनेशिया के बीच समुद्र ताजा भविष्य का केंद्र है।
0: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारतीय प्रबन्धन संस्थान आईआईएम बेंगलुरूलाई इन्डोनेसियामा एउटा विदेशी परिसर स्थापित गर्ने अनुमति मिल्नुले भारतको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय जोड़िएको छ। यस प्रस्तावलाई प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसिया यात्रा अवधि स्वीकृति दिनुभयो। उहाँले अघि भन्नुभयो, यतिको प्रतिष्ठित संस्थान विदेशी परिसरमा स्थापना हुनु भारतको ज्ञान परम्परा र शिक्षा प्रणालीको वैश्वीकरणको दिशामा एउटा महत्वपूर्ण पहल हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ माँ के नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्नुभयो। उहाँले सेन्ट्रल रिज स्थित राष्ट्रपति अंगरक्षक दल परिसर र नानकपुरा रिज क्षेत्रमा बिरुवा रोपेर अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा विभिन्न विकास परियोजनाको उद्घाटन पनि गरियो। कार्यक्रममा दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धु, मुख्यमन्त्री रेखा गुप्ता

केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा तथा यातायात मन्त्री डाक्टर पंकज कुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो। कृषि मन्त्री शिवराज सिंह चौहानले आज प्रगति परियोजनाको शुभारम्भ गर्नुभयो। यस परियोजनाको उद्देश्य 20,000 भन्दा अधिक कृषि उद्यमी र 20,00,000 किसानलाई सशक्त बनाउनु हो। नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री श्री चौहानले विकसित भारतको लक्ष्य हासिल गर्न कृषि विकास, समृद्ध गाउँ र समृद्ध किसान आवश्यक रहेको बताउनुभयो। उहाँले सरकार यस लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो। मन्त्री श्री चौहानका अनुसार प्रगति कार्यक्रम अन्तर्गत 26,000 साना कृषि उद्यमीलाई तालिम प्रदान गरिनेछ। उहाँले यस्ता उद्यमीहरूले एक गाउँमा 100 देखि 200 किसानसँग सहकार्य गर्दै कृषि क्षेत्रमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। केरलको वायनाड जिल्लाको मेप्पडी स्थित कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा लगातारको वर्षापछि गएको पहिरोमा 3 जनाको मृत्यु भएको छ। घटनामा माटो मुनि फसेका 9 जना मजदूरको उद्धार गरी मेप्पडी सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। अन्य 6 जना अझै बेपत्ता छन् र उनीहरू पहिरोमा पुरिएको आशंका छ। उद्धारका लागि अग्नि नियन्त्रण तथा आपदा उद्धार टोली परिचालन गरिएको छ। केरल राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार सुरुङ निर्माणका क्रममा थुपारिएको माटो र ढुङ्गा लगातारको भारी वर्षाका कारण खस्दा सड़क समेत अवरूद्ध भएको छ। वायनाडमा हिजोदेखि लगातार भारी वर्षा भइरहेको छ। वायनाड र कोझिकोड जिल्लाका लागि रेड अलर्ट जारी गरिएको छ भने वायनाडका सबै शैक्षिक संस्थान भोलि बन्द रहने जनाइएको छ। यता जम्मू कश्मीरमा भारी वर्षाका कारण आज बिहान डोडा जिल्लाको थथरी क्षेत्रमा बादल फाट्दा धेरै घर अनि दोकानहरूलाई क्षति पुगेको छ। हाम्रा जम्मू संवाददाता अनुसार बादल फाट्नाले कसैको ज्यान गएको अनि घाइते भएको भने खबर छैन। उपराज्यपाल मनोज सिन्हाले स्थितिको जायजा लिन डोडाका उपायुक्तसित कुरा गरिनका साथै जिल्ला प्रशासनलाई प्रभावित परिवारलाई तत्काल राहत र सहायता दिन निर्देश दिएको बताउनुभयो। उहाँले अधिकारीहरूलाई राष्ट्रिय राजमार्ग 244 सफा गर्नका साथै पुननिर्माण कार्यमा गति ल्याउन र प्रभावित क्षेत्रमा सामान्य स्थिति बहाल गर्न त्वरित उपाय सुनिश्चित गर्ने पनि निर्देश दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले दिल्ली विश्वविद्यालयका 23,00,000 भन्दा बढी विद्यार्थीले लागू औषध मुक्त रहने प्रतिबद्धता जनाएकोमा प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यति ठूलो संख्यामा विद्यार्थीले एकैसाथ गरेको प्रतिबद्धताले स्वस्थ, सबल र समृद्ध भारत निर्माण प्रति उनीहरूले दृढ संकल्प झल्काएको बताउनुभयो। उपराष्ट्रपतिले देशभरिका विश्वविद्यालयलाई पनि यस अभियानमा सहभागी भई विद्यार्थीलाई लागू औषधबाट टाढा रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ। श्री राधाकृष्णनले शिक्षण संस्थानहरूलाई नशामुक्त भारत अभियानमा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गर्नुभएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले भोगापुरम अन्तर्राष्ट्रिय विमानस्थलले एरोड्रोम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै उद्घाटनका लागि तयारी पूरा गरिएको बताउनुभयो। विमानस्थलको निरीक्षणपछि उहाँले आन्ध्र प्रदेश सरकारले उद्घाटनको मिति तय गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनुरोध गरेको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्र सरकार, राज्य सरकार र जीएमआर समूहको सहकार्यमा यो परियोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको हो। मन्त्री श्री नायडूले विमानस्थललाई वार्षिक 4 करोड़ यात्रु सेवा दिन सक्ने क्षमतासहित विकास गरिएको र यहाँ अन्तर्राष्ट्रिय स्तरका सुविधा उपलब्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले यही जुलाई 9 हरियाणाका विभिन्न जिल्लाका इटाभट्टामा भएको भनिएको बधुवा मजदूरीसँग सम्बन्धित 86 मुद्दाको अनलाइन सुनवाई गर्ने भएको छ। आयोगका अध्यक्ष न्यायाधीश भी रामा सुब्रमण्यमको अध्यक्षतामा हुने सुनवाईमा सम्बन्धित अधिकारीहरूले बधुवा मजदूरको पहिचान, उद्धार र ई श्रम पोर्टलमा दर्ताको अवस्थाबारे जानकारी दिनेछ। सुनवाईमा बुधबार बधुवा मजदूरी उन्मूलन ऐन 1976 कार्यान्वयन, सर्वोच्च न्यायालयका आदेशको पालना तथा आयोगका उजुरीमाथि भएको कार्यवाहीको पनि समीक्षा गरिनेछ। आयोगले सुनवाईमा हरियाणा सरकारका मुख्य सचिव वा उहाँका प्रतिनिधि, श्रम आयुक्त तथा सम्बन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। वस्त्र मन्त्रालयका अनुसार राष्ट्रिय जुट बोर्डले जुट र भिस्कोसको मिश्रणबाट

0: भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत इन्डोनेसिया रणनैतिक साझेदारीलाई अझ बलियो बनाउने आह्वान गर्नुभएको छ। शिक्षा मन्त्रालयले आज देशमा स्कूली शिक्षामाथि एकीकृत जिल्ला सूचना प्रणाली एजुकेशन प्लस 2025-26 को रिपोर्ट जारी गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले 9 जुलाईको दिन हरियाणाको विभिन्न जिल्लाहरूमा इँटा भट्टीहरूमा कथित बन्दुवा मजदुरीसित सम्बन्धित 86 मामलाहरूको अनलाइन सुनवाई गर्नेछ। जम्मू कश्मीरमा श्री अमरनाथ जी यात्राले एक महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। वार्षिक तीर्थयात्राको 5औं दिन आज पवित्र गुफामा दर्शन गर्ने तीर्थयात्रीहरूको संख्याले 1 लाखको आँकडा पार गरेको छ। अनि वायनाडको मेपिडीमा कल्लाडी नजिक सुरङ्ग निर्माण स्थलमा भारी वर्षापछि गएको पहिरोमा 3 व्यक्तिहरूको मृत्यु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत इन्डोनेसिया रणनैतिक साझेदारीलाई अझ बलियो बनाउने आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, यसले दुवै देशहरूको समृद्धि बढ्नेछ अनि क्षेत्रीय तथा वैश्विक शान्ति अनि स्थिरता पनि बनिरहनेछ। जकार्तामा इन्डोनेसियाई सांसदलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि भारत अनि इन्डोनेसिया बीच सम्बन्ध 1000 वर्ष पुरानो हो अनि दुवै देशहरूमा समान लोकतान्त्रिक मूल्य, आपस्तको विश्वास अनि भविष्यको लागि एक साझा दृष्टिकोण हो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विकास, शान्ति, स्थिरता अनि समृद्धिमा विश्वास राख्दछ। श्री मोदीले आतंकवाद अनि क्षेत्रीय सुरक्षालाई कमजोर बनाउने एकतर्फी कार्यवाहीहरूको विरुद्ध सामूहिक कार्यवाहीको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भारत प्रशान्त क्षेत्र बाहेक वैश्विक दक्षिणको स्थिरतामाथि पनि जोड दिनुभयो। प्रधानमन्त्रीले रक्षा, समुद्री सुरक्षा, व्यापार, डिजिटल प्रौद्योगिकी, शिक्षा, एआई अनि महत्वपूर्ण खनिजहरूको क्षेत्रमा सहयोग बढाउने आह्वान गर्नुभयो। उहाँले दुवै देशका मानिसहरूको लाभका लागि युपिआई, एआई, शिक्षा, स्टार्टअप अनि नवाचार सहित डिजिटल सार्वजनिक अवसंरचनामा सहयोग बढाउने विषयमाथि पनि बल दिनुभयो। दुवै देशबीच 1000 वर्ष पुरानो सांस्कृतिक सम्बन्धहरूबारे प्रधानमन्त्रीले भन्नुभयो कि साझा विरासत रामायणदेखि लिएर बोरोबुद्धुरसम्म फैलिएको छ।
2: इन्डिया और इन्डोनेसिया सिर्फ समुद्र ही शेयर नहीं करते, हमारी हिस्ट्री भी शेयर्ड है। हमारा संबंध रामायण और महाभारत की विरासत, बोरोबुदूर और प्रभानंद जैसी अद्भुत स्मारकों के जरिए जुड़े हैं। हम इंडोनेशिया के राष्ट्रीय प्रतीक गरुड़ा से जुड़े हैं।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले दिल्ली विश्वविद्यालयका 23 लाखभन्दा अधिक छात्रहरूद्वारा नशामुक्त हुने संकल्प लिएकोमा सराहना गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले भन्नुभयो, यति धेरै संख्यामा छात्रहरूले एकैसाथ संकल्प लिनु उत्साहजनक हो, जसले एक स्वास्थ्य, बलियो अनि समृद्ध भारतको निर्माणप्रति उनीहरूको प्रतिबद्धतालाई दर्शाउँदछ। उपराष्ट्रपतिले देशभरिकै विश्वविद्यालयहरूसित यस पहलमा सामेल हुने अनि छात्रहरूलाई नशाबाट टाढो रहनको लागि प्रेरित गर्ने आग्रह गर्नुभयो। उहाँले शिक्षण संस्थानहरूसित नशामुक्त भारत अभियानमा भाग लिने पनि आह्वान गर्नुभयो। शिक्षा मन्त्रालयले आज देशमा स्कूली शिक्षामाथि एकीकृत जिल्ला सूचना प्रणाली एजुकेशन प्लस 2025-26 को रिपोर्ट जारी गरेको छ। रिपोर्टका अनुसार वर्ष 2025-26 शिक्षकहरूको संख्यामा वर्ष 2022-23 तुलनामा 8.3% बढोत्तरी भएको छ। मन्त्रालयले भनेको छ कि शिक्षकहरूको संख्यामा यो वृद्धि विद्यार्थी शिक्षक अनुपातमा सुधार, गुणवत्तापूर्ण शिक्षा सुनिश्चित गर्ने अनि शिक्षकहरूको उपलब्धतामा क्षेत्रीय असमानताहरू दूर गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। वर्ष 2025-26 महिला शिक्षकहरूको संख्यामा पनि वृद्धि भएको छ। अहिले कुल शिक्षण कार्यबलमा महिलाहरूको संख्या 54

0: 9% छ। शैक्षणिक वर्ष 2025-26 स्कुलहरूमा महिला प्रतिनिधित्वमा पनि सकारात्मक रुझान देखिएको छ। रिपोर्टमा स्कुलहरूको बुनियादी ढाँचा विशेष रूपले डिजिटल सुविधाहरूमा भएको महत्त्वपूर्ण प्रगतिलाई पनि दर्शाइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 9 जुलाईको दिन हरियाणाको विभिन्न जिल्लाहरूमा इँटा भट्टीहरूमा कथित बन्धुवा मजदुरीसित सम्बन्धित 86 मामलाहरूको अनलाइन सुनवाई गर्नेछ। आयोगका अध्यक्ष न्यायमूर्ति वी राम सुब्रमणियमले यस भर्चुअल सुनवाईको अध्यक्षता गर्नुहुनेछ। आयोगले भनेको छ कि सम्बन्धित अधिकारीहरूले अहिलेसम्म गरिएको कार्यवाहीको विस्तृत जानकारी प्रस्तुत गर्नेछन्। यसमा बन्धुवा मजदुरहरू चिन्हित गर्नु, उनीहरूलाई मुक्त गराउनु अनि असङ्गठित श्रमिकहरूका लागि बनाइएको ई श्रम पोर्टलमा उनीहरूको पञ्जीकरणको स्थिति सामेल हुनेछ। सुनवाईको अवधि जिल्ला अधिकारीहरूद्वारा आयोगको शिकायतहरूमाथि गरिएको कार्यवाही बन्धुवा मजदुरी प्रथा उन्मूलन अधिनियम 1976 प्रावधानहरूको पालन अनि सर्वोच्च न्यायालयको बन्धुवा मुक्ति मोर्चा तथा एसियाड श्रमिक मामलाहरूमा दिएको आदेशहरूको अनुपालनको पनि समीक्षा गरिनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जम्मू कश्मीरमा श्री अमरनाथजी यात्राले एक महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। वार्षिक तीर्थयात्राको 5औं दिन आज पवित्र गुफामा दर्शन गर्ने तीर्थयात्रीहरूको संख्याले 1,00,000 आँकडा पार गरेको छ। हाम्रा संवाददाताका अनुसार आज अपरान्न 3 बजेसम्म 20,537 तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरिसकेका थिए। यसका साथै पहिलो 5 दिनहरूमा पवित्र गुफा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीहरूको कुल संख्या 1,06,316 भएको छ। यसैबीच तीर्थयात्रीहरूको सुरक्षा अनि सुविधा सुनिश्चित गर्नको लागि सबै आवश्यक व्यवस्था गरिएको छ। अधिकारीहरूले यात्रामाथि कडा निगरानी गरिरहेका छन् अनि तीर्थयात्रा मार्गहरूमा श्रद्धालुहरूको सुचारू आवाजाही सुनिश्चित गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्रपतिले यस वर्ष डुरान्ड कप, प्रेसिडेन्ट कप र सिमला ट्रफी जित्न नयाँ टोलीहरूले प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो। उहाँले यस वर्षको प्रतियोगितामा श्रीलङ्काली टोलीको सहभागिताप्रति खुसी व्यक्त गर्नुभयो। राष्ट्रपतिले प्रतियोगितामा भाग लिने सबै टोली र खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई खेलकुदको भावनालाई कायम राख्न र आफ्नो उत्कृष्ट प्रदर्शन गरेर यस ऐतिहासिक प्रतियोगिताको प्रतिष्ठा बढाउने आग्रह गर्नुभयो।
1: फुटबल विश्वको सबसे लोकप्रिय खेलमा से एक है। यह खेल उत्कृष्टता, एकता और खेल भावना का एक अनुपम उदाहरण है। फुटबल लोगों को एक दूसरे से जोड़ता है। खेल भावना का महत्व केवल खेलों तक सीमित नहीं है। ये एक महत्वपूर्ण जीवन मूल्य है जो हमें समानता, सहयोग और विपरीत परिस्थितियों में भी दृढ़ बने रहने की सीख देता है।
0: प्रधान रक्षा कर्मचारी जेनरल एनएस राजा सुब्रमणि, सेना प्रमुख धीरज सेठ र नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन पनि यस अवसरमा उपस्थित थिए। वायनाडको मेपिडीमा कल्लाडी नजिक सुरंग निर्माण स्थलमा भारी वर्षापछि गएको पहिरोमा 3 व्यक्तिहरूको मृत्यु भएको छ। जमिनमुनि फँसेका 9 जना श्रमिकहरूलाई भने बचाइएको छ अनि उनीहरूलाई मेपिडीको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ती गरिएको छ। अन्य 6 जना अझ पनि निखोज छन्। अग्निशमन अनि आपदा राहत दल बचाव अभियानमा लागि परेको छ। केरल राज्य आपदा प्रबन्धन प्राधिकरणले बताएअनुसार सुरंग निर्माण स्थल खन्ने क्रममा जमा भएको हिलो माटो लगातार अनि मुसलधार वर्षाका कारण तल झर्यो, जसको कारण सडकहरू अवरुद्ध बने। वायनाडमा हिजोदेखि भारी वर्षा भइरहेको छ। वायनाड अनि कोझिकोड जिल्लाहरूको लागि वर्षाको रेड अलर्ट जारी गरिएको छ। वायनाडको शिक्षण संस्थानहरू भोलि बन्द रहनेछन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि भारतीय प्रवर्धन संस्थान आइआइएम बेङ्गलुरूलाई इन्डोनेसियामा एक विदेशी परिसर स्थापित गर्ने अनुमति प्राप्त भएकोले भारतको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय जोडिएको छ। यस प्रस्तावलाई प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसिया यात्राको अवधि स्वीकृति दिनुभएको हो। उहाँले अझ भन्नुभयो कि यस्तो प्रतिष्ठित संस्थान विदेशी परिसरमा स्थापना हुनु भारतको ज्ञान परम्पराहरू अनि शिक्षा प्रणालीको वैश्वीकरणको दिशामा एक महत्त्वपूर्ण कदम हो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत इन्डोनेसिया रणनैतिक साझेदारीलाई अझ बलियो बनाउने आह्वान गर्नुभएको छ। शिक्षा मन्त्रालयले

एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई र समय बेलुकीको 8 बजिरहेछ र अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोताहरू, 103.5 मेगाहर्जको तरङ्ग आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणीमा म मौसम नेवारको न्यानो अभिवादन र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ युवा साथी प्रसन्नता छेत्रीद्वारा स्वरचित कविताहरू। कविता केवल शब्दहरूको संयोजन मात्र होइन, यो भावना, अनुभूति, जीवनका भोगाई तथा समाजप्रतिको दृष्टिकोणलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्ने माध्यम हो। युवा पुस्तामा सृजनात्मक सोच र साहित्यप्रतिको आकर्षण बढ्दै गएको यस समयमा प्रसन्नता छेत्रीका सृजनाहरूले नयाँ ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ। कार्यक्रमको औपचारिक सुरुवात गर्नु अघि वातावरणलाई अझ मधुर र भावनात्मक बनाउन सुन्नुहोस् यो मिठो गीत। यस गीतले मनलाई शान्त, उत्साहित र कार्यक्रमप्रति अझ नजिक बनाउने अपेक्षा गर्दछौँ। त्यसपछि हामी कविताका शब्दहरूमा लुकेका भावना, जीवनका कथा र सृजनात्मक यात्रालाई एकसाथ अनुभव गर्नेछौँ।

नमस्कार, आकाशवाणी खरसाङ सुन्नुहुने यहाँहरू सम्पूर्णमा म प्रसन्नता छेत्रीको तर्फबाट न्यानो अभिवादन। आज यहाँहरू समक्ष म मेरो केही सर्जित कविताहरू प्रस्तुत गर्न गइरहेको छु र मेरो प्रथम कविताको शीर्षक रहेको छ आफ्नै घर। छोरी मान्छेको घर हुँदैन भन्छन्, जन्मिएपछि बुबाको घर, ठुलो भएपछि श्रीमानको घर, जीवनभर अरूकै नाममा उसको परिचय बाँधिन्छ, सानैदेखि सुन्दै आइन्छ। छोरी त पढाइ घर जाने जात त हो, त्यसैले सायद उसका सपनालाई पनि धेरै ठाउँ दिँदैन। तर अब म परिवर्तन चाहन्छु, यो पुरानो सोच। अब जब म कमाउन थाल्छु तब म आफ्नै घर बनाउन चाहन्छु, एउटा यस्तो घर जहाँ मेरो नामको ढोका होस्, मेरो परिश्रमको गन्ध होस्, मेरो सपनाको झ्यालो संसार होस्। त्यो घर केवल इटा र सिमेन्टको होइन, मेरो आत्मसम्मानको हुनेछ, जहाँ कसैले भन्न नपरोस् यो त तेरो घर होइन। म आफूलाई नै प्रमाणित गर्नेछु, छोरीहरू पनि आफ्नो संसार बनाउन सक्छन्। र त्यो दिन म गर्वले भन्नेछु, यो मेरो आफ्नै घर हो, यो मेरो आफ्नै घर हो, म आफैले सोचेको संसार हो, मेरो आफ्नो खुन र पसिनाको संसार हो, मेरो आफ्नो खुन र पसिनाको संसार हो। यस पसाइमा मेरो दोस्रो कविता र मेरो दोस्रो कविताको शीर्षक रहेको छ मलाई सफल छोरी बन्नु छ। मलाई सफल छोरी बन्नु छ, आमा बुवाको सपना सजाउनु छ, तिनका आँखामा भरिएको आशालाई आफ्नो सफलताले उज्यालो बनाउनु छ। मलाई सफल छोरी बन्नु छ, आँधी तुफानसँग डराउनु छैन, हजार चोट लागे पनि आफ्नो बाटो छोड्ने छैन। मलाई सफल छोरी बन्नु छ, आँसु भित्र लुकाउन सिक्नु छ, दुःखलाई शक्ति बनाएर आफ्नो भविष्य लेख्नु छ। मलाई सफल छोरी बन्नु छ, समयलाई जितेर अघि बढ्नु छ, एक दिन संसारलाई देखाउनु छ, छोरी पनि कमजोर हुँदैन भन्नु छ। मलाई सफल छोरी बन्नु छ, आमा बुवाको सान बन्नु छ, मेरो नाम सँगै उनीहरूको गर्व सधैँ जोडिएको कहानी बन्नु छ। मलाई सफल छोरी बन्नु छ,

र मेरो तेस्रो कविताको शीर्षक रहेको छ प्रेम। यो प्रेम भन्ने चिज कस्तो हुन्छ है, अचम्मै लाग्ने, क्षणभरमै अपरिचित पनि आफ्नै जस्तो लाग्ने प्रेम। आँखाले चिनेको भन्दा अघि मनले चिन्न थाल्ने, नबोलिएका शब्दहरू पनि उसैले बुझिदिने प्रेम। साँझको शान्तिमा सम्झना बनेर आउने, रातको निन्द्रामा सपना झै बस्ने, बिना कारण मुस्कान दिने, कहिलेकाहीँ आँसु पनि बनिदिने प्रेम। टाढा हुँदा झन् नजिक महसुस हुने, नजिक हुँदा समय नै रोकिए जस्तो लाग्ने, सानो कुरामा रिस उठ्ने, तर उही रिसभित्र माया लुकेको हुने प्रेम। सायद यही हो जहाँ म हराएर हामी बन्ने चाहना जाग्ने प्रेम। अनि अचम्म त के हो भने, कसरी कहिले किन भयो भन्ने नै थाहा नहुने, तर त्यो महसुस भने संसारकै सबैभन्दा आफ्नो जस्तो लाग्ने प्रेम। र मेरो चौथो कविताको शीर्षक रहेको छ म मुना भए भने। म मुना भए भने के तिमी मेरो मदन बन्छौ, म मुना भए भने के तिमी मेरो मदन बन्छौ, समयले टाढा पुर्याए पनि के फेरि फर्किएर आउँछौ, म बाटो हेर्दै बस्दा के तिमी मेरो यादमा हराउँछौ, म आँखा भरि आशा बोकेर हरेक दिन तिम्रो प्रतीक्षा गरिरहुला, के तिमी त्यो प्रतीक्षाको मोल बुझ्छौ, यदि संसारले साथ छोड्यो भने के तिमी मेरो हात समातेर उभिन्छौ, यदि आँखा आँसुले भरिए भने के तिमी माया भनेर पुछिदिन्छौ। माया सजिलो हुँदैन भन्छन्, त्यसमा पीडा पनि हुन्छ, परीक्षा पनि, के तिमी त्यो सबै सहेर मेरो साथ कहिले नछोड्ने बाचा गर्छौ, म त मुना भनेर तिमीलाई सधैँ माया गरिरहनेछु, तिमी टाढा भए पनि मन कहिले टाढा हुन दिने छैन, तर म मुना भए भने के तिमी साँच्चै मेरो मदन बन्छौ, के तिमी साँच्चै मेरो मदन बन्छौ।

र मेरो पाँचो कविताको शीर्षक रहेको छ तिम्रो अङ्गालोमा। यो चिसो बतासमा मलाई तिम्रो न्यानो अङ्गालोमा बाँधेर राख, फुस्किएर टाढा जान खोजे पनि फेरि तिम्रै अङ्गालोमा बेरेर राख। जब रातले चिसो सास फेर्छ म तिम्रै स्पर्शमा हराउन चाहन्छु, थाकेका यी धड्कनहरूलाई तिम्रै छातीमा विश्राम दिन चाहन्छु। रातमा चन्द्रमालाई हेर्दा म तिम्रै मुहार देख्छु, त्यो शीतल उछ्यालो भित्र तिम्रै मुस्कान भेट्छु। ताराहरू छुपचाप तल्किँदा म तिम्रै नाममा सम्झिन्छु, हावाले बिस्तारै छोएर जाँदा म तिम्रै स्पर्श महसुस गर्छु। भिरभित्र हराए पनि तिमी मेरो परिचय बनिदिनु, अन्धकारले ढाक्न खोजे तिमी मेरो उज्यालो बनिदिनु। म टुक्रिन थाले भने शब्द होइन सहारा बनिदिनु, यो संसारले छोडे भने कहिले नटारिने किनारा बनिदिनु। यो चिसो बतासमा मलाई तिम्रो न्यानो अङ्गालोमा यति गहिरो गरी सम्हाल्नु कि म आफूलाई बिर्से पनि तिम्रै मायामा फेरि आफूलाई भेट्न सकु, आफूलाई भेट्न सकु। धन्यवाद।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम युवावाणी। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ट्ज अनि न्युज अन एआईआर एपमा पनि।

र अब सुन्नुहोस् सूचना। भोलि 8 जुलाई 2026 बुधबारको दिन साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पनि हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 03-54-299-9317। याद राख्नुहोला, भोलि 8 जुलाई 2026

0: बीस बुधवार साझा 5:05 देखि यो कार्यक्रम आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ। र अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: चर्चा चौतारी कार्यक्रममा हामीले प्रगति डिजिटल प्लेटफर्म इको सिस्टम बारे चर्चा गर्नेछौ। यसबारे छलफल गर्न आज हामीसित हुनुहुन्छ श्रीमती स्मृति राई, उहाँ एकजना प्राध्यापिका हुनुहुन्छ, पत्राचार विभागमा उहाँ एउटा कलेजमा हेड अफ द डिपार्टमेन्ट विभाग प्रमुख पनि हुनुहुन्थ्यो। स्मृतिजी आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा आउनुभयो, यसको निम्ति तपाईँलाई स्वागत र नमस्कार जनाउँदैछौ। हाम्रो पश्चिम बंगाल तर्फ आऊ, पश्चिम बंगालमा पनि केन्द्र सरकारले राष्ट्रिय राजमार्गदेखि लिएर हवाई अड्डाहरू एयरपोर्ट भनौँ अनि रेलवे ट्र्याकदेखि लिएर रेलवे स्टेशनको विकास गर्दैछ, यहाँसम्म कि सिलिगुडीदेखि सिक्किमको रम्फू सेवकदेखि रम्फूसम्म पनि रेल परियोजना शुरू भएर लगभग अब पूरा हुने स्थितिमा आइपुगेको छ। र यो प्रगतिले हाम्रो यो पश्चिम बंगाल के कति प्रभाव र विकासमा सुधार ल्यायो?
2: तपाईँले भन्नुपर्दाखेरि यो सेवक रम्फू रेल लिङ्क जुन चाहिँ भन्नुभयो होइन, यसको अप्रुभल त हुनु त 2008 नै भइसकेको
1: होइन,
2: त्यसमा त्यति बेला एस्टिमेटेड कस्ट तपाईँको 1340 करोड थियो जुन चाहिँ डेटाले भन्दैछ होइन। त त्यो यति बेला अब लेङ फाउन्डेसन स्टोन त पहिलाको भूतपूर्व भाइस प्रेसिडेन्ट अफ इन्डिया हमिद अन्सारीज्यूले गर्नुभएको 2009 गर्नुभएको, तर 2010 यसलाई यो इर्कन जुन चाहिँ इन्डियन रेलवे कन्स्ट्रक्सन एन्ड कम्पनी लिमिटेड हुन्छ नि, उहाँलाई चाहिँ यो हजुर कन्ट्राक्ट थियो। तर यो धेरै लिटिगेसनको लागि लिएर जस्तै रोड अलाइनमेन्ट भयो होइन, फरेस्टको भयो, वाइल्ड लाइफ इरिगेसन, यो सबै
1: हजुर
2: ल्यान्ड एक्विजिसन, यो सबै अब्स्टेकल्सहरू आउँदाखेरि फाइनली सुप्रिम कोर्टले चाहिँ 2016 चाहिँ प्रोजेक्ट अप्रुभ भयो। र यो अप्रुभ हुँदाखेरि चाहिँ प्रगतिले चाहिँ यसलाई 2017 उता मोनिटर गरेको
1: होइन,
2: तर त्यति बेला चाहिँ के भयो भन्दाखेरि चाहिँ 2008 to 2017 यसको कस्ट अलरेडी 8,000 करोड भइसकेको थियो, र अहिले 2025 गर्नुपर्दा यसको कस्ट अलरेडी 11,975 करोड यो डेटाले जुन चाहिँ
1: यो प्रोजेक्टको एक्चुअल कस्ट थियो 1,340
2: हजुर,
1: यदि यो 2008 सुरु भएको भए
2: हजुर
1: 1,340 करोडमा भइहाल्थ्यो
2: लगभग
1: लगभग। तर आज यो प्रोजेक्ट पुरा गर्दाखेरि
2: 11,975 करोड
1: यानि झन्डै 10,000 करोड जनताको पैसा यसरी बर्बाद भयो। र यो प्रगति पोर्टल नभएको भए यो सेवक र रम्फू बीचको जुन रेल लिङ्क छ यो सायद 25 वर्षमा पनि पुरा हुने थिएन रफ्तारले यदि चलेको भए।
2: तर यसको डिले त सायद मलाई यो टिस्टाको फ्लड जुन चाहिँ भयो त्यसले गर्दा पनि अलिकति इम्प्याक्ट,
1: यो त 2025 दिसम्बरमा हुनु थियो, तर 2027 दिसम्बरसम्म यसको टार्गेट राखिएको छ। यसरी नै हेर्नुहोस् नयाँ न्यू जलपाइगुडी रेलवे स्टेसन को विकास कार्य पनि यो प्रगतिद्वारा मोनिटर हुँदैछ। यसरी हालै कोलकाताको मेट्रो रेल लिङ्क इस्प्लानेटदेखि हावडा हुगली नदीको अन्डरग्राउन्ड त्यो काम पनि बहुत छिटो पुरा भयो, र नोवापाडादेखि जय हिन्द विमानबन्दरसम्म हालै मेट्रो रेल परियोजना पुरा भयो, प्रधानमन्त्रीले त्यसको उद्घाटन पनि गर्नुभयो। रेल पूर्वाधारको पनि पश्चिम बंगालमा निकै तेज गतिमा विकास भएको छ, र आज पश्चिम बंगालमा कुनै रेलवे ट्र्याक छैन जसको विद्युतीकरण इलेक्ट्रिफिकेसन भएको छैन, कुनै मेजर स्टेसन छैन जसलाई को आधुनिकीकरणको काम भएको छैन, र डबल ट्र्याक जहाँ जहाँ आवश्यक छ त्यहाँ डबल ट्र्याक उछाइँदैछ, अनि कोना एक्सप्रेस वे अर्को वाराणसी कोलकाता एक्सप्रेस वे लाई फोर लाइन गर्ने काम हुँदैछ, रघुनाथपुर र दाङकुनी हल्दिया कोरिडोर फोर लाइनको गरिँदैछ। यसले गर्दाखेरि अब सिलिगुडी र कोलकाता जाने जुन समय 6-8 घण्टामा मान्छे कलकत्ता पुग्न सक्छ, नत्र कमसे कम 12 घण्टा

0: 14 घंटा लगे
1: हजार
0: हजार सिलीगुड़ी देखि गोरखपुर को छ लेन को राष्ट्रीय राजमार्ग यो प्रगति पोर्टल द्वारा मॉनिटरिंग करते यो प्रोजेक्ट कम्प्लिट होने बित्तिकै सिलीगुड़ी देखि गोरखपुर जानु हामीलाई 8 घंटा
1: बाई रोड
0: यानी तपाईले भन्नु हुँदैछ यो प्रगति पोर्टलले एउटा देशको विकासमा क्रान्तिकारी परिवर्तन
1: हजुर किनभने तपाईले यो हेर्नुभयो भने नि जब यो रोडको कुरा हुँदैछ होइन यसमा त यो 60% इन्क्रिज अन्त अब 3 times डेली फास्टर डेली कन्स्ट्रक्सन हुँदैछ क्या र तपाईँले यो हेर्नुभयो भने जस्तै रोड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बजेट जस्तै भन्नुभयो भने हाम्रो यो रोड रेलवेज होइन इलेक्ट्रिसिटी यिनीहरू सबैभन्दा यो प्रगति वेलफेयर स्किमको ज्यादा मेन उयोहरू हो क्या मेन के भन्छ रिसिपेन्टहरू हो होइन यसमा चाहिँ तपाईँको यो रोड मात्रै तपाईँको 1,46,204 होइन त्यति मात्रै नेसनल हाइवेको अपरेसन जुन चाहिँ बनिसकेको छ र अपरेसनल छ यो मात्रै भइरहेको छ इन द लास्ट अब 5 years हेर्नु पऱ्यो भने 3,600 त हाई स्पिड कोरिडोर एक्सप्रेस वे नै बनिसकेको छ त्यसरी तपाईँले हेर्नुभयो भने इलेक्ट्रिसिटीमा हेर्नुभयो भने फर द पास्ट 10 years 237 प्रोजेक्ट्स त कम्प्लिट भइसकेको छ 108 प्रोजेक्ट्स अन्डर कन्स्ट्रक्सन छ 71 त टर्मिनेट भयो 460 त करेन्टली गभर्मेन्टले काम नै गर्दैछ र रिन्युएबल सोर्सेसको कुरा गर्नु पर्यो भने तपाईँले हेर्नुभयो भने जब हाम्रो इन्डियामा इलेक्ट्रिसिटीको एकदम कमी छ अहिले 500 GW इलेक्ट्रिसिटी त प्रड्युस मात्रै हुँदैछ त त्यसमा रिन्युएबल एनर्जी जुन चाहिँ हुँदैछ 300% इन्क्रिज भयो इन द पास्ट 10 years जब 2014को पहिला 70.35 GW थियो भने अहिले 226.79 GW एनर्जी मात्रै भन्दैछ हजुर त्यही मैले भने अघि
0: पावर सर्टेज
1: एकदमै पावर सर्टेज तपाईँको सिटिजहरूमा 4% 4.2% छ भने अहिले त 0.1% नेग्लिजिबल
0: ग्रामीण अवस्था के छ बिजुली विद्युतीकरण
1: हजुर यो ग्रामीण अवस्थामा पनि तपाईँको त्यस्तै नै छ जसमा बिजुली त पुग्यो होइन त्यहाँनिर त अब रेलवे लाइन रोड कन्स्ट्रक्सन यो सबै पुगेर चाहिँ तपाईँको 98% इलेक्ट्रिफिकेसन नै भइसक्यो होइन र रेलवेको कुरा गरौँ भने 68 प्रोजेक्टहरू टर्मिनेट भइसक्यो 937 प्रोजेक्ट त अन्डर कन्स्ट्रक्सन नै छ अर अन्डर इम्प्लिमेन्टेसन नै छ होइन सो यो 10 years 1,463 प्रोजेक्ट त रेलवेको आइ नै सक्यो र त्यसमा तपाईँको ओभरहेड ब्रिज बन्यो फुट ब्रिज बन्यो रेलवे स्टेसन बन्यो यात्रा सुविधाको लागि टिकटिङ जस्तै अहिले तपाईँ एउटा स्टेसनमा बस्यो भने कुन तपाईँको ट्रेन कतानिर छ स्टेसन कुन चाहिँ स्टेसन पुग्यो र तपाईँको स्टेसन कति बजी आइपुग्छ टिकटिङको सुविस्ता होइन र तपाईँको यो प्लेटफर्ममा
0: प्लेटफर्ममा
1: कुन चाहिँ बगी नम्बर कहाँ आउँछ त्यो सबै सुविस्ता पहिला त आफ्नो अन्दाजले चल्नु पर्थ्यो तर अहिले त तपाईँको सबै रियल टाइम मोनिटरिङले गर्दा ट्रेनहरू आएको गएको कति लेट भयो कतिमा एन्टिसिपेट गर्नु सक्छ त्यो सबै चाहिँ सुविधाहरू आइरहेको छ जस्तै म्यानलेस तपाईँको क्रसिङहरू भयो डबल ट्र्याक भयो ब्रड गेजहरू भयो यो सबै चाहिँ इम्प्लिमेन्टेसनहरू भइरहेको छ
0: हजुर हजुर स्मृतिजी अक्सफोर्ड युनिभर्सिटीले आफ्नो एक रिपोर्टमा यो प्रगति बारेमा भनेको छ ग्लोबल बेस्ट प्र्याक्टिस एन्ड रिप्लिकेबल मोडल फर डेभलपिङ इकोनोमी
1: हजुर
0: र यसले यो प्रगतिले देशको अर्थव्यवस्था यानि उद्योग ऊर्जा सम्पर्क सञ्जाल जसमा रेल रोड हवाई मार्ग आउँछ अनि यसको साथसाथ विदेश नीति एक्सटर्नल एफेयर सम्बन्धित कतिपय मामलामा पनि यसले राम्रो भूमिका निभाएको छ
1: हजुर हजुर जस्तै तपाईँले नेपालको जुन चाहिँ रेलवे लाइन होइन
0: हजुर जयनगरदेखि
1: हजुर
0: अयोध्यासम्म
1: हजुर हजुर त्यो पनि त एउटा हाम्रो लागि त ठुलै एउटा अचिभमेन्ट नै हो होइन जसमा चाहिँ अब इन्डियाको मात्रै नभएर आफ्नो नेबरिङ स्टेट्सलाई हेर्नु पनि एउटा इन्डिया एज अ पावरफुल नेसन देन नेपाल त्यो एउटा नेबरिङ स्टेटलाई हेर्नु पनि र उहाँहरूलाई पनि इन्फ्रास्ट्रक्चर

0: पुर्याइदिनु, यो त एउटा
1: मतलब
0: गुड
1: तपाईँले यो
0: गभर्नेन्सको कामै
1: भन्नुहुँदैछ
0: हो।
1: कि
0: हजुर
1: प्रगति डिजिटल पोर्टलको माध्यमले
0: हजुर
1: जयनगरदेखि जनकपुरसम्म जुन रेल,
0: हजुर
1: माने नेपालको प्रत्येक नागरिक एउटा सपना थियो
0: हजुर
1: हामी रेलमा
0: रेलमा चढ्नु,
1: र त्यो सपनालाई यो प्रगतिले टाइम बाउन्ड इम्प्लिमेन्टेशन द्वारा समय सीमा भित्र पूरा गर्यो र अहिले
0: चल्दैछ,
1: रेल चल्दैछ र भुटानसम्म पनि अब रेल सम्पर्क स्थापित गर्ने योजना। अब विषय आउँछ इन्स्टिच्युट इन कोअपरेटिभ फेडरलिजमको एउटा रिपोर्ट छ जसले भन्छ प्रगति इज अ सिस्टम विच हेज डेभलप एन इको सिस्टम अफ टाइम बाउन्ड मोनिटरिङ द्याट ब्रिङ्स सेन्टर स्टेट एन्ड युनियन टेरिटरी एडमिनिस्ट्रेसन अन्डर वान प्लेटफर्म। अनि यसरी नै यो रियल टाइम मोनिटरिङ अफ प्रोजेक्टले गर्दाखेरि एउटा देशमा टिम इन्डियाको भावना जागृत भएको जस्तो लाग्दैन?
0: हजुर, त्यो त मैले अघि नै भनिहालेँ होइन, जब इन्डिभिजुअली लेभलमा काम गर्नुभन्दा सेन्टर टु सेन्टर, सेन्टर टु स्टेट, स्टेट टु म्युनिसिपालिटी टु पञ्चायत होइन, त्यो सबै एउटा कामले गर्दाखेरि यो मैले अघि भने यो मोडल अफ कोअपरेटिभ फेडरलिजम जुन चाहिँ भन्छ इन्डिया एज अ फेडरल स्ट्रक्चर होइन, यो चाहिँ एउटा जेन्युन एउटा प्रब्लम सल्भिङ प्लेटफर्म जस्तो भएर गइरहेको छ प्रगतिको होइन। र यसमा चाहिँ सबै कुरा चाहिँ के छ भने इट इज अबाउट स्ट्रेन्थनिङ द मिनिस्ट्रियल इको सिस्टम। जस्तै धेरैवटा मिनिस्ट्रिजहरू छ, त्यो इको सिस्टमलाई चाहिँ एउटा स्ट्रेन्थन गरेर तपाईँले इम्प्लिमेन्टेसन गरेर र फास्टर डेलिभरी अफ प्रोजेक्ट होइन, यो कुराको लागि चाहिँ एउटा भइरहेको छ।
1: मतलब देशको विकासको निम्ति
0: हजुर
1: केन्द्र राज्य र पञ्चायत एउटा
0: टिम
1: भएर काम गर्छ,
0: म्युनिसिपालिटी हजुर सबै टिम एउटा,
1: र समस्या समाधान गर्नु हो भने एक अर्कालाई मदत गर्छ। जस्तै भूमि अधिग्रहण कुनै प्रोजेक्टको लागि पर्यावरण क्लियरेन्स भयो, त्यहाँ त तपाईँको भूमि अधिग्रहण पछि कम्पन्सेसनको कुरा आयो, अनि कुनै प्रोजेक्ट चल्दैछ भने त्यहाँ केबल छ कि छैन, त्यहाँ ग्यास पाइपलाइन गएको छ कि छैन, त्यसले कुनै रेलवे ट्र्याकलाई अब्स्ट्रक्ट गरेको छ कि छैन, माने लिगल एस्पेक्ट छ, र यो सबैलाई एउटा प्लेटफर्ममा ल्याएर टाइम बाउन्ड र रियल प्रब्लम सल्भिङ र प्रब्लमलाई चिन्हित गरेर सम्बन्धित डिपार्टमेन्टलाई रिजोल्युसनको निम्ति पठाउने र त्यसको सिधा सिधा प्रधानमन्त्री नरेन्द्र मोदीले निगरानी गर्ने यो एउटा पोर्टल होइन। स्मृतिजी, स्पष्ट नेतृत्व र शक्त निगरानीले वर्षौंदेखि अटेर बसेका, लटेर बसेका, भट्केर बसेका भनौँ परियोजनाहरूको समस्यालाई समाधान गरेको छ र अब देशको विकासको निम्ति कुनै पनि परियोजना या देशको नागरिकहरूको कल्याणको निम्ति कुनै पनि परियोजना अब न लट्किनेछ, न अट्किनेछ, न भट्किनेछ र हरेक चिजमा प्रधानमन्त्री नरेन्द्र मोदीको सिधा निगरानी हुनेछ र भइरहेको छ विगत 10 वर्षदेखि र यसको परिणाम पनि हामीले देखिरहेको छौँ र विश्वका इन्स्टिच्युटहरू प्लेटफर्म्सहरूले पनि भारतको प्रगति पोर्टल सराहना मात्र नगरेर दिस इज अ पोर्टल विच हेज इनिसिएटेड टिम वर्क यो उसको परिभाषा पनि दिइसकेका छन् र यो प्रगतिले 2047 देशलाई विकसित राष्ट्र बनाउने लक्ष्य के कति टेवा दिने
0: प्रगति मेकानिजमलाई एउटा लिएर आएको छ। यसमा यो इन्फ्रास्ट्रक्चर मात्रै नभएर सोसियल सेक्टरलाई पनि होइन एउटा लिएर र टेक्नोलोजीले इच एन्ड एभ्री फेज अफ प्रोजेक्ट लाइफ साइकल यसलाई लिएर र यो एउटा माइलस्टोन मात्रै नभएर एउटा कमिटमेन्टको हिसाबमा होइन, जस्तै गभर्मेन्टले एउटा माइलस्टोन म यति वर्षमा म यति गर्छु तर उहाँहरूले सपना देख्नु भएको छ 2047 राष्ट्र बनाउन सक्ने त हामी मलाई चाहिँ लाग्छ कि यो चाहिँ एउटा यस्तो योजना हो जसले चाहिँ इन्डियालाई डेभलपिङदेखि चाहिँ डेभलप्ड नेसन एउटा जुन चाहिँ पुर्याउँछ यो चाहिँ एउटा काम गर्नेछ जस्तो लाग्छ।
1: अब यो परियोजनाहरूमा डिफेन्ससँग परियोजना सामेल छ, अन्तरिक्ष सम्बन्धित परियोजना सामेल छ, अनि रक्षा विनिर्माण क्षेत्र जसरी हवाई जहाजको निर्माण, हेलिकप्टरको निर्माण, ट्याङ्कको निर्माण, अस्त्र शस्त्रको निर्माण, तपाईँको बन्दरगाहको निर्माण, यसरी एयरफोर्सको हवाई अड्डाहरूको निर्माण, यसरी जहाजहरूको निर्माण, पनडुब्बीहरूको निर्माण, यो सबै कार्य प्रगतिको माध्यमले जुन टाइम बाउन्ड डिलिभरी दिँदैछ त भारत आत्मरक्षाको क्षेत्रमा पनि आत्मनिर्भर भइरहेको छ। यसरी आज प्रगति प्रोएक्टिभ गभर्नेन्स एन्ड टाइमली इम्प्लिमेन्टेसन डिजिटल प्लेटफर्म जो प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा फ्ल्यागसिप प्लेटफर्म हो र यसले देशको विकास र देशको

0: पैसा र समय बचाउने दिशामा ठूलो टेवा दिएको छ। हाम्रो श्रोताहरूलाई तपाईँले आफ्नो बहुमूल्य समय दिएर गहन जानकारी प्रदान गराउनु भयो र यसको निम्ति स्मृति राईज्यू तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: नमस्कार। यो प्रसारण आकाशवाणी खरसाङको र अब केही क्षणमा रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको ठिक 10:30 भयो। यसका साथै आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई दिनुहोस् आज्ञा। नमस्ते। शुभरात्रि। जय हिन्द।